0: व्यथिति शीर्षकमा गोर्खा पत्रमा यो खबर छापिएको हो।
1: नेपालको लैंगिक समानतामा सुधार शीर्षकमा नयाँ आर्थिक अभियान दैनिकमा खबर छापिएको छ। शिक्षा र राजनैतिक प्रतिनिधित्वमा भएको सुधारका कारण विश्वव्यापी लैंगिक समानता सूचकांकमा नेपाल 5 स्थानमाथि उक्लिएर पनि आर्थिक सहभागिता तथा अवसरमा महिला र पुरूष बीचको अन्तर थप फराकिलो भएको छ। वर्ल्ड इकोनोमिक फोरमले सार्वजनिक गरेको ग्लोबल जेण्डर ग्याप रिपोर्ट 2026 अनुसार लैंगिक विभेदमा सन् 2025मा 125 स्थानमा रहेकोमा सन् 2026मा सुधार भएर 120 स्थानमा पुगेको छ। यसमा रहेको स्कोर 0.684 सुधार भएर 0.669 उक्लेको छ। तर आर्थिक सहभागिता तथा अवसर सम्बन्धी नेपालको स्कोर सन् 2025 0.460 घटेर 0.455 आइपुगेको छ। यसको अर्थ रोजगारी, आय, व्यावसायिक तथा प्राविधिक काम र वरिष्ठ व्यवस्थापनमा नेपालले महिला र पुरूष बीच 45.5% अन्तर मात्रै हटाउन सकेको छ। यसैबीच प्रतिवेदन अनुसार नेपालमा महिलाको श्रम शक्ति सहभागिता दर 27.91% मात्र रहेको छ। पुरूषको यस्तो दर 54.95% रहेको छ। श्रम बजारमा महिलाको सहभागिता पुरूषको तुलनामा झण्डै आधा मात्र रहेको तथ्याङ्कले देखाएको छ। यस्तै समान प्रकृतिको काममा महिला र पुरूषले पाउने पारिश्रमिकको समानतामा पनि नेपालको अवस्था कमजोर रहेको छ। नेपालको लैंगिक समानतामा सुधार आजको आर्थिक अभियानमा खबर छ।
0: जलविद्युत कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ जारी गर्न झन कठिन हुने भएको छ। नेपाल धितोपत्र बोर्डले मस्यौदा गरेको सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका 2083ले कठोर र नियन्त्रित मापदण्डहरू राखेपछि आईपीओ जारी गर्न सहज हुने देखिएको हो। सार्वजनिक निर्देशिकाको दफा 16 अंकित मूल्य बराबरको खुद सम्पत्ति नेटवर्थ हुनुपर्ने भनिएको छ। यसको अर्थ जलविद्युत आयोजनाको अंकित मूल्य 100 रूपियाँमा आईपीओ जारी गर्ने भएकाले नेटवर्थ पनि 100 रूपियाँ नै हुनुपर्दछ। यो जलविद्युत आयोजनाको हकमा व्यावहारिक हुनै नसक्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोनले बताए। जलविद्युतमा आईपीओ जारी गर्न झन कठिन शीर्षकमा कारोबार दैनिकमा यो खबर छापिएको हो।

0: फ्यूलको सिलिण्डर बनाउने गरी अध्ययन शुरू गरिएको हो।
1: सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई दिएको कैद माफी मिनाहालाई सदर गरेको छ। न्यायाधीश द्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले चौधरीलाई माफी मिनाहा दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय सदर गर्दै माफी मिनाहा विरूद्ध पर्न आएको रिट निवेदन खारेज गरिदिएको छ।
0: श्रम स्वीकृति बिना कुवेत जान लागेका एक यात्रुलाई प्रस्थान अनुमति दिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका एक अधिकृतको जिम्मेवारी खोसिएको छ।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसपटकको दशैंमा खसी बोका र च्याङ्रा खरिद गरी बिक्री नगर्ने भएको छ। व्यापारमा घाटा हुने खसी बोकाको कारोबार चुनौतीपूर्ण र जोखिमपूर्ण हुने तथा लगातारको वर्षाका कारण ढुवानीमा समस्या हुने भन्दै कम्पनीले गत वर्ष झैं यस वर्ष पनि दशैंलाई लक्ष्य गरी खसी बोका र च्याङ्रा बिक्री नगर्ने भएको हो।
0: चाडपर्व नजिकै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दै गएको र कतिपय वस्तुको आपूर्ति सहज नभएको अवस्थामा बजार व्यवस्थापनमा सरकारमाथि प्रश्न उठेको छ। चामल, खाने तेल, दाल, चिनी र मसला जन्य वस्तुको मूल्य बढ़ेको छ भने खाना पकाउने एलपी ग्यासको आपूर्ति पनि अहिलेसम्म नियमित हुन सकेको छैन। नेपाल खुद्रा व्यापार संघको मूल्य विवरण अनुसार पछिल्ला महिनामा अधिकांश खाद्य वस्तुको मूल्य उकालो लागेको छ।
1: आगामी सिजनका लागि आवश्यक पर्ने रासायनिक मल खरिदका लागि सरकारले थप 10 अर्ब रूपियाँ बजेट सुनिश्चित गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 रासायनिक मल खरिदका लागि विनियोजित बजेटमा थप 10 अर्ब सुनिश्चित गरेको हो।
0: चाडपर्व सकिएसँगै किसानलाई धान भित्र्याउने चटारो हुन्छ। खेतमा पाकेर झुलेको धान घर भित्र्याउने तयारीसँगै उनीहरू अर्को सिजनमा खेतीको हिसाब गर्न थाल्छन्। धान भित्रिएपछि खेतमा गहुँ छर्नुपर्ने हुन्छ। त्यसका लागि बिउ र खेतको तयारीसँगै मलको जोह गर्नुपर्ने चिन्ता पनि थपिन्छ। यसपटक भने धान भित्र्याउन नपाउँदै किसानलाई गहुँ छर्ने बेला मल पाइएला कि नपाइएला भन्ने बेचैनीले छोप्न थालेको छ।
1: काभ्रेपलाञ्चोको पनौती स्थित सुरक्षण मुद्रण केन्द्रले प्रदेश सरकारसँगको सम्झौता अनुसार सवारी चालक अनुमति पत्र सवारी लाइसेन्स छपाईको काम शुरू गरेको छ। यसअघि यातायात व्यवस्था विभागसँग सम्झौता गरेर एकीकृत रूपमा सवारी लाइसेन्स छपाई गर्दै आएको केन्द्रले चालू आर्थिक वर्षदेखि सम्बन्धित प्रदेश सरकारसँग सम्झौता गरेर लाइसेन्स छपाई गर्न थालेको हो।
0: अब शेयर सम्बन्धी खबर। शेयर बजार मापक नेप्से परिसूचक मंगलबार सामान्य अंकले बढ़ेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार मंगलबार नेप्से परिसूचक 7.06 अंक अर्थात 0.26% बढ़ेर 2654.28 अंकमा कायम भएको छ। मंगलबार कारोबार रकम पनि बढ़ेको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्र पृष्ठका खबर। सरकारले खाना पकाउने ग्यासमा दुई थरी तौल कायम गर्ने गरी अध्ययनको काम अगाडि बढ़ाएको छ। घरायसी प्रयोजन र व्यावसायिक प्रयोजनका लागि 14.2 केजी तौलको सिलिण्डर कायम रहेकाले फरक फरक

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को खुशीको कनेक्शन
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ

0: रूपमा शुरू भएको छ। विश्वका झण्डै 130 देशका राष्ट्र तथा सरकार प्रमुखहरू सहभागी भइरहेको यस साताव्यापी कूटनीतिक मेलाको उद्घाटन गर्दै महासचिव एन्टोनियो गुटरेसले विश्वव्यापी विभाजन र तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
1: अब खेल र खेलाड़ीका प्रसंग। जापानमा जारी विश्व एसियाली खेलकुदको महिला कबड्डीमा नेपालले विजय यात्रा शुरूआत गरेको छ। समूह बी को खेलमा नेपालले थाइल्याण्डलाई 46-43 सेटले पराजित गरेको हो। नेपाली पुरूष कबड्डी टीमले लगातार तेस्रो पराजय बेहोरेको छ। समूह बी को लीग खेलमा नेपाल मंगलबारै दुई खेलमा पराजित भइसकेको छ।
0: अब विचार विश्लेषणको पालो। भोटेको सिबाडी त्रिशुली सभ्यताकै सत्यानाश शीर्षकमा राजन कुइकेल लेख्छन्। बरफ चट्टान र हिमनदी मिसिएर झरेको ठूलो हिस्साले केही समय थुनिएको लेन्दे खोलाको बहाव फुट्यो र भोटेको सीमा थपियो। बरफ चट्टान माटो पानी तथा ठूलो परिमाणको गेग्रान बोकेर तीव्र गतिमा हुइकिएको भोटेको सी त्रिशुली नदीमा मिसिँदा महाप्रलयको रूप धारण गरिसकेको थियो। सड़क भत्किनु भनेको राज्यको नशामा चोट लाग्नु हो। सड़कलाई हामी प्राय पूर्वाधार भनेर मात्रै बुझ्छौं, तर सड़कको अर्थ त्यसभन्दा धेरै ठूलो छ। सड़कले किसानलाई बजारमा पुर्याउँछ, बिरामीलाई अस्पताल, बालबालिकालाई विद्यालय पुर्याउँछ, व्यापारीलाई सीमासम्म पुर्याउँछ, सरकारलाई नागरिकसम्म पुर्याउँछ, राहतलाई विपद क्षेत्रमा पुर्याउँछ।
1: त्यसै गरी आजको अन्नपूर्ण प्रश्न दैनिकमा प्रविधिको पर्खाईमा प्रशासन शीर्षकमा रामप्रसाद घिमिरेले लेख्नु भएको छ। अबको युग अटोमेशन र एआईको हुनेछ। अबको पुस्ता यति धेरै गतिवान हुनेछ कि त्यसले कुनै कुरामा पनि धैर्यता राख्न सक्दैन। त्यसैले कर्मचारीले पनि काम गर्ने तरिकाहरू परिवर्तन गर्नुपर्दछ। धेरै काम कम्प्युटर र रोबोटबाट सम्पादन गर्नुपर्दछ। कर्मचारीको अनिवार्य रूपमा रेस्किलिङ एण्ड अप स्किलिङ गर्नुपर्दछ। कर्मचारीहरूले क्रिएटिभ एण्ड इमोशनल इंगेजमेन्टमा जोड़ दिनुपर्छ। अबको सेवा प्रवाहको तरिकालाई नयाँ ढंगले परिभाषित गर्नु जरूरी छ। क्रिएटिभ थिंकिङ, प्रब्लम सल्भिङ एण्ड ह्युमन कनेक्शन जस्ता विषय पाठ्यक्रममा समावेश गरिनुपर्छ। सरकारी निकायहरूको पुनर्संरचना गरेर हरेक निकायमा सूचना प्रविधि सम्बन्धी शाखा महाशाखा थप गरी सोही बमोजिमको व्यवस्थापन गर्न अब विलम्ब गर्नु हुँदैन। अन्नपूर्ण पोस्टमा छापिएको छ।
0: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 6 AM
3: अहिले बिहानको 6 बज्यो।

0: भदौ शुक्ल पक्षको द्वादशी तिथि
1: काया कैरनका साथमा
0: किसान पाइप प्रोडक्ट्स प्राली
1: राष्ट्रको शान किसान
0: अ कम्प्लिट पाइपिङ सोल्युसन्स
2: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: राष्ट्रसंघको 81औं महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान। भीभीआईपी विदायको परम्परा तोडियो। राष्ट्रसंघमा सशक्त आवाज उठाउन सांसदहरूको सुझाव।
2: चाडपर्वको मुखैमा दैनिक उपभोग्य वस्तुको भाव अनियन्त्रित। बजार नियमन सुस्तायो। भएको अनुगमन पनि जरिवानामै सीमित।
0: पर्सीदेखि

0: एघार गतेसम्म देशका धेरै ठाउँमा ठूलो वर्षा हुने, भीषण वर्षाका कारण विपदको जोखिम उच्च, भिजेको जमिन भएकाले विशेष पूर्व तयारी गर्न विज्ञको सुझाव।
1: अहिलेको अवस्थामा त 100 मिलिमिटरबाट 150 मिलिमिटरसम्म वर्षा भयो भने हाम्रोमा जोखिमै हुन्छ। एक दिनमा त्यति पानी पर्यो भने मेचीदेखि महाकालीसम्म नै भनौँ न ठूलो वर्षा हुन्छ भन्ने हिसाबले सबैले सोच्नु पर्यो।
2: फिनल्याण्ड र नर्वेले अघि सारेको एआई नियन्त्रण आह्वानको गुटरेसद्वारा स्वागत, महासभामा सम्बोधन गरेसँगै उहाँको महासचिवका रूपमा कार्यकाल समाप्त हुँदै,
0: र 20 एसियाडमा भारतलाई पहिलो स्वर्ण, महिला क्रिकेटमा श्रीलंका 147 रनले पराजित।

0: चाड़ पर्व में यूरोपेन्स प्रस्तुत करद रंगीन से घर बरसिं उपहार रु 50,000 को यूरोपेन्स को खरीद में पाने लकी ड्र कूपन अवन इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरोपेन्स घर मात्र होना रंगा सपना
1: एनआईसी एशिया इक्विटी अपर्चुनिटी फंड मज्जाको लगानी गर्ने अवसर
2: अब लगानी गरौ भविष्यका लागि किनकि अवसर छ सही लगानीको
1: एनआईसी एशिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फण्डमा लगानी गर्ने सुनौलो अवसर
2: यही असोज 7 गते देखि असोज 13 गते सम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला एनआईसी एशिया इक्विटी अपर्चुनिटी फण्ड 10 वर्षे योजना दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फण्डमा त्यसैले बचत मात्रै गरेर नबस्नुहोस् बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्
1: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एशिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ
2: थप जानकारीको लागि 9854031331 वा 9765404948 मा सम्पर्क गर्न सक्नुहुनेछ
1: अवसर सँगै अघि बढ्दै
2: एनआईसी एशिया क्यापिटल लिमिटेड अब लगानीको पालो तपाईँको कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924 5670-925।
4: काया खैरनमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै हिजो बेलुका अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ। उहाँ तिरूवनन्तराष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमान मार्फत दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको हो। प्रधानमन्त्री शाहलाई कतारको दोहामा रहेको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीले स्वागत गर्नुभयो। प्रधानमन्त्री शाह दोहाबाट न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ। उहाँलाई न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरद राज आरन लगायतका अधिकारीले स्वागत गर्नुहुनेछ। आजै प्रधानमन्त्री शाह संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगमा पुग्नुहुनेछ। त्यहाँ उहाँलाई भ्रमणको विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयोर्कमा रहेको नेपालका महावाणिज्य दूतले ब्रिफिङ गर्नुहुनेछ। त्यस लगत्तै प्रधानमन्त्री शाह उहाँको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा सहभागी हुने कार्यक्रम छ। भोलि प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस बीच भेटवार्ता हुनेछ। त्यस लगत्तै शाहले संयुक्त राष्ट्रसंघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ। पर्सि प्रधानमन्त्री शाह न्यूयोर्कबाट दोहाका लागि प्रस्थान गर्नुहुनेछ। प्रधानमन्त्री शाह यही असोज 10 गते स्वदेश फर्किने तालिका रहेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाह अमेरिका भ्रमण गर्ने क्रममा पहिले भन्दा फरक माहौल देखियो। यसअघिका प्रधानमन्त्रीहरू विदेश जाँदादेखि नै तामझाम हिजो देखिएन। विदाईका क्रममा विमानस्थलमा कुनै औपचारिक कार्यक्रम भएन। सेनाले सलामी दिने परम्परा पनि तोड़िएको छ। गृहमन्त्री सुदन गुरूङ र पर्यटन मन्त्री खड्गराज पौडेल आफ्नै हिसाबले प्रधानमन्त्रीलाई विदाई गर्न पुग्नु भएको थियो। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ, जसमा जलवायु परिवर्तनबाट नेपालले भोगेका विषय उठाउनुहुनेछ। प्रधानमन्त्री शाहको भ्रमण तालिकामा कुनै पनि साइडलाइन वार्ताको कार्यसूची भने तय गरिएको छैन। यसैबीच सांसदहरूले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको शान्ति, सार्वभौमिकता, जलवायु न्याय, हिमाल संरक्षण, विपद व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यको विषयमा विश्व सामु प्रस्तुत गर्न सुझाव दिएका छन्। हिजोको संसद बैठकमा उनीहरूले महासभामा भाग लिने क्रममा प्रधानमन्त्रीले विपद प्रभावितका लागि राहत तथा पुनर्स्थापनामा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपील गर्नुपर्ने धारणा राखेका हुन्।
5: प्रधानमन्त्री बालेन्द्र शाहले मंगसिरको पहिलो साता भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ। प्रधानमन्त्री बनेको 8 महिनापछि उहाँको पहिलो औपचारिक विदेश भ्रमण हुन लागेको हो। प्रधानमन्त्री शाहले चैत 13 शपथ ग्रहण गरे लगत्तै भारतीय समकक्षी नरेन्द्र मोदीले उहाँलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिनुभएको थियो। उच्च कूटनीतिक स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमण मंगसिर 7 र 8 हुने गरी कूटनीतिक तहमा तयारी शुरू भएको छ। प्रधानमन्त्री मंगसिर पहिलो साता भारत भ्रमणमा जाने शीर्षकको खबर नयाँ पत्रिकामा छ।
4: चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य बढ़दै गएको र कतिपय वस्तुको आपूर्ति सहज नभएको अवस्थामा बजार व्यवस्थापनमा सरकारमाथि प्रश्न उठेको छ। चामल, खाने तेल, दाल, चिनी र मसलाजन्य वस्तुको भाव बढ़ेको छ भने खाना पकाउने ग्यासको आपूर्ति पनि अझै नियमित हुन सकिरहेको छैन। नेपाल खुद्रा व्यापार संघको मूल्य विवरण अनुसार पछिल्ला महिनामा अधिकांश खाद्य वस्तुको मूल्य उकालो लागेको छ। असारदेखि भदौ अन्तिमसम्म 25 किलोको जीरा मसिन चामलको मूल्य झण्डै 400-500 रूपियाँसम्म बढ़ेर 2500-2700 रूपियाँसम्म पुगेको थियो। सोना मनसुली चामलको 25 किलोको बोराको मूल्य पनि 1350 रूपियाँबाट बढ़ेर 1750 रूपियाँसम्म पुगेको व्यवसायीले बताएका छन्। खानेतेलको मूल्य पनि बढ़ेको छ। उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हाले पछिल्लो एक वर्षमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव 3 पटक र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक निर्देशक पटक पटक परिवर्तन हुँदा बजार नियमन कमजोर भएको दावी गर्नुहुन्छ। यसैबीच बजारमा मूल्य गुणस्तर र तौलको कैफियत भेटिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारी तथा व्यवसायलाई जरिवाना गर्दै आए पनि उपभोक्ता अदालतमा सरकारी पक्षबाट अहिलेसम्म एउटा पनि मुद्दा दर्ता भएको छैन। यसले गम्भीर प्रकृतिको उपभोक्ता ठगी तथा अनुचित व्यापारिक कार्य समेत सामान्य जरिवानामै टुंगिने अवस्था रहेको देखाउँछ। उपभोक्ता अदालत सञ्चालनमा आएको 10 महिनासम्म विभागले एउटा पनि मुद्दा नलगेको तथ्य सार्वजनिक भएको छ। चाड़ पर्वको मुखैमा उपभोग्य वस्तुको अनियन्त्रित मूल्य वृद्धि जरिवानामै सीमित बजार अनुगमन शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा ठूलो वर्षाको सम्भावित जोखिम र अपनाउनु पर्ने सावधानी बारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: हुँदैन। जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्गो भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भिन्नताले नै लिन्छन् स्वादको मिठास। जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
1: थोरै बचत धेरै कायदा, बिमा काचन फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसहा पथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा संयुक्त प्रसारण भइरहेको काया कहिरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्र संघको 81 महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, वीवीआईपी विधायको परम्परा तोड़ियो, राष्ट्र संघमा सशक्त आवाज उठाउन सांसदहरूको सुझाव, प्रधानमन्त्री शाह मंगिर पहिलो हप्ता भारत भ्रमणमा जाने गरी तयारी, चाडपर्वको मुखैमा दैनिक उपभोग्य वस्तुको भाव अनियन्त्रित, बजार नियमन सुस्तायो, भएको अनुगमन पनि जरिवानामै सीमित लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। उत्तरी अण्डमान सागर आसपास बनेको न्यूनचापीय प्रणाली शक्तिशाली हुँदै गएकाले पर्सी शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म देशका धेरै जसो ठाउँमा ठूलो वर्षा गराउने सम्भावना थप उच्च बनेको मौसम विज्ञान विभागले जनाएको छ, जसका कारण विभिन्न क्षेत्रमा प्रतिकार्यमा उत्रिनु पर्ने अवस्था आउन सक्ने भन्दै विभागले रेड अलर्ट जारी गरेको छ। विभागका अनुसार विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा उच्च हावाहुरी सहित ठूलो वर्षा हुने सम्भावना छ। यसै गरी मधेस, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पनि ठूलो वर्षाको सम्भावना प्रबल रहेको जनाउँदै रेड अलर्ट जारी भएको छ। सम्भावित वर्षाका कारणले भूक्षेप, बाढ़ी, पहिरो तथा गेग्रान बहावको उच्च जोखिम सँगै शहरी तथा तराई क्षेत्रमा डुबानको खतरा रहने औल्याएको छ। देशका ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ़नेछ। दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन लगायत नदी क्षेत्र आसपासका निर्माण कार्य, सड़क तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले यात्रा नगर्न र आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा विभागले अनुरोध गरेको छ। यसैबीच गृहमन्त्री सुदन गुरूङ र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ शुक्रबारदेखि आइतबारसम्मको पूर्वानुमान गरिएको उच्च वर्षा बारे मौसम विज्ञान विभाग पुगेर जानकारी लिनु भएको छ। मन्त्रीद्वयलाई विभागका महानिर्देशक डाक्टर अर्चना श्रेष्ठ लगायतले सम्भावित विपदको जोखिम बारे जानकारी गराउँदै उच्च सतर्कता आवश्यक रहेको सुनाउनुभयो।
4: बंगालको खाड़ीमा बनेको न्यूनचापीय क्षेत्रका कारण नेपालमा केही दिन अत्यधिक वर्षा हुने भएपछि विपदको जोखिम बढ़ेको छ। वर्षाले विपद ल्याउन सक्ने भएकोले पूर्व तयारी आवश्यक छ। थप जानकारी सहित साथी भजेन्द्र बस्नेत।
6: ठाउँ अनुसार वर्षाको मात्रा र अवधि केही फरक हुन सक्छ, तर पछि शुक्रबारदेखि आइतबारसम्म भीषण वर्षा हुने पक्का छ। बंगालको खाड़ीबाट आइरहेको प्रणालीले बाटो फेर्न पनि सक्छ। त्यसबाट पानीको मात्रा र ठाउँ फरक होला, तर नेपालमा धेरै ठाउँमा भीषण वर्षा हुने भएकाले सचेत हुन आवश्यक छ। वर्षाले बाढ़ी, पहिरो, डुबान जस्ता प्रकोपहरू ल्याउँछ। यस्ता जोखिम भएको ठाउँमा सुरक्षाका उपायहरू अपनाउनुपर्छ। यो अवधिमा सबैभन्दा ख्याल गर्नुपर्ने कुरा यात्रा रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देल बताउनुहुन्छ।
7: 9 गतेदेखि 11 गतेसम्म चाहिँ हामी यात्रा नै नगरौं, जोखिम मा पर्ने हामी काम गर्दै नगरौं होइन। रातिको यात्रा चाहिँ एकदमै बन्दै, सायद प्रशासनले पनि त्यो कुराहरू हुन्छ होला। दिउँसोको समयमा पनि हामीले त्यहाँको चाहिँ वर्षाको तथ्याङ्क अथवा वर्षाको क्षेत्र हेरेर मात्रै हामीले चाहिँ केही क्रियाकलाप गर्न सक्छौ।
6: यो बेला अत्यावश्यक बाहेक यात्रा नगर्नु नै ठिक हुन्छ। यस्तै यो पदयात्रामा जाने समय हो। विशेष गरी हिमाली क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरू ट्रेकिङमा जाने क्रम चलिरहेको छ। केही हिमालमा आरोहण पनि चलिरहेको छ। हिमाली क्षेत्रमा हिमपात हुने भएकाले त्यहाँ विशेष सावधानी चाहिन्छ।
7: हिमाली क्षेत्रमा चिसो पनि बढ़िरहेको अवस्था छ, त्यस कारणले गर्दाखेरि त्यहाँ चाहिँ वर्षा भन्दा पनि हिमपाती सम्मानहरू पर्यटकहरूलाई पनि हामीले चाहिँ त्यही अनुसारको सुसूचित गरेर विशेष गरी 8 गतेदेखि 11 गतेसम्म नै ट्रेकिङ अथवा पदयात्राहरू नगर्ने, कहीँ चाहिँ उहाँहरू बीचमा हुनुहुन्छ भने सुरक्षित स्थानमा बस्ने होइन। सकभर अब विभिन्न ट्राभल एजेन्सीहरूले पनि आफ्नो गेस्टहरूलाई पदयात्रामा नपठाउने र अन्य किसिमका कार्यहरू पनि नगर्दा नै हामी सुरक्षित रहन सक्छौ।
6: तराईको क्षेत्र, नदी किनारका बस्ती र शहरी क्षेत्रहरूमा डुबान तथा पहाड़ी क्षेत्रमा पहिरोको जोखिम उच्च छ। त्यसैले पालिकाहरूले त्यस्ता जोखिम पहिचान गरेर पूर्व तयारी गर्नुपर्छ।
7: पानी पर्यो भने यो क्षेत्रमा पहिरो जान्छ है भन्ने जस्तो चाहिँ जुन छ नि हाम्रो विभिन्न भूखण्ड, त्यसको चाहिँ अवलोकन र निगरानी चाहिँ धेरै राम्रो तरिकाले चाहिँ स्थानीय तहले नै गरिरहेको छ। त्यो पहिचानयुक्त क्षेत्रबाट अब हिडुलदेखि लगायत अन्य किसिमका कार्यहरू भारी वर्षाको अवधिमा गर्नु भएन। अर्को स्थानीय तहले चाहिँ आफ्नो क्षेत्राधिकारभित्र रहेका खोला नदी नाला अर्को अनुगमन पनि उहाँहरूले गरिरहनु भएको छ। यो चाहिँ खोलामा चाहिँ यो अर्को चाहिँ खोला मिसिएर यसरी चाहिँ माथिबाट पहाडी आउन सक्छ भन्ने किसिमको चाहिँ आकलन उहाँहरूलाई त्यो पनि हुन्छ। किन भन्दा कतिपय कुराहरू हाम्रो चाहिँ परम्परागत शैलीले पनि हामी निर्धारण गर्न सक्छौँ। अहिले चाहिँ मुख्य रूपमा पूर्व जानकारी दिएर हामीले चाहिँ हाम्रो जनधनको क्षति घटाउने भएको हुनाले यसमा चाहिँ स्थानीय तहको प्रमुख भूमिका हुन सक्छ।
6: केही ठाउँमा भीषण वर्षा हुन्छ, सबैजसो ठाउँमा वर्षा वा हिमपात हुन्छ। अहिले जमिन भिजिसकेको अवस्था भएकाले अलिक ठूलो पानीले पनि क्षति गर्ने जोखिम रहेकाले पूर्व तयारी आवश्यक रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देल बताउनुहुन्छ।
7: अहिलेको अवस्थामा त करिब करिब 100 मिलिमिटरबाट 150 मिलिमिटरसम्म वर्षा भयो भने हाम्रोमा जोखिमै हुन्छ। एक दिनमा त्यति पानी पर्यो भने हामी मनसुनको उत्तरार्धमा भएको हुनाले जमिनहरू पनि भिजिएर कमजोर भइसकेको अवस्था भएको हुनाले हामीले चाहिँ अब मेचीदेखि महाकालीसम्म नै भनौँ न ठुलो वर्षा हुन्छ भन्ने हिसाबले सबैले त्यो रूपमा सोच्नु पर्यो। त्यही अनुसारको तयारी गरौँ, ठुलोको तयारी गर्यौँ भने हामीले सानोलाई ठेक्न सक्छौँ।
4: भीषण वर्षाको जोखिम र सावधानीका उपायहरूबारे त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देलसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। यसैबीच 2 हप्तासम्म पर्खिँदा पनि मौसमले साथ नदिएपछि मनास्लुका आरोहीहरू फर्किन थालेका छन्। निरन्तर वर्षात र हिमपातका कारण हिमाल चढ़न प्रतिकूल भएपछि आरोहीहरू हिमालय नचढ़ी फर्किन थालेका मनास्लु हिमाल अवस्थित चुनमुमरी गाउँपालिका 1 का वडा अध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिनुभयो। अहिले मनास्लु आधार शिविरमा अविरल वर्षात र हिमपात भइरहेको छ भने विभिन्न शिविरहरूमा हिमपात पनि भइरहेको छ। 5 फिट भन्दा बाक्लो हिउँ थपिएको आरोहण दलका सहयोगीहरूले बताएका छन्। 8,163 मिटर मनास्लु आरोहण गर्न यो सिजनमा सबैभन्दा धेरै झण्डै 500 आरोहीले मनास्लु आरोहण अनुमति लिएका थिए। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: बाढी र डुबानबाट बच्न के गर्ने?
8: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
8: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
8: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: बाको एकमात्र डीटीएच सेवा
1: डिश होम खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती पटुका र इजारको गाँठो हुँदै गार्धन सम्म,
3: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
2: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
3: इतिहास गाथा र कथा गाँठका कुरा,
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। प्रतिमा तामाङ लामा हट्टी स्वभावको हुनुहुन्थ्यो। उहाँलाई धेरैले आफूलाई भन्दा बढ़ी अरूको चिन्ता नगर्न सम्झाउँथे, तर सम्झाउनेको केही लाग्दैनथ्यो। उहाँको अनेक परिचय र पहिचान थियो। नर्स, पूर्व भलिबल खेलाड़ी र गोसाईकुण्ड गाउँपालिकाकी उपाध्यक्ष। प्रतिमा भदौ 5 माइग्रेनको उपचारका लागि भनेर काठमाण्डौमै हुनुहुन्थ्यो, तर प्रतिमाले गाउँपालिकामा जरूरी काम परेकाले आफू रसुवा फर्किने पर्ने जिद्दी गर्नुभयो। भदौ 10 बिहान प्रतिमा स्याफ्रो बेसीको आफ्नै कार्यालयमा हुनुहुन्थ्यो। काठमाण्डौमा रहेका पतिले भुटेकोशीमा ठूलो बाढ़ी आएको चेतावनी रसुवाको माथिल्लो भेगमा बस्ने आफ्नी काकीबाट पाउनुभयो। केडीले प्रतिमालाई तत्कालै फोन गर्नुभयो। त्यति बेला बिहानको 9:15 भइसकेको थियो। प्रतिमाले फोन त उठाउनुभयो, तर केडीले प्रश्न सुन्नु भएन। संयोगको ज्यान लिएको र हजारौंलाई बेपत्ता बनाएको र रसुवा त्रिशुलीका पूरै बस्तीहरू बगाएको यो विपदमा प्रतिमाको मृत्युले उहाँको जिल्लालाई अपूरणीय क्षति पुर्याएको छ। नर्स, पूर्व भलिबल खेलाड़ी र गोसाईकुण्ड गाउँपालिकाकी उपाध्यक्ष प्रतिमा तामाङ लामा स्वास्थ्य, शिक्षा र सामाजिक सेवामा सक्रिय हुँदै स्वास्थ्य मन्त्रीसम्म बन्ने सपना बुन्नु भएको थियो। भुटेकोशी बाढ़ीले उहाँको ती सपना अधूरै छाड्यो, जो रसुवाको हेरचाह गर्दा गर्दै त्यहीको बाढ़ीमा बिलाइन शीर्षकको खबर कान्तिपुरमा छ।
4: अब विदेशको खबर। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तीव्र गतिमा विकसित भइरहेको फ्रन्टियर एआई मोडेललाई अन्तर्राष्ट्रिय मापदण्ड र निगरानी अन्तर्गत राख्न फिनल्याण्ड र नर्वेले अघि सारेको पहलको स्वागत गर्नुभएको छ। उहाँले एआईको सुरक्षित विकास र प्रयोगका लागि अन्तर्राष्ट्रिय सहयोग बलियो बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। फिनल्याण्डका राष्ट्रपति अलेक्जेण्डर स्टब र नर्वेका प्रधानमन्त्री जोनास गार स्टुरेको नेतृत्वमा शुरू गरिएको पहलले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रलाई विद्यमान अन्तर्राष्ट्रिय संयन्त्रलाई सुदृढ़ गर्दै एआईका लागि मापदण्ड निर्धारण, प्रमाणीकरण तथा क्षमताको सीमा नागेमा राष्ट्रहरूलाई एकै ठाउँमा ल्याउन सक्ने अन्तर्राष्ट्रिय संस्था निर्माणको सम्भावना खोज्न आग्रह गरेको छ। महासचिव गुटेरेसले सामाजिक सञ्जाल एक्स मार्फत यो पहलको स्वागत गर्दै एआई सम्बन्धी संयुक्त राष्ट्रसंघको स्वतन्त्र अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानलले पहिलो विषयगत प्रतिवेदन सार्वजनिक गरेकोमा स्वागत गर्नुभएको छ। महासचिव गुटेरेसले महासभामा आफ्नो अन्तिम सम्बोधन गरेसँगै उहाँको महासचिवका रूपमा कार्यकाल पनि समाप्त हुँदैछ।
5: अब खेल खबर। जापानको इची नागोयामा भइरहेको 20 एशियन गेम्समा भारतले पहिलो स्वर्ण जितेको छ। भारतले महिला क्रिकेटबाट पहिलो स्वर्ण जित्न सफल भएको हो। हिजो भएको फाइनलमा भारतले श्रीलंकालाई 147 रनको जितसहित स्वर्ण जितेको हो। पहिलो ब्याटिङ गरेको भारतले स्मृति मन्धनाको 79 रन, साफाली वर्माको 48 रन र रिचा घोषको 49 रनको मद्दतमा 3 विकेटको क्षतिमा 216 रन बनाएको थियो। 217 रनको लक्ष्य पछ्याएको श्रीलंका 69 रनमै अल आउट भयो। श्रीलंका भने रजतमा सीमित बन्यो। जारी एसियन गेम्समा श्रीलंकाको यो पहिलो पदक हो। भारतले 1 स्वर्ण, 4 रजत र 2 काँस्य गरी 7 पदक जितिसकेको छ।
4: अब केही खबर संक्षेपमा। मलेसिया रोजगारीमा मिलेमतोमा बिचौलिया खड़ा गरी सिन्डिकेट लगाउन खोजेपछि प्रधानमन्त्री बालेन्द्र शाहले चासो व्यक्त गर्नुभएको छ। वहाँले हिजो बिहान मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन सम्पर्क गरी सिन्डिकेटप्रति चासो व्यक्त गर्नुभएको हो। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार वार्ताको क्रममा प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड़ दिनुभएको थियो। प्रधानमन्त्री शाहले राखेको धारणालाई मलेसियाली प्रधानमन्त्री इब्राहिमले पनि सकारात्मक रूपमा लिएको बताउनु भएको छ।
5: आउने सिजनका लागि आवश्यक पर्ने रासायनिक मल खरिदका लागि सरकारले थप 10 अर्ब रूपियाँ बजेट सुनिश्चित गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 रासायनिक मल खरिदका लागि विनियोजित बजेटमा थप 10 अर्ब सुनिश्चित गरेको हो।
4: सरकारले बजेट मार्फत लागू गरेका करका दर र व्यवस्था कार्यान्वयनमा आएको 2 महिनामै परिवर्तन गरेको छ। आर्थिक वर्ष 83-84 बजेट प्रस्तुत गर्दा अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले शेयर कारोबारबाट हुने पूँजीगत लाभ करलाई अन्तिम कर बनाउने घोषणा गर्नुभएको थियो, तर सरकारले करको दर पहिला भन्दा पनि कम हुने गरी घटाउने निर्णय गरेको छ। करका दरमा सरकारको अस्थिर नीति, आर्थिक वर्ष शुरू भएको 2 महिनामै हेरफेर शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
5: एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल बीच देखिएको विवाद तत्काल का लागि अन्त्य भएको छ। फागुन 21 को निर्वाचन चुनावमा पराजित भएपछि पार्टी पुनर्गठनको बहस चलाएका महासचिव पोखरेलसँग अध्यक्षको खटपट हुँदै आएको थियो। सोमबार राति दुई नेता बीचको भेटवार्तापछि सम्बन्धमा सहजता आएको हो।
4: अब पालो उखानको
5: लोकको डर न परलोकको डर
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: राष्ट्रसंघको 81 महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान। भीभीआईपी विदायको परम्परा तोडियो। राष्ट्रसंघमा सशक्त आवाज उठाउन सांसदहरूको सुझाव।
4: चाडपर्वको मुखैमा दैनिक उपभोग्य वस्तुको भाव अनियन्त्रित। बजार नियमन सुस्तायो। भएको अनुगमन पनि जरिवानामै सीमित।
5: पर्सीदेखि 11 गतेसम्म देशका धेरै ठाउँमा ठूलो वर्षा हुने। भीषण वर्षाका कारण विपदको जोखिम उच्च। भिजेको जमिन भएकाले विशेष पूर्व तयारी गर्न विज्ञको सुझाव।
4: फिनल्याण्ड र नर्वेले अघि सारेको एआई नियन्त्रण आह्वानको गुटरेसद्वारा स्वागत। महासभामा सम्बोधन गरेसँगै वहाँको महासचिवका रूपमा कार्यकाल समाप्त हुँदै।
5: र 20 एसियाडमा भारतलाई पहिलो स्वर्ण। महिला क्रिकेटमा श्रीलंका 147 रनले पराजित।
4: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन मौकामा चौका हान्ने बजार भावसँग सम्बन्धित छ। यहाँ एउटा तरकारी बजार छ। एक गृहिणी तरकारीको भाव मूल्य सूची हेर्दैछन् अनि उनीसँगै रहेका श्रीमानलाई भन्दैछिन्, विपदमा सबैले मौका छोपिहाल्छन् क्यारे, एकचोटि बैंक कहाँ फोन गर्नु त, उनीहरूले नि तरकारीको लोनको व्यवस्था गरिसके कि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: अरू 97.6 MHz हरपल तपाईं सँगै।
1: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा सञ्चालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाईगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 को मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाईगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तपसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तपसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाईगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
3: 15 एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
2: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
3: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
2: आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
3: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
2: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
3: आर्थिक वर्ष 2082-83 को शेयर लाभांश तथा संरक्षित पूँजीको सुरक्षा सम्बन्धमा
2: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
3: शेयर सदस्य शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
2: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा
3: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
2: एकाई प्रतिनिधि छनौट सम्बन्धमा
3: र विविध
2: एकाईगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाई नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुन्थान चैनपुर नगरपालिका 8 संखुवा सभा
3: एकाई नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभाहल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा
2: एकाई नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
3: एकाई नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
2: एकाई प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा सम्बन्धित वडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 98525-3191, 99570-191, 98420-92388 र 98520-51354। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा।
4: हातमा के पो बोकेर लग्यो गुटुङटुङ
5: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको
4: औ समस्याको समाधान भनेकै म हो
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाई पो छ भन्थ्यो झुसेले
5: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
6: हो हो लु अब त्यहीँबाट जाने
4: लकै सल्लाह दिएको के पाक त बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइटी होङटिङमा किनेर ल्याएको रेडियो छ लु सुनौँ त
2: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852514094 9812376742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
7: होइन है केटा दिदीको बिहे पनि आयो इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि
8: त्यो पनि हो चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ बोजाउनको लागि उपहार पनि चाहियो नि मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन सम्झनको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने झुलाउने ठाउँ पनि विचार गरी राख्नु पर्ने अब चैनपुरतिरै जानु पर्ला
7: ल त्यतिको लागि चैनपुर जानुपर्छ हाम्रै माझी ओखर भटेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि
8: टप टप त्यहीबाट हुन्छ त
7: हुन्छ त त्यहाँ त एलइडी टिभी मोबाइल सेट उफर साउन्ड सिस्टम मोबाइलका ब्याट्री चार्जर हेडफोन सिम कार्ड सबै किसिमका रिचार्ज कार्ड लाइट खडी रेडियो टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि साथै फोटोकपी फ्याक्स लेमिनेसन फोटो फ्रेमिङ प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ फ्रेमिङ अर्जेन्ट फोटो ब्यालेन्स स्टक अफ इमेल इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि
9: त्यति मात्र होइन विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ
10: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो माधि नगरपालिका चार ओखरगोटे सङ्खुवा सभा मोबाइल 9821091181 र 9879786333
8: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो
11: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने भालुमा बासको

0: जान्छ।
1: तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, लेख्न जा।
0: ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे,
1: गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है।
0: खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
2: ल ल आमा, म तु गए तु आए।
0: होइन, आजै आइपुग्छस् र।
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि।
3: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
4: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। पाउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टडिकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्मेत, सम्पर्क नम्बर 9861443460।
5: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
6: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
5: औ लु, समस्याको समाधान भनेकै म हो,
7: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईसँगै
1: रेडियो अरुण टाइम चेक 7 AM
2: अहिले बिहानको 7 बज्यो। सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश।
3: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली
2: सागर घायल कुलुङ साल्पा श्रीछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया
3: भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलधुरा हाल इन्डिया
2: सानुमाया शेर्पा पाँच खबर नगरपालिका 8 सुनखुरुङ सङ्खुवा सभा हाल कुवेत
3: मीडिया प्रेमी निमु शेर्पा पाँच खबर नगरपालिका 8 चुङखुरुङ सङ्खुवा सभा
2: पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया
3: सपना शासनखर मादी नगरपालिका 4 देवढुङ्गा सङ्खुवा सभा
2: जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 सङ्खुवा सभा हाल मलेसिया
3: अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 प्याउली भोजपुर
2: सुजाता यखा इलुङबाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई सङ्खुवा सभा हाल मोरङ
3: लिम्बु विजय पाँच खबर नगरपालिका 1 कुसुवा सङ्खुवा सभा हाल मलेसिया
2: अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोको सङ्खुवा सभा
3: सुरत राई तुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
2: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत
3: बिरबल तामाङ साल्पा सिलिछो गाउँपालिका 4 भोजपुर
2: रवि पहाडी मकवानपुर गाउँपालिका 2 राई गाउँ हेटौडा हाल मलेसिया
3: गजेन्द्र राई साल्पा सिलिछो गाउँपालिका 4 भोजपुर
2: अर्जुन यखा धर्मदेवी नगरपालिका 2 तामाफोक सङ्खुवा सभा
3: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर
2: र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ

हेलो हाई गुड मर्निङ अनि शुभ बिहानी कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै सदाझै आजको बसाइमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तोता सुमिता कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बैसीको धुन रेडियो अरूण शान्त 90.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट साथ सुनिराख्नु भएको छ। त्यसै गरी हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। र विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँले हप्ताको सातै दिन सातैबारी यानि कि बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनु भएको छ। र विशेष गरी यो घण्टाको समय अवधिबाट म तपाईँहरूसँग जोडिनेछु व्यवसायमा तपाईँका विशेष शुभकामना सन्देश।

सँगल्दै सँगल्दै करिब करिब अबको 8 बजीसम्म म तपाईँकै साथमा रहन्छु। र विशेष गरी त्यस कार्यक्रमलाई मिडिया प्रेमी मनहरूले प्रायोजन गर्नुभएको छ, होइन मिडिया प्रेमी साथीहरू त्यस कार्यक्रममा सहकार्यमा जोडेर साथ दिनुभएको छ। विशेष गरी व्यवसायमा हामीलाई जम्मा 20 जना मिडिया प्रेमी मनहरूलाई सम्झन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। एकदमै बिहानीको बसाइ छ साथीहरू, यति बेला के गरिदिनुहुन्छ, कता हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, मैले त यहाँबाट देख्न सकेको छैन तपाईँहरू कुन अवस्थामा हुनुहुन्छ भनेर। बिहानीको अवस्था छ यति बेला, कतिपय साथीहरू घाँस दाउरा गर्नको लागि जंगल बारीतिर पुगिसक्नु भयो होला, कतिपय साथीहरू ओछ्यानतिर हुनुहुन्छ होला, कतिपय साथीहरू यति बेला यात्रातिर हुनुहुन्छ होला, बाटोतिर हुनुहुन्छ होला, कतिपय साथीहरू घरैसी काममा खाना पकाउन व्यस्त हुनुहुन्छ होला, कतिपय साथीहरू यति बेला बिहान होइन एकदम मौसम पनि चिसो चिसो छ, चिया पिउँदै हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र बिहानीको बसाइ छ दसैनपुरतिर, आज बिहानैबाट मौसम बाहिर घाम लाग्न सकेका छैन, तर खुल्ला चाहिँ खुल्ला नै छ, घाम लाग्न सकेका छैन। तपाईँहरूकोतिर के कस्तो छ, तपाईँले त्यो पनि व्यवसायमा जानकारी गराउनु होला भन्न चाहन्छु। र अब पनि चाहिँ फटाफट आउनु सक्नुहुनेछ, हाम्रो स्टुडियोको मोबाइल नम्बर खुल्ला भइसके साथीहरू सहभागिता जनाउनको लागि 9840668623 को लाइन खुल्ला छ, यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। त्यसै गरी आज भने हामी बुधबार व्यवसायमा छौँ, व्यवसायमा हामी जहाँ चाहिँ प्रवासमा हुनुहुन्छ साथीहरू, प्रवासी मनहरूसँग पनि व्यवसायमा हामी वाट्सएप नम्बर मार्फत कुराकानी गर्नेछौँ। प्रवासी मनहरूले पनि हामीलाई व्यवसायमा सहभागिता जनाउनको लागि वाट्सएप नम्बर खुल्ला भइसकेको छ, 9840668623 को लाइन खुल्ला भइसकेको छ भने आज पनि बुधबार व्यवसाय तपाईँहरूको एकदमै होइन नेपालमा रहनुहुने साथीले पनि व्यवसायमा फोन गर्न सक्नुहुनेछ। नेपालमा रहनुहुने साथीले चाहिँ फोन गर्दाखेरि अलिकति ध्यान दिनुहोला, किनभने तपाईँ जहाँ चाहिँ फ्रिक्वेन्सीबाट सुन्नुहुन्छ तपाईँले त्यहाँबाट चाहिँ हामीलाई स्टुडियोको मोबाइल नम्बरमा गर्नुपर्ने हुन्छ भने तपाईँ जहाँ चाहिँ अनलाइनको माध्यमबाट सुन्नुहुन्छ, जहाँ चाहिँ तपाईँको ठाउँमा भनौँ फ्रिक्वेन्सी रेडियो बज्दैन, त्यहाँबाट चाहिँ तपाईँले वाट्सएप नम्बर मार्फत पनि आजको बसाइमा चाहिँ तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ। वाट्सएप नम्बर पनि यही छ, 9840668623 को लाइन खुल्ला छ, मैले तपाईँले जानकारी गराइसकेर मैले यो अघिल्लो हप्तामा चाहिँ एकजना साथीलाई केही जानकारी गराउँछु भनेको थिएँ, होइन तपाईँ अब तपाईँको ठाउँमा नेटवर्क चल्दैन होला, तपाईँको ठाउँमा सिम चल्दैन होला, होइन अब नेट हुँदैन होला, तपाईँले त पक्कै पनि हामीलाई फ्रिक्वेन्सीबाट त सुन्नुहुन्छ, त्यही भएर पनि मैले होइन अब निर्णय अनुसार, मैले मात्रै होइन हामी सबै बसेको निर्णय अनुसार तपाईँले चाहिँ हामीलाई तपाईँले फ्रिक्वेन्सीबाट सुन्नुहुन्छ भने तपाईँले चाहिँ हामीलाई फोन गर्नुपर्ने हुन्छ, रेडियोको स्टुडियोको मोबाइल नम्बरमै गर्नुपर्ने हुन्छ, वाट्सएपमा गर्न पाउनुहुन्न। वाट्सएपमा भनेको जहाँ चाहिँ तपाईँ फ्रिक्वेन्सीभन्दा धेरै टाढा हुनुहुन्छ, अनलाइनको माध्यमबाट सुन्नुहुन्छ, तपाईँले त्यहाँबाट चाहिँ हामीलाई सहभागिता जनाउनु होला वाट्सएप नम्बरमा भन्न चाहन्छु। र त्यसै गरी हाम्रो यति बेला फेसबुक लाइभ पनि खुल्लै छ, भनौँ फेसबुक लाइभको कमेन्ट बक्सबाट पनि तपाईँले आफ्ना विशेष शुभकामना सन्देशहरू लेखेर पठाउनुहोला। तपाईँको फोन नलागेको अवसरमा होइन फोन लाग्न नसकेको अवस्थामा चाहिँ तपाईँले कमेन्ट मार्फत लेखेर पठाउनु भयो भने तपाईँको शुभकामना सन्देशहरू रिड आउट हुने गर्दछ। तपाईँले कमेन्ट बक्स खुल्ला छ, फटाफट कमेन्ट पनि गर्दै गर्नुहोला भन्न चाहन्छु। र अब पनि चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत साथीहरूलाई विशेष शुभकामना सन्देश दिनुपर्दाखेरि आज मिति 2083 साल असोज महिनाको 7 गते जति पनि साथीहरूको जन्मदिन परेको छ, जन्मदिनको विशेष शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी बिरामी हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको कामना, त्यसै गरी यात्रामा हुनुहुन्छ भने यात्रा सफलताको लागि विशेष शुभकामना, त्यसै गरी वैवाहिक जीवनमा बाँधिँदै हुनुहुन्छ, दाम्पत्य जीवनको पनि धेरै धेरै शुभकामना, नयाँ गमको थालनी गर्दै हुनुहुन्छ, कार्य सफलताको लागि विशेष शुभकामना व्यक्त गर्न चाहन्छौ। परीक्षा लेख्दै हुनुहुन्छ, तपाईँले शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना, र तपाईँ जो जति साथी जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, तपाईँ सम्पूर्ण साथीलाई आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरुणको तर्फबाट। र अब पनि तपाईँहरू फटाफट फोन डायल गर्दै गर्नुहोला, तपाईँको व्यवसायमा विशेष शुभकामना सँगल्ने बसाइ हो, व्यवसायमा आएर तपाईँले साथीहरू सम्झिन्छु भनेर चाहिँ कोसिस नगरिदिनुहोला। मैले तपाईँले बारम्बार कार्यक्रमको नियमबारे तपाईँले मैले जानकारी गराइरहेको छु, प्राय जसो मैले हप्ताको 7 दिन उपस्थित हुने गर्छु, 7 दिन तपाईँले मैले जानकारी गराइरहेको हुन्छु, व्यवसायमा साथीहरू सम्झन पाउनुहुने छैन, तपाईँको शुभकामना सन्देशहरू लिएर चाहिँ आउनुहोला भन्न चाहन्छु। र अब पनि कार्यक्रमको आरम्भमा म एकदमै मिठो देशभक्ति गीत तपाईँहरूमा आज राख्दैछु, पहिलो साङ्गीतिक कोसेली हिमाल पहाड तराई
है यो गीत तपाईँहरूको लागि राख्दैछु। गीतपछि म फेरि फर्केर आउने नै छु कार्यक्रम शुभ सन्देश व्यवसायलाई सुन्दै रहनुहोला।

0: हजुर, कार्यक्रमको आरम्भमा एकदमै मिठो गीत राखेको थिएँ मैले, हिमाल पहाड तराई बोलु गीत तपाईँहरू माझमा पहिलो सांकेतिक कौशलीको रूपमा मैले राखिसकेँ। अब पनि म ढिला गर्दिनँ, आउनुहोला 9840668623 को लाइन खोल्ला छ र आजको लागि फर्स्ट टाइम लगेको लोर साथी फोन लाइनमा हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ म उहाँले अन्यार गर्छु। हेलो नमस्ते।
1: हजुर नमस्कार, म इटरीबाट युवराज पोखरेल, हजुर लगायत त्यति साथीलाई आज शुभ होस्, मङ्गल होस्, जय होस् भन्न चाहन्छु। नमस्कार।
0: हजुर हजुर, ल जय होस्, मङ्गल होस्, जय होस्, मङ्गल होस्। कहाँबाट को बोल्दै हुनुहुन्छ भन्दा पनि इटहरीबाट युवराज पोखरेल बोल्दै हुनुहुन्छ है।
1: हजुर म्याडम।
0: हजुर, अनि के छ युवराजको खबर खबर सुनाउनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ?
1: यतिखेर त हजुरको यसो प्रोग्राम कतिखेर आउँछ भनेर लगाएको लगायो, अनि अलिअलि
0: हजुर खबर खबर सबै ठिकै छ, राम्रै छ, मौसम शीतलै छ है। हजुर ल हुन्छ, आउनुभयो कार्यक्रममा युवराजी, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौँ न त।
1: शुभकामना सन्देश गर्नुपर्दा सर्वप्रथम हजुर लगायत टेक्निसियन साथीलाई नमस्कार, अनि यसै गरी भोजपुरमा हुने हाम्रो परम मित्र राज कोतवाल भण्डारी, अनि रोजिना निर्वाणी, अनि मेरा रत्नबहादुर थापा, शङ्कर ढकाल जति पनि मेरो, अनि मेरो आज हजुरको बुवा बुहारी रोजिना पोखरेलको जीव जन्मस्थलको उत्तर उत्तर प्रगतिको कामना होस् भन्ने मङ्गलमा शुभकामना व्यक्त गर्दै बिदा चाहन्छु। हवस् नमस्कार।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला युवराज पोखरेल इटहरीबाट हुनुहुन्थ्यो उहाँसँग मजुटे, उहाँले पनि शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र लाइनमा हुनुहुन्छ, म उहाँले अन्यार गर्छु। हेलो नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर वरुण चञ्चले भोजपुरबाट बोल्दै हुनुहुन्छ है। हजुर, अनि के छ वरुणको खबर खबर? हजुर ठिकै छ, राम्रै छ, घाँस काट्न जान लाग्नु भएको छ है। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रम शुभ सन्देशको व्यवसायमा, तपाईँको शुभकामना सन्देश तर्फै लागौँ न त।
2: बहिनी नियमिता तामाङलाई जन्मदिनको धेरै धेरै शुभकामना, तिमीले चालेको थालेको हरेक पाइला पाइलामा सफलता मिलोस् जन्मदिनको शुभकामना बहिनी भन्न चाहन्छु। अनि त्यसै गरी अन्य क्षेत्रको शुभकामना चाहिँ हाम्रो आशिष टाइम बस्ने ढकाल धर्मराज, अनि हाम्रो हुनुहुन्छ पूर्वेली आकाश साई र मनमोक्तान तामाङ बहिनी हुँदालाई, प्रवीण निमा, सुनिता सुनिता कुनै सानो कमला, सानो निर्मलाई, श्री म्याङ लगायत धेरै साथीहरू हुन्छ, हाम्रो कृष्ण तामाङ, राजु रेकाईलाई सबै सबैलाई आज दिन एकदम शुभरस्कार तपाईँलाई धेरै धेरै शुभकामना गर्दैछु।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट वरुण चञ्चले राई, उहाँसँग म छुटे, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा, म उहाँले अन्यार गर्छु, कहाँबाट को हुनुहुन्छ? हेलो गुड मर्निङ, नमस्ते। हेलो गुड मर्निङ, नमस्ते हजुर। हेलो नमस्ते। हेलो गुड मर्निङ, नमस्ते हजुर। हजुर गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? ठुलो बोलिदिनुहोस् न। हजुर भारतदेखि भावना मगर बोल्दै हुनुहुन्छ, के छ भावनाको खबर खबर? हजुर हजुर, मेरो पनि खबर खबर सबै ठिकै छ, राम्रै छ, म बिरामी नै थिएँ तर पनि अहिले त्यति धेरै स्वास्थ्यमा सुधार आइसकेको छैन, बिस्तारै बिस्तारै सुधार आउँदैछ भन्नुपर्छ है त। हजुर हजुर हस् हुन्छ भावनाजी, अनि तपाईँको खबर खबर के छ सुनाउनुहोस् न।
3: मेरो एकदमै ठिकै छ भनौँ न, हजुर
0: भनेपछि खबर खबर सबै ठिकै छ, राम्रै छ, नास्ता खाएर हामीलाई नै सुन्दै हुनुहुन्छ, खुसी लाग्छ। आउँदो दिनमा नि हाम्रो कुराकानी हुन्छ होला, पक्कै आउँदै गर्नुहोला भावनाजी, माया नगर्नु होला। अनि व्यवसायमा तपाईँको शुभकामना सन्देशतर्फै लागौ न त। हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भावन मगर डडेलधुरा जिल्ला घर भैहाल यति बेला इन्डियाबाट हुनुहुन्थ्यो, म उहाँसँग छुटे, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला म वाट्सएपतर्फ लागौँ कि फोनलाइनतर्फ लागौँ, म कन्फ्युज भएँ, यति बेला म फोनलाइनतर्फै लाग्छु। कोही मित्र हुनुहुन्छ लाइनमा? हेलो नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, गुड मर्निङ, नमस्ते। कता कुद्दै हुनुहुन्छ हाम्रो सानो कमलाजी? हजुर हजुर, ए एकदमै रेडियोको छेउमा हुनुहुन्छ, त्यति साह्रो कुद्नु नि पर्दैन, रेडियोको भोल्युम अलिकति सानो पारिदिनु भयो भने पुग्छ नि त। होइन होइन, त्यस्तो काट्ने यताबाट मैले फोन काट्ने मेरो के अरे सम्भावना छैन, रेडियोबाट चाहिँ अलिकति पर भागिदिनु होला त्यति चाहिँ म भन्छु। अनि के छ हाम्रो कमलाको खबर खबर? हजुर भनेपछि खेतबाट आएर घरैसी काममा व्यस्त हुनुहुन्छ है? हजुर ल हुन्छ, तपाईँको साइडबाट भालेले पनि बोल्नु सघाउँदैछ, अनि आउनुभयो तपाईँको शुभकामना सन्देशतर्फै लागौँ न त। एकदम एकदम, अब दसैँ पनि आउँदैछ, अब भन्ज्याङको भाले कता कता पुग्छ।
4: अनि आजको दिनमा रहेर जन्मदिन मनाउने तामाङ उन्नति प्रगति शुभकामना भन्न चाहन्छु।

0: भन्ने प्रश्न भन्न चाहे अब भर्खरै स्कुल टाढा गर्नुपर्दा भर्खरै छुट्टा गर्दै त्यो पढ्ने प्रश्नले भाइ मेला प्रवीण अनि नाना सिंह सुन्दा बहिनी सुन्दा रोमन मुक्तान अनि गाई तिर बजी आएकै
1: हजुर नमस्ते टेक योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला सानो कमला चैनपुर भन्ज्याङबाट उहाँसँग म छुटे यति बेला कोही मित्र हुनुहुन्छ व्हाट्सएप नम्बरमा म उहाँलाई अन्यार गर्छु हेलो गुड मर्निङ नमस्ते हजुर गुड मर्निङ नमस्ते फ्याफुल्ला कहाँबाट को बोल्नुभयो हजुर भोजपुर घर भइहाल दुबईबाट रोमन मोक्तान तामाङ बोल्दै हुनुहुन्छ के छ हाम्रो रोमनको खबर खबर सुनाउनुहोस् न हजुर हजुर खबर खबर सबै ठिकै छ राम्रै छ होइन गर्मी हल्का घट्दैछ अनि सबै ठिकै छ होइन रोमनजी हजुर यता हाम्रो पनि खबर ठिकै छ समग्रमा राम्रै छ भन्नुपर्छ मौसम त यस्तै हो अब त्यता गर्मी घट्दैछ यता पनि गर्मी घट्दैछ होइन एक दिन अनुदिन जाडो हल्का बढ्दैछ भन्नुपर्छ है त हजुर ल हुन्छ अनि आउनुभयो कार्यक्रममा रोमनजी व्यवसायमा तपाईँका शुभकामना सन्देश तर्फ लागौ न
2: अनि भोजपुरको नगरपालिका चाहिँ हुन त भन्नु मेरो घर परिवार धेरै धेरै माया सम्झना भन्न चाहन्छु अनि आजको दिनमा जन्मदिन मनाउँदै हुनुहुन्छ सानाना इच्छा तामाङ नानालाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु अनि केही साथीहरू नानी नुवाई मन्त्रिया कुर्लिया श्रीरत राई तुन्जलाई पनि कुनै शुभ दिन भन्न चाहन्छु अनि राजीलाई काहीँ न बरु
1: हजुर नमस्ते टेक योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला रोमन मोक्तान तामाङ भोजपुर घर भइहाल यति बेला दुबईबाट हुनुहुन्थ्यो दुबईबाट हुनुहुन्थ्यो साथी उहाँसँग म छुटेँ उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ यति बेला फोन लाइन तर्फ लाग्छु कोही साथी लाइनमा हुनुहुन्छ हेलो नमस्ते
3: गुड मर्निङ
1: हजुर नमस्ते गुड मर्निङ कहाँबाट को बोल्नुभयो काठमाडौँबाट भूमिका राई आइपुग्नु भयो के छ नि हाम्रो भूमिकाको खबर खबर अनि बिहानीको बसाइ छ के गर्दै हुनुहुन्छ
3: एकदम ठिकै छ म चाहिँ ड्युटी जाने तयारीमा छु मौसमको बारेमा चाहिँ सिन पानी पर्दैछ भन्नुपर्छ है त
1: हजुर भनेपछि खबर खबर सबै ठिकै छ राम्रै छ सिमसिम पानी परिरहेछ है यति बेला काठमाडौँतिर हजुर यता पनि मौसम पानी त परिरहेको छैन बाहिर होइन अब बाहिर अघि चाहिँ मन्द मन्द घाम लागिरहेको थियो अहिले पनि मौसम चाहिँ कुलकुलै छ भनौँ न है
3: हजुर
1: हजुर पक्कै पनि अलिअलि पर्दैछ होइन पर्छ भन्नु त सकिन्छ तर ठ्याक्कै पर्छ भन्ने दिन पर्दैन कि अघि कि पछि पर्ने हो त त्यो भनेकै बेलामा त कहिले पनि पर्दैन होइन हजुर ल हुन्छ अनि आउनुभयो कार्यक्रममा भूमिकाजी व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फ लागौँ है
3: हुन्छ फर्स्ट अफ अल त हजुर लगाएर अभिनय फिल्म परिवारलाई शुभदिनको कामना गरे अनि त्यस्तै गरी जन्मदिन मनाउँदै हुनुहुन्छ मिडियालाई एकदमै धेरै माया गर्ने प्यारी साथी मनिका बहिनीलाई जन्मदिनको धेरै धेरै शुभकामना ह्याप्पी बर्थडे सुन्दर पनि हुनुहुन्छ होला उहाँलाई एकदमै धेरै जन्मदिनको शुभकामना सबै धेरै सम्झना मिठो माया केही साथीसँग सन्देश राख्नुपर्दा पूर्वेली आकाशलाई बिरामी हुनुहुन्छ प्रवीण मगरलाई गेट आउँछन् अनि निवास शेर्पा आतिश नाई बस्ने दिदी हल्का रान्तावा रन्जित राई तिर्खराई सुरजलाई अशिष सोताङ दिल्ली सिरिया लगायत रोगन उदन तामाङ ढका डमला सर्पदा पोखरा सम्पूर्ण साथीहरूलाई शुभ दिन भन्दै सिटीलाई
1: हजुर नमस्ते टेकियोर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला भूमिका राई काठमाडौँबाट हुनुहुन्थ्यो उहाँसँग म छुटे उहाँ साथीले पनि आफ्ना विशेष शुभकामना सन्देश सबै सबै साथीहरूमा एकमुष्टमा राखेर यो समयबाट चाहिँ छुटिसक्नु भएको छ यति बेला फेसबुक अडियो लाइभतर्फ पनि धेरैजना साथीहरूले हामीलाई लाइभमा सुन्दै हुनुहुन्छ सँगसँगै आफ्ना भनौँ शुभकामना सन्देशहरू पनि लेखेर व्यवसायमा लेखेर पठाउँदै हुनुहुन्छ म यति बेला तपाईँहरूको ती कमेन्टलाई पनि स्थान दिने नै छु, होइन नामै मात्र भए पनि व्यवसायमा म लिनेछु। यति बेला म कमेन्टतर्फ लाग्नेछु। साथीको कमेन्ट हेर्दैछु म। बसन्त श्रेष्ठले हेलो गुड मर्निङ नमस्ते ताप्लेजुङबाट हो, सबै सबैमा शुभ दिन भन्नुभएको छ। त्यसै गरी यति बेला कुलुङ पञ्च हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ नमस्ते भन्नुभएको छ। मातृका बस्नेतले शुभ दिन अल भन्नुभएको छ। त्यसै गरी यति बेला ढकाल धर्मराज हुनुहुन्छ, उहाँले नमस्ते शुभ प्रभातमा ढकाल धर्मराज वीरतामर झापा घरबै दुबईबाट सुन्दैछु। आज जन्मदिन मनाउने उर्लाबारी मोरङकी साथी विनोद कार्की, त्यसै गरी इलामका साथी प्रेम इस्माइल निरौला, त्यसै गरी इटरकी साथी रमा फुयाल र सविता गौतमलाई, सविता गौतम सुनसरीका साथी कुमार राउतलाई जन्मदिनको विशेष शुभकामनाएँ गर्नुभएको छ। मिलन घाइलमुटु हुनुहुन्छ, उहाँले पनि शुभ दिन ओल भन्नुभएको छ। भने यति बेला विष्णु खनाल हाको हुनुहुन्छ, गुड मर्निङ नमस्ते, के छ खबर, सन्चो हुनुहुन्छ, म पनि प्रोग्राम सुन्दैछु। उहाँले कताबाट सुन्दै हुनुहुन्छ, तेह्रथुमबाट हो, सबैमा शुभ दिन भन्नुभएको छ। सोनिम राईले पनि गुड मर्निङ नमस्ते सिस, म पनि खोटाङबाट प्रोग्राम सुन्दैछु है, ह्याप्पी बर्थडे टु यु। राई पिके राईलाई भन्नुभएको छ र शुभ दिन अल भन्नुभएको छ। नानुप्रीति हुनुहुन्छ, उहाँले पनि हेलो गुड मर्निङ नमस्ते शिवारो, म धनकुटाबाट नानुप्रीति लिम्बु हो। आजको दिनमा जन्मदिन मनाउने मेरो छोराहरू सङ्गम सन्देश भुजेललाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ। भावना मगरले पनि हामीलाई गुड मर्निङ नमस्ते, म पनि फेसबुक लाइभबाट कार्यक्रम सुन्दैछु इन्डियाबाट हो। युनिसा तामाङलाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ। मनको साथी जीवन कार्कीले हजुर शुभ बिहानी पोखरीले नमस्कार, सन्चै हुनुहुन्छ, म पनि कार्यक्रम सुन्दैछु पोखराबाट भन्नुभएको छ। सविता शेर्पा हुनुहुन्छ, उहाँले हेलो नमस्ते गुड मर्निङ सेवा र म पनि प्रोग्राम सुन्दैछु ताप्लेजुङबाट। आजको दिन जन्मदिन परेको छ, साथी राई पिके राईलाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ। त्यसै गरी राजकालीकोटीले हेलो गुड मर्निङ नमस्ते, मि झापाले हिरो राजकालीकोटे बिरतामर झापा जस्ट नाउ युएबाट है भन्नुभएको छ। त्यसै गरी रिमा थामीले ह्याप्पी बर्थडे टु यो राम्रे दिज्यू युनिसब्लन तामाङलाई भन्नुभएको छ। त्यसै गरी मिलन कार्कीले पनि शुभ दिन सबै साथीमा भन्नुभएको छ। कमला लिम्बुले हेलो गुड मर्निङ नमस्ते उहाँले लेख्नु भएको छ। मि कमला लिम्बु फ्रम ताप्लेजुङबाट है, सबैमा शुभ दिन भन्नुभएको छ। मनकुमारी कान्छी कुलुङले पनि सुन्दैछ तामकोबाट, शुभ दिनको कामना सबै सबै साथीहरूमा भन्नुभएको छ। यति बेला कोही साथी हुनुहुन्छ लाइनमा, हेलो नमस्ते, हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर खोटाङबाट नम्रता राई बोल्दै हुनुहुन्छ, के छ हाम्रो नम्रताजीको खबर खबर? हजुर मेरो पनि खबर खबर सबै ठिकै छ, राम्रै छ समग्रमा। मेरो चिया नास्ता चाहिँ भएको छैन भन्नुपर्छ है त। हजुर हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा हाम्रो नम्रताजी व्यवसायमा, तपाईँको शुभकामना सन्देश कसको लागि?
4: हुन्छ, तपाईँलाई पनि आजको दिन शुभ दिन त्यस कार्यक्रम तपाईँ शुभकामना नभन्न चाहे। अनि आजको दिनलाई जन्मदिनमा नाम हटेछ, मैले सकेर हुनुहुन्छ राई टिचरलाई जन्मदिनको लाग्न लागि शुभकामना आज नेपालीको थालो गरेर कहिले कहिले नसकेको सफल गाडी पनि गाउँछ भन्न चाहे। अनि मेरो साथीहरू भन्नुपर्दा टाइमतिर आउँदैछ छैमा सकि रेडियो देवी आशिष नाई, अनि त्यसै गरी अमन अरुण चामल हुनुहुन्छ, त्यतिखेर उहाँलाई कार्यक्रमबाट शुभकामना नपाएको छ। पूर्वेली गाउँठलो पनि एकदमै कार्यक्रमबाट शुभकामना भन्नुहोस्।
1: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो नम्रता राई खोटाङबाट, उहाँसँग बसुटे। यति बेला वाट्सएप नम्बरमा कोही मित्र हुनुहुन्छ, म उहाँलाई अन्याय गर्छु। हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर मोरङ केराबारी घर भई हाल मलेसियाबाट राई पिके राई बोल्दै हुनुहुन्छ। हजुर हाम्रो खबर समग्रमा ठिकै छ, राम्रै छ भन्नुपर्छ राई पिके राईजी, अनि तपाईँको के छ सुनाउनुहोस् न।
5: मेरो खबर एकदम ठिकठाक छ, ड्युटी गर्दै अध्ययलाई मार्फत प्रोग्राम सुन्दैछु भन्नुपर्छ।
1: हजुर
5: कुरा गर्नुपर्दा चाहिँ ढुङ्गा ढुङ्गा छ, सिकाउँछ अरू सबैपर्छ।
1: हजुर हजुर भएको भनेपछि खबर खबर सबै ठिकै छ, राम्रै छ, यस्तै सन्चै आरामै रहनुहोला सधैँभरि। अनि आउनुभयो र तपाईँलाई एकदम जन्मदिनको विशेष शुभकामना पनि व्यक्त गर्न चाहन्छौँ है त हामीले। हजुर ल हुन्छ, अनि यो विषयमा तपाईँको शुभकामना सन्देश तर्फै लागौँ है।
5: आजको दिनमा शुभकामना सन्देश राख्नु पर्छ। फर्स्ट अफ अल यति मिठो प्रोग्राम चलाउनुहुन्छ हाम्रो सुन काशिषलाई आजको निमन्त्रण नभएर आउने पाठ्यहरू शुभ शुभ बिताउन होला भन्न चाहन्छु। टेक्निसियनमा रहेर सफल गर्नुहुनेलाई पनि शुभकामना गर्न चाहन्छु र हाम्रो रेडियोहरू रिङलाई शुभ दिनको कामना भन्न चाहन्छु र मेरो केही मित्रहरूको नाम पनि पत्ताखेरि हुनुहुन्छ भोजपुरतिर हुनुहुन्छ पुनमित्र प्रेमी रानिचा दुर्गा कटवाल उमेश चामलिङ सविता शेर्पा भावना चामलिङ रमिला राई अनु शेर्पा सुनिता फुलुङ चन्दन भाइङ राई सुनिता चामलिङ अहिले भर्खर कल गर्दै हुनुहुन्थ्यो नम्रता राई लगायत मेरो नामसँग
1: हजुर नमस्ते टेक्योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला मोरङ केरावारी गर्वै हाल मलेसियाबाट राई पिके राई उहाँसँग म छुटे उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला एकजना साथी लाइनमा हुनुहुन्छ। हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्ते। कहाँबाट को बोल्नुभयो? हजुर बोल्दैछु सुनिता कुलुङ बालाबाट। हजुर अनि के छ हाम्रो सुनिताजीको खबर खबर यति बेला के गर्दै हुनुहुन्छ नि? हजुर खबर ठिकै छ राम्रै छ प्रोग्राम सुन्दै बसिराख्नु भएको छ है। हजुर मेरो पनि खबर समग्रमा ठिकै ठिकै नै छ राम्रो राम्रो नै छ भनौँ न है। हजुर ल हजुर हजुर हस् हुन्छ म आराम कुशल रहने कोसिस गर्नेछु। अनि आउनुभयो कार्यक्रममा सुनिताजी व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि?
6: अनि भर्खरै कल गरेर हाम्रो राई पिके राई चाहिँ आजसम्म जुन चाहिँ जन्मिनु शुभकामना भन्न चाहन्छु। अनि नाना युनिसा तामाङलाई जन्मदिनको धेरै धेरै शुभकामना नाना भन्न चाहन्छु। अनि खातुरदेखि बालादेखि खातुरीसम्मको यात्रामा भाइ लक्षलाई राम्रोसँग जाऊ भन्न चाहन्छु। अनि शुभ दिनको कामना सपना तामाङ अर्पण सुताङ अनि कृष्ण तामाङ अनि चाचुमा प्रेमिका चामलिङ दरुण चन्दले ढाकाल धर्म र तिमीलाई प्राथम दिइरहन्छ जुन चाहिँ नदुनीको प्रोग्राम सुनेर बस्नुहुन्छ उनीहरूलाई शुभ दिन भन्दैला। नमस्ते।
1: हजुर नमस्ते टेक्योर बाई बाई साथी हुनुहुन्थ्यो सुनिता कुलुङ यति बेला शङ्खुवा सभा बालाको साथी उहाँसँग म छुटे। सिर्जना नेवाङ राई हुनुहुन्छ उहाँले पनि गुड मर्निङ नमस्ते शङ्खुवा सभा सिलिचुङ चार माङतेवाबाट हो भन्नुभएको छ। लिम्बू विजयले गुड मर्निङ शुभ दिन अल भन्नुभएको छ। शुक्रराज रसाली निर्दोष हुनुहुन्छ उहाँले हेलो नमस्कार शुभ बिहानी पास्टर हिलियाङ साथ घरवै हाल फिडिम चार डब्लुबाट कार्यक्रम सुन्दैछु सबैमा शुभ दिन भन्नुभएको छ। विपन्न राईले पनि गुड मर्निङ अल भन्नुभएको छ। प्रकाश जङ छेत्री हुनुहुन्छ उहाँले हेलो नमस्ते शुभ दिन गुड मर्निङ म रोल्पाको मान्छे हाल इन्डियादेखि प्रोग्राम सुन्दैछु है। मेन चाहिँ दसैँ तिहारको गीत सुनादिनुहोस् न है भन्नुभएको छ। तपाईँको गीतलाई म बजाउन असमर्थ छु साथी। लक्ष्मी राई हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते आजको मर्निङ विशेष राख्नु पर्दा फर्स्टमा हजुरलाई भन्नुभएको छ। त्यसैको जन्मदिन मनाउनुहुने मेरो प्यारी भाउजू मन्जु खेमदुङलाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ। रोमन मोक्तान तामाङले पनि हेलो गुड मर्निङ नमस्ते म पनि प्रोग्राम सुन्दैछु है यता भोजपुर घरबै हाल सात समुद्र पारीबाट पारी बाट भन्नुभएको छ सात समुद्र पारी बाट। रोमन मोक्तान तामाङ ह्याप्पी बर्थडे टु यु नाना युनिसा तामाङलाई भन्नुभएको छ। अमृता तामाङले गुड मर्निङ अल भन्नुभएको छ। सपना मोक्तान तामाङ हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते सुमिता भन्नुभएको छ। मि सपना सुन्दैछु यता शङ्खुवा सभा पाँच कमनबाट ह्याप्पी बर्थडे टु यु प्यारी दिज्यू युनिसा तामाङलाई जन्मदिनको विशेष शुभकामना अनि मिस यु अनि बाँकी सबैमा शुभ दिन भन्नुभएको छ। राजन राई रजिन राईले पनि यति बेला हाभ अ ग्रेट डे अल भन्नुभएको छ। युनिसा बुलन तामाङ हुनुहुन्छ उहाँले आज मेरो जन्मदिन मलाई जुन माध्यमबाट जन्मदिनको विशेष शुभकामना विश गर्नुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्नुभएको छ। र हाम्रो युनिसा तामाङ तपाईँलाई एकदमै अग्रिम रूपमा जन्मदिनको विशेष धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु म लगायत हाम्रो रेडियो होल इन्टरटिङको तर्फबाट। तपाईँले चाल्नुभएको थाल्नुभएको कामहरू हरेक भनौँ कामहरू पुरा हुँदै जाओस् सधैँभरि खुसी रहनुहोला हाँसिरहनुहोला तपाईँलाई जन्मदिनको विशेष शुभकामना व्यक्त गर्दै गर्दै अब भने कार्यक्रम शुभ सन्देशमा म गीततर्फ लाग्छु। दोस्रो सांकेतिक कोशीली तपाईँहरूको रूपमा राख्दैछु त्यसपछि छोटो विश्राम रहनेछ विश्रामपछि म फेरि फर्केर आउने नै छु कार्यक्रम शुभ सन्देशको व्यवसायलाई सुन्दै रहनुहोला।

0: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
2: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनाको लागि बिहेका फोटोहरू खिचेर डुलाउनु पर्ने, डुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला।
1: ल, त्यतिको लागि चैनपुर जानुपर्छ। हाम्रै माझी ओखरभट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि,
2: टप टप त्यहीबाट हुन्छ त।
1: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
3: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
4: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधी नगरपालिका चार, ओखरगोटे, सङ्खुवा सभा। मोबाइल 9891093181 र 9869786333।
2: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।
5: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार,
6: अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
7: अन के छ र त चाहिँ, बजार जान्छु भन्थे, एक्लै गनगनाएर बसिरहेछस् त।
5: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
7: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भू ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
5: धन्यवाद दादा, म अहिले नै गइहाले।
7: जेन्ट्स तथा लेडिज, ओरिजिनल भेस्ट, प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक, डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रतबन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भू ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भू कटवाल, सम्पर्क नम्बर 9841150600।
5: खराङ सम्पर्क सञ्जीव कटवाल 9816538440।
7: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल, सम्पर्क नम्बर 9840069।

0: हजुर, कार्यक्रम शुभ सन्देशको विषयमा राखिएको यो सर्ट क्रम सर्ट ब्रेक पछि पुनः स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरुण सन्तानब्बे दशमलव छ मेगाहर्जको रेडियो तरंग सँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकै साथ सुनिराख्नु भएको छ भने तपाईँले हाम्रो मात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देश व्यवसायी हप्ताको साथी दिन साथीभाइ रहने कि बिहान 7 बजेदेखि 8 बजीसम्म म तपाईँकै साथमा रहन्छु। आउनुहोला 9840668623 को लाइन खुल्ला छ र म ढिला गर्दिनँ अब भने फोन लाइनतर्फै लाग्छु। यति बेला कोही मित्र लाइनमा हुनुहुन्छ, म उहाँलाई अन्यर गर्छु कहाँबाट को हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते, नमस्कार, कार्यक्रममा स्वागत छ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, धर्मदेवी नगरपालिका 4 मामलिङबाट युनिसा मुक्तान तामाङ बोल्दै हुनुहुन्छ। के छ अनि हाम्रो युनिसाको खबर खबर? हजुर, खबर खबर सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ। अनि यता सुन्नुहोस् न, हजुरलाई जन्मदिनको एकदमै धेरै धेरै शुभकामना छ है, त प्रत्यक्ष रूपमा नै राख्नु पाइयो। हजुर हजुर, हाँस्नु छ पक्कै पनि होइन, अब बाँचुन्जेलसम्म त साथ दिनै पर्छ होइन, सबैजना मिलेर अब एकै ठाउँमा बस्न नपाए तापनि हामी भनौँ साथीको रूपमा भएर पनि जहाँ हुनुहुन्छ होइन, तपाईँ जुन अवस्थामा हुनुहुन्छ सबै हामी भनौँ साथीको नाता, यो नाता चाहिँ कहिले पनि तोड्दैन है त। हजुर ल, हुन्छ, मलाई पनि बोल्नु त्यति आएन, यो बसाइन तपाईँको शुभकामना सन्देश तर्फै लागौँ है।
1: हजुर, मेरो शुभकामना सन्देश राख्नुभयो, सबैभरि यसरी माया र साथ सबै दिइराख्नु होला भन्न चाहन्छु। अब भन्दै अहिलेको दसैँबाट छुट्टी दिन चाहन्छु, बाई बाई।
0: हजुर नमस्ते, टेक्योर, बाई बाई। साथी हुनुहुन्थ्यो युनिसा तामाङ, धर्मदेवी मामलिङको साथी, उहाँसँग म छुट्टेँ, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ र उहाँको पनि आज जन्मदिन परिरहेछ, जन्मदिनको उहाँलाई मैले शुभकामना दिइसके र यति बेला अर्कोजना साथी हुनुहुन्छ लाइनमा, म उहाँलाई पनि अन्यार गर्छु कहाँबाट को हुनुहुन्छ। हेलो, नमस्ते।
2: नमस्ते, गुड मर्निङ।
0: हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, सिम्पल सरिना बोल्दै हुनुहुन्छ मोरङको काने पोखरीबाट। के छ अनि हाम्रो सरिनाको खबर खबर अनि मोरङतिरको?
2: मेरो खबर एकदमै राम्रो छ, मोरङको पनि एकदम राम्रो छ, मजाले घाम चाहिँ लागेको छैन, एकदम शीतल शीतल छ है।
0: हजुर, भनेपछि खबर खबर सब ठिक ठाक छ, राम्रै छ, घाम लाग्न सकेको छैन है। हजुर, हाम्रो पनि खबर खबर समग्रमा ठिकै छ, राम्रै छ भन्नुपर्छ, यतातिर नि घाम त लाग्न सकेको छैन, आज बिहानैबाट धुम्म धुम्म नै छ, अब पानी पर्छ कि के हुन्छ त्यो ठ्याक्कै चाहिँ म भन्न सक्दिनँ ल। हजुर हजुर, पक्कै पनि के हुन्छ कसो हुन्छ। अनि आउनुभयो सरिनाजी कार्यक्रम शुभ सन्देश व्यवसायमा र अब भने तपाईँको शुभकामना सन्देश तर्फै लागौँ न त।
2: हुन्छ, विशेष गरेर मोरङ किराबारी घर भइहाल मलेसियातिर हुन्छ प्यारो साथी राईपी किराईको आज जन्मदिन परेको छ, राईपी किराई चलाखौँ लक्ष्मीबाट नै ह्याप्पी बर्थडे, तपाईँले चालेको थालेको हर पाइला पाइलामा सदा सदा सफलताको शिक्षाको उन्नति प्रगति खेल्ने लाखौँ लक्ष्मी बकामना भन्न चाहन्छु। अनि मेरो अरुण सुनेर बस्नुहुने जति पनि श्रोता साथीहरू हुनुहुन्छ सम्पूर्ण साथीहरूलाई स्वागत भन्ने हजुरलाई, बाई बाई।
0: हजुर नमस्ते, टेक्योर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला मोरङ केराबारीको साथी हुनुहुन्थ्यो सिम्पल सरिना, मोरङको साथी हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ, हेलो, गुड मर्निङ, नमस्ते। हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्नुभयो? हजुर, मोरङकै साथी दिलु सानो याम्पु आइपुग्नु भयो है?
2: हजुर,
0: म ठिकै छु, राम्रै छु, तपाईँलाई कस्तो छ? हजुर भनेपछि ठिकै हुनुहुन्छ, सन्चै हुनुहुन्छ, सधैँभरि यस्तै राम्रै रहनु होला है त। हजुर हजुर ल हुन्छ दिलुजी, अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देश राखै लागौ है।
2: हुन्छ, पश्चिमा मिक्स बोल्नुहुन्छ हजुरको लागि, हाम्रो टिम सिमर रहने मित्र अरू कार्यक्रमलाई कार्यक्रम धेरै शुभकामना शुभ दिन भन्न चाहन्छु। ओके, वेलकम। आज स्पेसल बर्थडे सेलिब्रेट गर्नुहुने हाम्रो घर यता केराबारी भइ

0: खान्छु। अहिले भोलि बर्थडे सेलिब्रेट गर्नुहुने हाम्रो विपिन किरा किरायलाई पनि जन्मदिन अग्रिम शुभकामना, सम्पूर्ण साथीलाई शुभदिनको कामना गर्दै हजुरलाई भन्छु टेक केयर बाई।
1: हजुर नमस्ते टेकियर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला मोरङकै साथी हुनुहुन्थ्यो दिलो सानो याम्पु, उहाँसँग म छुटे। उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला म फोन लाइन तर्फै लाग्छु, कोही मित्र हुनुहुन्छ। हेलो गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर बोल्दैछु यता भोजपुरबाट, अनुष्का बस्नेत बोल्दै हुनुहुन्छ। के छ अनि अनुष्काजीको खबर खबर?
2: हजुर मेरो खबर चाहिँ म हिजोबाट चलिकिर हामी के भन्नुपर्छ, अहिलेको समयमा म कार्यक्रम सुन्दै बसिरहेको छु, फर्स्टबाट नै सुनिरहेको थिएँ, फोन ट्राई गरिरहेको थिएँ, अन्तिममा आएर फोन लागेको छ, एकदम खुसी लागिरहेछ भनौँ न।
1: हजुर भनेपछि खबर खबर सबै ठिकै छ, राम्रै छ भनेपछि हामीलाई पनि सुन्दै हुनुहुन्छ। गरेपछि काम तिर व्यस्त हुनुहुन्छ है? हजुर ल हुन्छ अनि आउनुभयो अनुष्काजी व्यवसायमा, तपाईँको शुभकामना सन्देशतर्फै लागौँ न त है।
2: हुन्छ साथीलाई एकदम मिठी माया सम्झना, साथमा शुभ दिन, कार्य सफलताको पनि धेरै धेरै शुभकामना भन्न चाहेँ। त्यसै गरी त्यो एकदम अल इन्डिया टिमको लागि नै एकदम मिठी माया सम्झना, साथमा शुभ दिन, कार्य सफलताको पनि धेरै धेरै शुभकामना व्यक्त गर्न चाहेँ। मेरो घर छेउमा हुनुहुन्छ मम्मी बुवा दिदीलाई धेरै सम्झना, मिठी माया भन्न चाहेँ। प्याजेता हुनुहुन्छ बेङ्गलोरतिर, उहाँलाई पनि धेरै सम्झना, मिठी माया, साथमा शुभ दिन भन्न चाहेँ। मेरो छोरी जुन छोरीलाई पनि एकदम आजको दिन शुभ होस्, आत्मा कार्य सफलताको शुभकामना, मिठो माया सम्झना व्यक्त गर्न चाहेँ। जति पनि साथीहरूले मलाई आउनुहोस् कहाँ भनेर सुन्नुहुन्छ, कसैलाई बिर्सेको छैन, सबैमा बराबर माया सम्झना, शुभ दिन, कार्य सफलताको पनि धेरै धेरै शुभकामना भन्दै आजको वर्षबाट छुट्नुहुन्छु ल। नमस्ते खुसी बाई बाई।
1: हजुर नमस्ते टेकियर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला अनुष्का बस्नेत भोजपुरबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे। उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। ब्याक टु ब्याक अर्को साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते।
3: नमस्ते गुड मर्निङ फ्याफुल्ला।
1: हजुर नमस्ते गुड मर्निङ फ्याफुल्ला, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर रचना लामा बोल्दै हुनुहुन्छ, ठ्याक्कै मैले तपाईँलाई चिनिसके। के छ नि हाम्रो रचनाको खबर खबर?
3: धुम्म भइरहेको छ यहाँ, घाँस काट्नु जाने बेला भएको, खानाहरू सबै काट्नु पारे।
1: हजुर भनेपछि एकदमै धुम्म छ मौसम, घाँस काट्नु नै यति बेला सजिलो हुन्छ नि त, घाम लाग्यो भने त घाँस काट्नै सकिँदैन होइन? हजुर ल एकदम सन्चारमै हुनुहुँदो रहेछ, सधैँभरि यस्तै रहनु होला रचनाजी। अनि कार्यक्रममा नि आउनुभयो, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौँ है।
3: हुन्छ स्पेसल त हजुरले आज दिन शुभ रहोस् भन्न चाहन्छु, अनि अरू नै दिन सुनेर बस्नुहरू सम्पूर्ण साथीहरूलाई भन्न चाहन्छु है। अनि मेरो त्यहाँको नाना बिरामी हुनुहुन्छ, आमालाई गेट छन् चाँडै नै सुन्नु होला है भन्न चाहन्छु। अनि मेरो छोरा देवी देवी कृष्ण, अनि मेरो प्यारा बहिनी दुईटहरूतिर हुनुहुन्छ, उसलाई नै आज दिन शुभ रहोस् भन्न चाहन्छु। कुवेततिर हुनुहुन्छ कल्पना तामाङ, नै आज दिन शुभ रहोस्। अनि भाइ हुनुहुन्छ साउदीतिर कृष्ण तामाङ, अनि साथी हुनुहुन्छ परेश चन्द्रले, अनि मेरो प्यारो साथी हर्काउँछ साथी अनुजालाई धेरै मिस गरिरहन्छु, अनि पूजा लक्ष्मी लामालाई मिस सम्झना है भन्दै अहिलेलाई गुड मर्निङ नमस्ते फ्याफुला बाई बाई।
1: हजुर नमस्ते टेक केयर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला साथी रचना लामा हुनुहुन्थ्यो, शङ्खुवा सभाखानबारीको साथी, उहाँसँग छुटे। यति बेला कोही साथी हुनुहुन्छ व्हाट्सएप नम्बरमा, म उहाँलाई अनुहार गर्छु। हेलो गुड मर्निङ नमस्ते। हजुर हजुर गुड मर्निङ नमस्कार। हजुर कार्यक्रममा स्वागत छ, कहाँबाट को बोल्नुभयो? हजुर पास्टर रविबाट, संगीता आठपरिया बोल्दै हुनुहुन्छ है? हजुर ल अनि के छ हाम्रो संगीताको खबर खबर सुनाउनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ? हजुर हजुर हस् हुन्छ। हजुर नमस्ते टेकियर बाई बाई। साथी हुनुहुन्थ्यो संगीता राई, यति बेला पास्टर मिटलाजुङ गाउँपालिका चार रविबाट, रवि एफएमकै आरजी हुनुहुन्थ्यो, उहाँसँग म छुटे। उहाँले आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ फोन लाइनमा। हेलो नमस्ते।
4: हेलो नमस्ते गुड मर्निङ।
1: हजुर नमस्ते गुड मर्निङ, कहाँबाट को बोल्नुभयो?

0: हजुर निमा शेर्पा काठमाडौँबाट बोल्दै हुनुहुन्छ। हजुर ल, अनि के छ निमाको खबर खबर सुनाउनुहोस् न। हजुर भनेपछि खबर ठिकै छ, राम्रै छ, कामतिर निस्किनु भयो, बाटोमा हुनुहुन्छ तपाईँ, एकदम गाडीको हर्न बजेको सुनिन्छ त हो। ए ल त त्यसो भने हुन्छ, एकदम डिस्टर्ब आइरहेको थियो। हुन्छ निमा, आउनुभयो कार्यक्रममा, शुभकामना सन्देश तर्फै लागौ है।
1: अनि आज जन्मदिन मनाउनु हुने दिदी युनिका तामाङलाई जन्मदिनको धेरै धेरै शुभकामना। अनि त्यस पछाडि अस्ति जन्मदिन परेको थियो रोजीलाई पनि जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि अब धेरै धेरै साथीहरू सबै सबै साथीहरूलाई शुभदिन सबैजनाको शुभकामना सबैलाई सम्झना भन्नुहुन्छ भाइ। ल बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो निमा शेर्पा, आजको लागि लास्ट एन्ड लकी कलर साथी, उहाँसँग मैले कुराकानी गरिसकेर अब म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ। कमेन्ट आज एकदमै धेरै भन्दा धेरै कमेन्टहरू मैले देखिरहेको छु, अब कमेन्ट पढ्न मलाई टाइम लाग्छ, त्यही भएर पनि मैले कललाई लिन सकिनँ। 7:53 गइसक्यो साथी, अब दुःख नगर्नु होला भन्न चाहन्छु। यति बेला सुनिता कुलुङ हुनुहुन्छ, हेलो सेवा सुमिता, के छ खबर? प्रोग्राम सुन्दैछु बालाबाट, ह्याप्पी बर्थडे टु यो नाना युनिस तामाङ एन्ड राई पीके राईलाई भन्नुभएको छ। लक्ष्मी राई हुनुहुन्छ, उहाँले गुड मर्निङ नमस्ते अनि ह्याप्पी बर्थडे टु यो मेरी प्यारी भाउजू मन्जु खिमदुङलाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ। सानु कमला हुनुहुन्छ, ह्याप्पी बर्थडे टु यो युनिसा तामाङलाई भन्नुभएको छ। भावना चामलिङ हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते, ह्याप्पी बर्थडे टु यु, एकदमै राई पीके राईलाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ। भने जुनु दिवानी तिगेला हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते सेवासिस, जुनु दिवानी तिगेला तेह्रथुम बाटो प्रोग्राम मजाले सुन्दैछु, ह्याभ ए नाइस डे, समीक्षा जोशी निशान लगायत सबैमा भन्नुभएको छ। आवाज शेर्पा हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ ओल भन्नुभएको छ। भने हर्पलको साथी समीक्षा हुनुहुन्छ, हेलो नमस्ते इर्स्मी झापा घर बैहाल मलेसियाबाट, समीक्षा शेर्पा हो, सबैमा शुभदिन भन्नुभएको छ। त्यसै गरी प्रज्ञा गुरुङले पनि गुड मर्निङ अल अफ यु भन्नुभएको छ। दिलु सानो याम्फो हुनुहुन्छ, उहाँले पनि हेलो गुड मर्निङ नमस्ते भन्नुभएको छ। राई पीके राईलाई जन्मदिनको विशेष शुभकामना अनि लङ लाइफको कामना है भन्नुभएको छ। त्यसै गरी गेल्बु शेर्पा हुनुहुन्छ, मर्निङ है दिदी हजुर भन्नुभएको छ, हजुर मर्निङ। त्यसै गरी यति बेला साथी हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते भन्नुभएको छ, उहाँको नाम उहाँको नामलाई म हेर्दैछु, आलम्बी दिदी होम राई हुनुहुन्छ। त्यसै गरी अञ्जना शङ्कर कोइरालाले पनि हेलो गुड मर्निङ नमस्ते 5:09 सुन्दैछु है भन्नुभएको छ। चन्द्रमाया तामाङ हुनुहुन्छ, ह्याप्पी बर्थडे टु यु सोर्टिनी युनिसा तामाङलाई एन्ड ह्याभ अ नाइस डे अल भन्नुभएको छ। सन्ध्या लिम्बूले पनि हेलो गुड मर्निङ नमस्ते सन्ध्या लिम्बू, शुभदिन अल भन्नुभएको छ। पवन संग्रौला छेत्री हुनुहुन्छ, नमस्कार शुभदिन अल सन्तोष संग्रौला प्लस भनेर सुनिता लगायत सबैमा भन्नुभएको छ। उहाँले माधव कुवरले पनि सुन्दैछु है गुल्मीबाट, गुड मर्निङ अल भन्नुभएको छ। सौरभ राईले पनि हेलो गुड मर्निङ नमस्ते शुभदिन अल भन्नुभएको छ। सानु कमला हुनुहुन्छ, उहाँले गेट वेल्सन प्रवीण मगरलाई भन्नुभएको छ। मिडिया प्रेमी निमु शेर्पा हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते, म 5 कमान्डर चुङखुङबाट निमु शेर्पा हो, प्रोग्राम सुन्दैछु, मिस यु मम्मी एन्ड दिदी सानुमाया शेर्पालाई भन्नुभएको छ। छिरिङ शेर्पा हुनुहुन्छ, उहाँले पनि हेलो दिदी गुड मर्निङ भन्नुभएको छ, हजुर मर्निङ। त्यसै गरी अनिता नाकुकले गुड मर्निङ नमस्ते, अनिता नाकुक डिकेटीबाट सुन्दैछु है भन्नुभएको छ। गंगा पहाडी हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते, हाल मलेसियाबाट सुन्दैछु, मेरो सन्देश चाहिँ धनकुटामा हुनुहुने पुष्पा म्याडमलाई धेरै धेरै सम्झेको छु है भन्नुभएको छ। कुमारी यङखाङ लावतीले पनि यति बेला गुड मर्निङ शुभदिन अल भन्नुभएको छ। सन्तोष काफे हुनुहुन्छ, गुड मर्निङ भन्नुभएको छ। प्रदीप खालिङ राई हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते, म पनि प्रोग्राम सुन्दैछु दुबईबाट। प्रदीप खालिङ राई सबैमा मिठो माया सम्झना छ भन्नुभएको छ। सुषमा छेत्री थामी हुनुहुन्छ, गुड मर्निङ सिस, म बुटवालबाट सुन्दैछु भन्नुभएको छ। सन्जु के एस शेर्पा हुनुहुन्छ, सरी सुजुका शेर्पा हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते, म पनि प्रोग्राम सुन्दैछु है इटहरीबाट, ह्याप्पी बर्थडे टु यु भान्जा भन्नुभएको छ। जस्मिन मगनी हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ भन्नुभएको छ। एमपी विवास लिम्बुले गुड मर्निङ अल भन्नुभएको छ। त्यसै गरी तामाङनी शीतल अभागी हुनुहुन्छ, हेलो नमस्ते गुड मर्निङ, म तामाङनी शीतल अभागी फ्रम मोरङबाट, ह्याप्पी बर्थडे टु यु, यति बेला तामाङनी निर्मलालाई भन्नुभएको छ। त्यसै गरी मिना कार्की खड्का हुनुहुन्छ, उहाँले हेलो दिदी नमस्ते, म पनि धनकुटाबाट सुन्दैछु है शुभदिन अल भन्नुभएको छ। कृष्ण तामाङले नमस्ते भन्नुभएको छ, हजुर नमस्ते। त्यसै गरी मिङमा ओङमो हुनुहुन्छ, हाई गुड मर्निङ सिस्टर, आई लभ यु, मिस यु भन्नुभएको छ फुजियाम कोला कुलुङले। गुड मर्निङ, नमस्ते, सन्चै हुनुहुन्छ, सुन्दैछु प्रोग्राम शुभयात्रा तिलोक कुलुङ राई एन्ड बाबा कातबारीसम्म, अनि ह्याप्पी बर्थडे टु यु दाई राई, पिके राई एन्ड नाना युनिसा तामाङलाई भन्नुभएको छ। भने क्रेडिबल करण कुलुङ हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ अल भन्नुभएको छ। मिडिया प्रेमी निर्मला वनिमले ह्याप्पी बर्थडे टु यु मन्जु खेमदुङलाई भन्नुभएको छ। त्यसै गरी अन्त्यमा राईनी राजकला हुनुहुन्छ, ह्याप्पी बर्थडे टु यु प्यारी युनिसा तामाङलाई भन्नुभएको छ। भने लास्ट कमेन्ट अन्जान थोलुङ हुनुहुन्छ, सम्झना छ सबै समयमा भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँहरू सबै साथीले कमेन्टको लागि। र अब पनि लगभग मैले पनि कार्यक्रमबाट बिदा मागेर जाने बेला भइसक्यो हो। यति जनसम्म हामीलाई जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि म विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी तिनजनसम्म सुनेर साथ दिनुहुने, कार्यक्रममा फोन गर्नुहुने, फोन प्रयास गर्नुहुने साथीलाई पनि विशेष धन्यवाद दिन चाहे। आज फोन लागेन केही छैन साथी, अनि अर्थ नगर्नुहोला भन्न चाहन्छु। भोलिको दिनमा पनि म तपाईँहरूसँग यसरी नै कुराकानी गर्नु आउने छु, यसरी नै तपाईँको शुभकामना सन्देश सङ्गाल्नको लागि आउने नै छु भन्न चाहन्छु। र यस कार्यक्रमलाई प्रायोजनमा जोडेर साथ दिनुहुने हाम्रा जम्मा 20 मिडिया प्रेमी मनहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै गर्दै आजको बसाई कार्यक्रम शुभ सन्देशको बसाईबाट म भोलिको बसाईमा आउने बाचा गर्दै गर्दै म तपाईँकै साथी, भोलिको बसाईमा मात्र नभएर भरि बेलुका पनि म तपाईँहरूको साथमा आउने बाचा गर्दै गर्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुत

आदरणीय श्रोता नमस्कार. आजको नेपाली बसमा खेम बम उपस्थित भइसकेको छु. नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. डिजिटल प्लेटफर्मका धेरै माध्यमहरूबाट पनि नेपाली बहसलाई यतिखेर सुनिराख्नु भएको छ. काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट यतिखेर प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ भने फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने हामी आइरहेका छौं र युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष प्रसारण यतिखेर भइरहेको छ. धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसको आजको श्रृंखलामा हामी प्रधानमन्त्री नियोग प्रस्थान गरिसके पछाडि अब जलवायु परिवर्तनका मुद्दामा प्रधानमन्त्रीले कसरी संयुक्त राष्ट्र संघको महासभामा ड्रिल गर्नुहुन्छ, नेपालको उपस्थिति कस्तो रहन्छ, आजको महत्वपूर्ण विषयलाई पनि हामी आज उठान गर्न चाहन्छौ. आदरणीय श्रोता, नेपाली बहसमा नेकपा एमाले भित्र ओली राज हावी भएको छ. एमालेमा केपी शर्मा ओलीले शंकर पोखरेललाई बैठकै सञ्चालन गर्न दिएका छैनन् र मोबाइल पनि कार्यक्रममा स्विच अफ गर्न भनिएको छ. र जसरी पनि एमालेको नेतृत्व आफै हत्याउने दाउमा हेदिखेर केपी शर्मा ओली नै छन्, अध्यक्ष उहाँ नै हुनुहुन्छ. तर पार्टी पंक्तिमा चाहिँ जुन किसिमको निराशा र आक्रोश छ त्यसलाई पनि नजरअन्दाज गर्दै केपी शर्मा ओली आफै अगाडि बढ्ने एउटा प्रयत्नमा हुनुहुन्छ. तर केपी शर्मा ओलीले अब एमालेलाई मिलाएर ल्याउन सक्नुहुन्छ त? आजको बहसको मुख्य केन्द्रबिन्दुमा यो पनि रहेको छ. आज नेपाली कंग्रेसले पालिकामा अधिवेशन गरिरहेको छ. नेपाली कंग्रेसको नेतृत्व गगन कुमार थापाले लिइसके पछाडि एक किसिमको उल्लासको वातावरण पनि छ र कंग्रेसलाई एक ढिक्का बनाएर लैजाने गरी निकै प्रयत्न गरिरहनु भएको छ यतिखेर गगन कुमार थापाले. आदरणीय श्रोता, शुक्रबारदेखि भारी वर्षाको सम्भावना छ. गण्डकी र लुम्बिनीमा पहिरो बाढ़ी र डुबानको जोखिम छ. बंगालको खाड़ीमा विकसित न्यूनतापीय प्रणाली थप शक्तिशाली बन्दै नेपालतर्फ सर्ने सम्भावना देखिएपछि मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन पनि आग्रह गरेको छ. आदरणीय श्रोता, आजको नेपाली बसमा हामी यस विषयमा पनि चर्चा गर्दैछौ. राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकार यज्ञमणि नेउपानेले हिजो संसदमा जुन कुरा उठाउनु भएको छ त्यसको विषयमा पनि बहस र चर्चा यतिखेर व्यापक रूपमा भइरहेको छ. यतिखेर अख्तियारले पासपोर्ट ठेक्कामा 10 अरब रूपियाँ भ्रष्टाचार भएको दावी गरेर मुद्दा चलाए पनि सर्वोच्च अदालतले अर्कै मुद्दामा उक्त ठेक्का कानून सम्मत रहेको भनी फैसला गरेको कुरा यतिखेर व्यापक रूपमा आएको छ. आदरणीय श्रोता, आजको नेपाली बहसमा यस विषयमा पनि हामी चर्चा र परिचर्चा गर्न चाहन्छौ र नेपालको पछिल्लो राजनीतिक अवस्थामा नयाँ राजनैतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी जसरी उदाएको छ यसले देशको गरिमालाई अगाडि राख्न सक्छ त? देशको गरिमा सुशासन समृद्धिलाई अगाडि ल्याउन सक्छ त? जनताहरूको निराशा आशासित हुन सक्छन् त? आजको बसमा हामी कुराकानी गर्दैछौ. रेशमलाल चौधरीले न्यायको अनुभूति भएको बताएका छन्। यतिखेर आदरणीय श्रोता, हिजो मात्र सर्वोच्चले जुन किसिमको फैसला गरेको छ यो विषयमा पनि आजको बसमा हामी चर्चा गर्छौ र पार्टी पुनर्गठन तथा निर्वाचन समीक्षाको नाममा कार्यकर्तालाई विभाजित गरेको विषय पनि आज आएको छ. आदरणीय श्रोता, यस विषयमा पनि हामी बस र चर्चा गर्छौ. जेएनजी

0: पछि जुन किसिमको विषय यतिखेर बाहिर आएको छ त्यो विषयमा पनि आज हामी देशलाई कसरी समुन्नतितर्फ लैजान सकिन्छ, सुशासनतर्फ लैजान सकिन्छ, यस विषयमा छलफल भएको छ कि छैन, यस विषयमा कुरा गर्दैछौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एकेमली न्यौपाने र एमाले सांसद गुरु बराल बीच प्रतिनिधि सभाको बैठकमा चर्काचर्की परेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद न्यौपानेले अराजक स्वतन्त्र न्यायपालिका सही नहुने भन्दै न्यायपालिका पुनर्संरचना आजको आवश्यकता भएको बताइरहेका थिए। यतिखेर तपाईँलाई थाहा छ जनयुद्धका मुद्दा आजसम्म अड्काएर राख्ने न्यायपालिकाले यी मुद्दाहरू सक्नुपर्छ भन्नु न्यायपालिका माथिको हस्तक्षेप हुन्छ भन्दै उनले प्रश्न गरेका छन्। आजले श्रोता न्यौपानेले यो अभिव्यक्तिप्रति एमालेका सांसद बरालले नियममा आपत्ति जनाएका थिए, उनले अभिव्यक्ति रेकर्डबाट हटाउन समेत माग गरेको विषय आजको बसमा उठाउँदैछौ। र नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित।
1: कहाँ हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है,
2: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
3: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो।
2: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
3: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
4: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
5: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
4: पसल चैनपुर छ शङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
0: यतिखेर हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकार यज्ञमणि न्यौपाने प्रत्यक्ष सम्पर्कमा जोडिरहनु भएको छ। यज्ञमणिजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: धन्यवाद।
0: के छ अहिलेको अवस्था, राष्ट्रिय स्वतन्त्र पार्टीको अवस्था, सरकार सत्ता प्रधानमन्त्री नियोग प्रस्थान गर्नु भएको छ, संयुक्त राष्ट्र संघको सभामा नेपालको उपस्थिति कस्तो रहन्छ, तयारी कस्तो छ भन्नेज्यू?
6: ठिक छ, अब जे गर्नुपर्ने हो त्यो आवश्यकता हो, राष्ट्रको संसारको जे आवश्यकता हो त्यतैतर्फ नेपालले पनि आफ्नो गति लिइराखेका छ।
0: भरपूर तयारी गरेर जानु भएको छ होइन प्रधानमन्त्री संयुक्त राष्ट्र संघमा बोल्नलाई?
6: चाहिँ आवश्यकता अनुसारको तयारी छ।
0: अब हिजो संसदको दृश्य हेर्दाखेरि चर्का चर्की नै पर्यो, नेकपा एमालेका सांसद गुरु बराल र तपाईँको, यो के भएको हो? तपाईँ चाहिँ अहिले न्यायपालिकामाथि अलिक बढी नै खनिनु भएको छ भन्ने आइरहेछ, किन हो मान्यज्यू?
6: न्यायपालिकामाथि खनिएको होइन, न्यायपालिकालाई जोगाउ, न्यायपालिका बचाउ, न्यायपालिकाको चाहिँ स्वतन्त्रता कायम गरौं, न्यायपालिका सक्षम बनाऊ, न्यायपालिका भरपर्दो बनाऊ, न्यायपालिका विश्वसनीय बनाऊ, न्याय सम्पादन गर्न चाहिँ सबै नागरिकको पहुँचमा हुने गरी न्यायालय बनाऊ भन्ने सन्दर्भमा बहस गर्ने फल त फेरि न्यायालय नै हो नि।
0: तर चाहिँ अब तपाईँले चाहिँ अराजक स्वतन्त्र न्यायपालिका सही नहुने भनिसके पछाडि उहाँले नियम आपत्ति जनाउनु भएको हो, यो अराजक भन्ने शब्द चाहिँ किन प्रस्तुत गर्नुभयो त्यहाँ तपाईँले?
6: होइन, अराजक चाहिँदैन नि त, चाहिने भनेको त संयम न्यायिक चाहिन्छ।
0: त्यो अराजक भएको छ अहिले न्यायपालिका त्यसो भए?
6: अनि मैले त्यतातर्फ जान्न हेर्न, संसदमा कतिपय चिज के हुन्छ भने हामीले मिडियामा बोलेका विषयहरू संसदमा बोलिँदैनन्, कतिपय संसदमा बोलेका कुराहरूलाई हामीले मिडियामा बोल्दैनौ, अदालतको विषयलाई बडा गम्भीरतापूर्वक हामीले हेर्नुपर्छ। तर यसको अर्थ अदालतको विषय अदालत आलोचना भन्दा बाहिर हुँदैन, तर अदालतको आलोचना गर्दा अदालतको सार्वभौमिकता, अदालतको स्वतन्त्रता चाहिँ बढाउने कि घटाउने भन्ने कुरा हो, बढाउने गरिकन हामीले बोल्नुपर्छ। तर त्यसको चाहिँ पुनर्संरचनाकै विषय मैले उठान गरे हो, त्यसैले पुनर्संरचनाभित्र त धेरै चिजहरू पर्दछन्, त्यो फेरि मेरो नयाँ आवाज होइन हेर्नुहोस्।
0: होइन, सात सालदेखि अहिलेसम्म, सात सालको क्रान्तिबाट आजसम्म चाहिँ न्यायपालिका जस्ताको तस्तै छ भन्नु भएको छ नि त तपाईँले, त रिफर्म भएको छैन न्यायपालिका? संविधानको धारा 105 अदालतले गरेका फैसलाका सन्दर्भमा पनि प्रश्न त उठाउन सकिन्छ होइन, यो चाहिँ न्यायपालिका पुनर्संरचनाको विषय, न्यायाधीशहरू व्यक्तिगत विषय, संसदको विषय त हुन्छ भनेर यहाँले ठोकुवा नै गर्नु भएको छ। तर यसरी अब न्यायपालिका हल्का टिप्पणी गर्दाखेरि चाहिँ यसले समस्या निम्त्याउँदैन भोलि?
6: हल्का कहाँनेरि हो मलाई बताउनु न, हल्का भने कहाँनेरि हो?
0: अब संसदमा न्यायपालिकामाथि बारम्बार तपाईँको प्रश्न किन आइरहेको छ भन्ने त
6: कहाँ उठाउनु पर्ने? हेर्नुहोस् एउटा कुरा के हुन्छ भने जहाँ उठाउनु पर्ने विषय हुन् त्यहाँ उठाइएन भने बिग्रन्छ। न्यायपालिका पुनर्संरचना गर्ने, यो देशको भाग्य भविष्य परिवर्तन गर्ने सबै जिम्माको सन्दर्भमा उठाउने ठाउँ चाहिँ त्यही संसद हो। हेर्नुहोस् भोलि यज्ञमणि नेउपानेलाई अन्याय पर्ला, त्यतिखेर जाने ठाउँ न्यायालय होइन, अन्तिम आशाको केन्द्र न्यायपालिका होइन। अनि त्यो चिज हामीले बचाउन सक्यौन, त्यसलाई पुनर्स्थापित गर्न सक्यौन, त्यसलाई स्वतन्त्र बनाउन सक्यौन, त्यसलाई निर्भीक बनाउन सक्यौन, त्यसलाई सक्षम बनाउन सकिएन भने त अनि फेरि लोकतन्त्र कहाँ भएको छ? लोकतन्त्रको संरक्षणका लागि मैले भनिरहेको छु,
0: होइन जनयुद्धका मुद्दा आजसम्म अड्काएर राख्ने, न्यायपालिकाले यी मुद्दाहरू सक्नुपर्छ भन्नुभयो नि त। जनयुद्धका मुद्दामा त किन, भाद्र 23 र 24 का मुद्दा पनि त हेर्नु पर्यो नि त, होइन? अब
6: मैले त्यो पनि भनेको छु, सबै हेर्नु पर्यो, यो र ऊ भन्ने होइन। मुद्दा जति अदालतको काम मुद्दा हेर्ने हो, फैसला गर्नुपर्छ, न्याय दिनुपर्छ, छिटो छरिटो न्याय हुनुपर्छ, गरिबले न्याय पाउनुपर्छ, निमुखाले न्याय पाउनुपर्छ, अशिक्षितले न्याय पाउनुपर्छ, पहुँच नहुनेले न्याय पाउनुपर्छ भन्ने सन्दर्भमा छलफल भएका विषय हो नि।
0: अब गुरु बरालजीले किन नियम आपत्ति गर्नुभयो त्यसो भए, रेकर्डबाट हटाउन भन्नुभयो नि त तपाईँले बोलेको कुरा?
6: त्यो फेरि उहाँको पनि आफ्नो अधिकार हो,
0: त्यो हटाउँदा पनि ठिक छ त्यसो भए?
6: होइन, हटाउने विषय त फेरि सभामुखले गर्ने निर्णय हो नि त,
0: आफूले बोलेको कुरा चाहिँ ठिक छ भन्ने त लाग्यो होला नि त तपाईँलाई, किन हटाउनु पर्यो संसद?
6: मैले जुन जुन चिजहरू बोलेको छु, मैले संयमता प्रयोग गरेर नेपालको इतिहास हेरेर संसारमा परिवर्तनका सन्दर्भमा न्यायालयलाई रिफर्मका सन्दर्भमा भएका विभिन्न अवस्थाहरू हेरेरै बोल्यो।
0: सिंहदरबार फेरियो, संविधान फेरियो, सरकार फेरियो, होइन, तर न्यायालय चाहिँ जस्ताको तस्तै रह्यो, होइन, इतिहासमै
6: रह्यो। त हेर्नुहोस् हामीले
0: तपाईँ आइसकेपछि न्यायालयमा त क्रम भङ्गता त भयो नि त, पुरा न्यायाधीश नयाँ आउनुभयो, होइन,
6: व्यक्तिमा नजानुहोस्, एउटा फैसलामा नजानुहोस्, होइन, समग्रतामा हेर्ने हो हामीले, एउटा व्यक्ति, एउटा फैसला, एउटा आदेश, एउटा व्यक्तिका लागि न्याय अन्यायमा हामीले हेरियो भने फेरि के हुन्छ भने व्यक्तिवादी चरित्र बोकेको हुन्छ के, हामीले त संस्थावादी चरित्र बोक्नुपर्छ, संस्थावादी चरित्रमा यी चिजहरू त हामीले विचार गर्नै पर्छ।
0: काण्डै काण्डमा जेलिएका अपराधी भ्रष्टाचारीलाई किन नसमात्या भने कसलाई भन्नु खोज्नुभयो?
6: राज्यलाई,
0: होइन, कसलाई समात्नु पर्यो? काण्डै काण्डमा जेलिएको को छ? अख्तियारले त अनुसन्धान गर्ला नि त, त्यसको विषयमा त धेरै छन्।
6: होइन, सुन्नुहोस्, काण्डै काण्डमा को छ भन्दा हामी नै हो नि त, हिजो काण्डै काण्डमा जेलिएका छन् भनेर हामीले चाहिँ 20 औं काण्डको नाम हामीले भने होइन, अनि हामीले चाहिँ रवि लामिछाने यो गृहमन्त्री हुँदाखेरि हामीले काण्डै काण्डहरूको छानबिन शुरू गरे होइन, ती काण्डहरू आज कहाँ छन्? खै काण्डहरू, तिनीहरूको फाइल खोल्नु परेन, अनि फाइल खोलेर मात्रै हुँदैन, खोल्नु मैले भनेको छु, फाइल खोल्नु मात्रै ठुलो कुरो होइन, त्यो समाचार भन्ने कुरो होला, तर त्यसमा संलग्नहरूको गन्तव्य भनेको हेर्नुहोस् जेल हो, यो विषय बोल्यो।
0: अब न्यायपालिकाको पुनर्संरचना गर्नलाई चाहिँ कार्यदलै गठन गर्नु पर्यो भने चाहिँ कस्तो खालको कार्यदलको कल्पना गर्नुभएको? कस्तो खालको
6: न्यायालय कसरी पुनर्संरचना? यज्ञ मैले एउटा कुरा भन्ला, अर्कोले अर्को भन्ला, अर्कोले अर्को भन्ला, सबै व्यक्तिका कुराले त भएन, एउटा कार्यदल गठन गर्यो भने त त्यसले चाहिँ कस्तो न्यायालय चाहिन्छ, कस्तो न्यायपालिका चाहिन्छ, के परिवर्तन गर्नुपर्ने अवस्था छ भन्ने कुरा त हेर्छ नि त।
0: कार्यदल चाहिँ कस्तो खालको कार्यदलको कल्पना गर्नुभएको, कसको नेतृत्वमा बनाउने?
6: नेतृत्व चाहिँ तपाईँको संसदले जान्ला, सरकारले जान्न छ होइन, तर विज्ञहरूको कार्यदल हुनुपर्छ, संसदभित्रका मान्छेहरू पनि जोडिनु पर्यो, अदालतभित्रका मान्छेहरू पनि जोडिन सक्छन्, कानून जान्ने मान्छेहरू पनि जोडिन सक्छन्, अदालतबाट प्रभावित चाहिँहरूले कसरी अदालत नयाँ चाहिँ परिष्कृत र समय सापेक्ष हुन्छ भन्ने बहस गर्नेहरू जोडिन सक्छन्, संविधानविदहरू जोडिन सक्छन्, अन्तर्राष्ट्रिय कानूनका ज्ञाताहरूलाई जोडेर गर्न सकिन्छ, यो ऊ भन्दा पनि हेर्नुहोस् हामीलाई चाहिने भनेको होइन कालो चाहिने कि सेतो बिरालो भन्ने होइन, मुसा मार्ने खालको बिरालो चाहिँ
0: हो। एउटा गजबको कुरा उठाउनु भएको छ तपाईँले चाहिँ, हिजो न्याय परिषदमा 2073 दफा 29(3) कोमा रहेको न्यायाधीशको सम्पत्ति गोप्य रहने व्यवस्था खारेज गरियोस्, तर यो न्यायाधीशको सम्पत्ति चाहिँ गोप्य रहने भए पनि न्याय परिषदलाई बुझाउने, न्याय परिषदले चाहिँ हालताल गर्ने, सार्वजनिकै नहुने, यो खेलोमेलो चाहिँ तत्कालै यसलाई कार्यान्वयनमा ल्याउन सकिँदैन?
6: त्यही त भने नि मैले, त्यो एउटा चाहिँ व्यवस्था के छ नि गोप्य रहने भन्ने छ,
0: पारदर्शी हुनु पर्यो नि त न्यायाधीशको सम्पत्ति पनि होइन।
6: अनि त्यही त, अनि हामी जस्ता नै कानून प्रणाली भएका मुलुकले गोप्य राख्छन् कि के गर्छन् त भनेर हेर्ने हो भने, ऊ त्यहाँ भारतमा हेर्नुहोस्, अहिले तपाईँ त्यहाँ बस्दा बस्दै वेबसाइट खोलेर हेर्नुहोस्, सर्वोच्चको भारतको सर्वोच्च अदालतको वेबसाइटमा हरेक न्यायाधीशको सम्पत्ति कति छ त्यही सार्वजनिक भएको छ। अनि हामीले चाहिँ गोप्य राखेर गरिया के, किनभने कम्तीमा सबै हामी कानूनको दृष्टिले समान बसौँ न भने हो कि
0: होइन। यो सम्पत्ति सार्वजनिक गर्नुपर्छ यो, किनभने अब राष्ट्रको एउटा पद बहाल गरिसकेको, राजकीय पद बहाल गरिसकेको सार्वजनिक व्यक्तिले होइन राष्ट्र सेवकले चाहिँ भोलि सम्पत्ति सार्वजनिक गर्न किन हिचकिचाउनु पर्ने, यो त सजिलै तरिकाले बहस गर्न सकिन्छ नि त होइन यसमा।
6: होइन खेमजी, कुरा के हो थाहा छ, म स्पष्ट आज पनि भनिदिन्छु, नेपाली नागरिकहरूले सुन्ने बुझ्ने पाउने भाषामा भन्छु, हामीले यो देशलाई परिवर्तन गर्ने हो भने कार्यपालिका व्यवस्थापिका मात्रै परिवर्तन गर्ने होइन, न्यायपालिका पनि परिवर्तन गर्नुपर्छ। यो कुराको बहस कसै न कसैले शुरू गर्नु पर्थ्यो, मैले संसदको चाहिँ तपाईँको चाहिँ टेबुलमा उठेर आफ्नो कुराहरू राखेको छु, 3 करोड नेपाली नागरिकको हित हुने किसिमको न्यायालय बनाऊ भन्ने मेरो इच्छा र अभिलाषा हो। मेरो इच्छा र अभिलाषा भनेको मेरा लागि होइन, त्यसैले आज सिङ्गो मुलुक एक ठाउँमा बसेर यी कुराको सन्दर्भमा एउटा न एउटा केही निष्कर्षमा नपुगे समय सापेक्ष न्यायपालिकाको कल्पना हुँदैन है भन्ने मेरो बुझाइ
0: हो। होइन, तपाईँले कुरा पनि उठाउनु भएको छ, तपाईँकै पार्टी चाहिँ अहिले 2/3 नजिकको बहुमतमा सत्तासीन पनि छ, सरकारमा पनि छ, तपाईँले भनेको कुरा चाहिँ सुनिएलान्, कार्यान्वयनमा आउलान्, बहस होला, छलफल होला,
6: छलफल हुनुपर्छ, बहस हुनुपर्छ, यो विषयको विचार विमर्श शुरू हुनुपर्छ र एउटा निष्कर्षमा पुग्नुपर्छ।
0: अहिले न्यायपालिकामा चाहिँ अलिकति के रिफर्म भएको छ, के आशासित कामहरू पनि भएका छन्? हिजोका हरिकृष्ण कार्कीका प्रतिवेदनहरूदेखि लिएर आजसम्म आइपुग्दाखेरि चाहिँ यो कार्यान्वयनको चरणमा छन् कि छैनन्? किनभने तपाईँ त कानूनको जानकार पनि हो, न्यायपालिकासँग नजिक हुनुहुन्छ होइन।
6: हिजै संसदमा भनेकै छु, 29 किसिमका बिचौलिया छन् भनेर हरिकृष्ण कार्कीले प्रतिवेदन दिए होइन, बिचौलिया आज कहाँ छन्? यो कसले हेर्ने? मैले प्रश्न गरेका छु,
0: वरिष्ठ अधिवक्ताले त भन्नुभएको छ त न्यायपालिकामा खुलम खुला घुस आदान प्रदान हुन्छ भनेर, शम्भु थापाले बोलेको कुरा रेकर्डमै छ नि होइन?
6: यी सबैले बोलेर त अब त्यो बोल्न सबैले बोले, तर त्यो सबै कुराको चाहिँ रिफर्म गर्ने, कारवाही गर्ने, सजाय गर्ने, बनाउने काम चाहिँ कहाँबाट गर्ने हो भन्दा त आज सार्वभौम संसदले कानून बनाएर हुन्छ कि के गरेर हुन्छ गर्ने होइन, अनि आवाज छलफल कहाँ उठ्नुपर्ने हो? संसदमा होइन, त्यसैले मैले संसदमा उठा, जानी बुझिकन उठाएको कुरा हो, हेर्नुहोस् लहरमा होइन।
0: तर धेरैले चाहिँ यो कुरालाई राम्रोसँग पचाएका छैनन् नि त फेरि,
6: ए बाप कसलाई पच्छ कसलाई पच्दैन, राष्ट्रिय स्वतन्त्र पार्टी नै हिजो पच्या थिएन, 2/3 नजिकै नागरिकहरूले चाहिँ यो होइन भन्दै थिए, हिजो 21 सिट आउँदैखेरि यो चाहिँ बतास मात्रै हो भन्दै थिए, भन्नेका कुरा छोडिदिनु, गर्नेका कुरा हो। मेरो एउटा बुझाइ छ, हेर्नुहोस् यज्ञमणि नेउपाने संसद भएको आज 6 महिना भयो नि, अब 4.5 वर्ष मात्रै छ उसको कार्यकाल, म संसद हुन्जेल संसदको भूमिका मैले राम्रो गरेँ कि गरिनँ यो त इतिहासले हेर्छ नि, अनि म एउटा वकिल हुने, भोलि संसद सकेर बाहिर आइसकेपछि न्यायालय पुनर्संरचना भएन, न्यायालय पुनर्संरचना गर्नु पर्थ्यो भनेर मैले भोलि तपाईँहरूसँग आएर मिडियामा बोल्दै हिँडे, अनि म संसद हुँदा चुइँको बोलिनँ भने भन्छन् कि नेपाली नागरिकले? ठाउँमा बोल्नु पर्ला नि, कुरा त ठाउँमा गर्नु पर्ला नि, समयमै गर्नु पर्ला नि, मैले त 4.5 वर्ष अगाडि नै राज्यलाई साक्षी राखेर सिंहदरबारभित्र बसेर चाहिँ प्रतिनिधि सभाको चाहिँ आवाज चाहिँ रोस्टरमा आवाज उठाएको छु नि. मलाई आज बिहान उठ्दा न्यायालय अर्कै चाहियो भने होइन नि. र कम्तीमा मेरो कार्यकाल अब साढे चार वर्ष छ नि.
0: त्यो
6: तिनजेलमा न्यायपालिका त बनाइसकौँ भन्ने हो नि. हुँदैन, सकिँदैन, गरिँदैन. एक्लै यज्ञ मैले भनेको ठिक होइन, यो गलत हो भन्ने हो भने त मैले भन्न के छ र? अब म गलत रहेछु भनौँला, म बृहस्पति भए भनौँला.
0: हस् केमिडीजी, यहाँको महत्वपूर्ण समय सुझावका लागि धेरै धेरै धन्यवाद. गो अहेड, नमस्कार.
6: धन्यवाद.
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकारी केमिडी नेपाली आदरणीय सुतन बाली बसमा छोटो विश्राम लिन्छौ. विश्रामपछि पुनः उपस्थित हुनेछौ.
1: ए कान्छ, तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ, झिक्न जा. ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे. गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है. खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी.
7: ल ल आमा, म तु गए तु आए.
1: होइन, आजै आइपुग्छस् र?
7: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि. हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ. साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्. त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ. वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्. आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, शङ्खुवा सभा. प्रोपाइटर आशिष साख्य. टेलिफोन नम्बर 029-570-128. मोबाइल नम्बर 9852-45-741.
0: यतिखेर हाम्रो भेषमा नेकपा एमालेका नेता राजेन्द्र गौतम हुनुहुन्छ. राजेन्द्रजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
8: धन्यवाद, धन्यवाद.
0: नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चलिरहेको छ, अध्यक्षज्यूले नै सञ्चालन गरिरहनु भएको छ बैठक. मोबाइल चाहिँ स्विच अफ गर्नुहुन्छ कि भित्र बाहिरै मोबाइल बुझाएर जानुपर्छ, भित्र चाहिँ प्रवेश गर्नुपर्छ?
8: अब यो चाहिँ यो प्रोपोगन्डाका लागि तपाईँको प्रश्न हो यो?
0: होइन, प्रोपोगन्डा होइन, रियालिटी हो यो. तपाईँहरूको बाध्यता छ.
8: पहिले त तपाईँले यो प्रश्न गर्नुभन्दा पहिले नेकपा एमालेको महाधिवेशनबाट पारित भएको विधानको धारा 18-18 कको 4 को ध्यान आकर्षण गर्न चाहन्छु कि अध्यक्षका क्षेत्र अधिकार र महासचिवका क्षेत्र अधिकारहरूको बारेमा स्पष्ट व्यवस्था गरेका छ. हामी बाहिरी हल्ला भन्दा पनि विधानको औपचारिक व्यवस्थाबाट पार्टी सञ्चालन हुन्छ भन्ने कुरा तपाईँलाई मैले गम्भीरतापूर्वक ध्यान आकर्षण.
0: अनि त्यो महासचिवलाई थाहा छैन विधानको त्यो बुदा चाहिँ?
8: महासचिवलाई थाहा छ र त महासचिवले पनि त्यसलाई स्वीकार गरेर आरामले चाहिँ त्यो चाहिँ दृश्यावलोकन गरेर हेर्नुभयो त, बस्नुभयो त.
0: मोबाइल स्विच अफ गरेर चाहिँ कसलाई जिम्मा लाउनुहुन्छ बाहिर?
8: मोबाइल स्विच अफ गर्नु पर्दैन. मोबाइल त सामान्य बिहा वर्तमानमा जाँदा पनि ठुलो हलमा जाने गरिन्छ, तर मोबाइल स्विच अफ गर्नु भन्ने कुनै निर्देशन छैन. हाम्रो आफ्नो हातमा मोबाइलहरू हातमै छन्. हजुर,
0: होइन, घन्टी बजेपछि त उठ्नुपर्छ होला नि त, स्ट्यान्ड अप आउँछ होला नि त अध्यक्षज्यूबाट.
8: होइन, त्यस्तो छैन, त्यो गलत कुरा हो. घन्टी बजे पनि उठ्नु पर्दैन. कमिटिको बैठक सञ्चालनका आफ्ना केही प्रोसिडियरहरू, केही नियमहरू, केही आचार संहिताहरू हुन्छन्. त्यो आचार संहिता, प्रोसिडियर र नियमहरूलाई पालना गरेर सबै केन्द्रीय कमिटिका सदस्यहरू आफ्नो विचार राख्न, आफ्नो मत जाहेर गर्नका निम्ति साथीहरूका कुराहरू सुनेर बडा सजगतापूर्वक बैठकमा बसेका छन् र बसिरहेका छन्.
0: शंकर पोखरेलजीको नेतृत्वमा चाहिँ सुझाव संकलन समिति बन्यो. रामबहादुर थापा बादल संयोजक बन्नुभयो. पहिला शंकरजीले एउटा लेख्नु प्रतिवेदन, त्यसपछि रामबहादुर थापा बादलले अर्को प्रतिवेदन लेख्नुभयो. अन्तिम आवरमा आएर प्रदीप गिवालीको प्रतिवेदन चाहिँ पारित हुने चरणमा पुग्यो भनेपछि यो के भएको यस्तो?
8: प्रदीप गिवाली न कार्यदलको सदस्य हो, न उहाँको त्यहाँ चाहिँ उपस्थिति कहीँ पनि देखिँदैन. त्यो तपाईँहरूको मिडियामा देखिने कुरा हो. मूल कुरो के हो भने, कार्यदलले आफ्नो काम सम्पन्न गरेपछि कार्यदलको बैठकले प्रतिवेदनको फाइनल ड्राफ्ट गर्नका निम्ति आफ्नो संयोजक बादलजी र सदस्य सचिव शंकरजीलाई त्यसको जिम्मेवारी दियो. बादलजीले शंकरजीलाई लेख्न भनेर भन्नुभयो. शंकरजीले सदस्य सचिवको हैसियतले एउटा प्रतिवेदन तयार गर्नुभयो. व्यक्तिले सरसर तयार गरेको ड्राफ्टमा संयोजकका केही चाहिँ असहमति रहेर संयोजकले आफ्नो पनि के अरे ड्राफ्ट तयार गर्नुभयो भने स्वतः ड्राफ्ट दुईटा भए. दुईटा ड्राफ्ट भइसकेपछि समितिमा छलफल भयो. छलफल पछि यी दुईटै आएका सुझावहरूलाई ध्यानमा राखेर दुईटै ड्राफ्टलाई मिलाएर एउटा साझा दस्तावेज तयार गर्नका निम्ति पार्टीका वरिष्ठ उपाध्यक्ष संयोजक अर्का उपाध्यक्ष विष्णु पौडेल र सदस्य सचिव शंकर पोखरेललाई जिम्मा दिएपछि तेस्रो प्रस्ताव आयो। त्यो त स्वाभाविक हो, तेस्रो प्रस्ताव सचिवालयले सर्वसम्मत पारित गरेर चाहिँ अगाडि बढाइसकेको छ र त्यो सर्वसम्मत पारित भएको प्रस्तावको आधारमा त्यसका महत्वपूर्ण अहिले तत्काल गर्नुपर्ने कामहरूलाई समेटेर अध्यक्षको प्रतिवेदनमा ती समावेश भएर आइसकेपछि यो पार्टीको आन्तरिक बिजनेस हो। यो कुनै बहस सार्वजनिक बहस गरेर पक्ष र विपक्षमा मान्छे जन्म तयार गर्ने कुरा होइन नि त। एउटा
0: छैन तर चाहिँ अब उहाँको फेभरकै उहाँको भनौँ न गुणगान गाएकै अर्थात् उहाँलाई चाहिँ अलिकति प्रशंसा गरेकै प्रतिवेदन आउनुपर्ने स्थिति किन बन्यो एमालेमा भनेर क्या अध्यक्षज्यूको
8: प्रशंसा गर्ने प्रतिवेदन नै छैन नि।
0: होइन तलबाट त परिवर्तन चाहिन्छ नेतृत्व भनेर चाहिँ व्यापक सुझाव आएको छ नि त होइन।
8: यस्तो छ, सबभन्दा पहिले त तपाईँले गत जेठ 4, 8, 9 र 10 गते बसेको केन्द्रीय सचिवालयको बैठक र बैठकले कार्यदल गठन गर्ने र कार्यदललाई दिएको टिओआर हेर्नु पर्यो। त्यो टिओआर पार्टीबाट जारी गरेको अपानीमा प्रश्न छ त। त्यो टिओआरमा कसलाई हटाउने र कसलाई राख्ने भन्ने टिओआर थिएन। त्यो टिओआरको सार भनेको चाहिँ पार्टी पुनर्गठन भनेपछि पुनर्गठनको कुरा त एउटा विहङ्गम विषय हो। पुनर्गठनलाई सत्ता लेनदेनको विषय बनाउने भनेर चाहिँ हाम्रो छलफल पनि थिएन र टिओआर पनि थिएन। तपाईँलाई मैले यसमा अलिकति गम्भीरतापूर्वक कतै प्रति टिल नभइकन गम्भीरतापूर्वक तपाईँलाई म के ध्यान राखौँ भन्दाखेरि पुनर्गठन भनेपछि पार्टीको पुनर्गठन भनेपछि कुनै पनि दलले आफ्नो संगठनात्मक संरचना त्यसको नेतृत्व प्रणाली त्यसको कार्यशैली त्यसको कार्यपद्धति त्यसको वैचारिक दिशा त्यसको नीति र जनसम्बन्धहरूलाई पुनर्व्यवस्थित गर्ने चाहिँ प्रक्रिया हो यो पुनर्गठन भनेको। यो पुनर्गठनको अन्तरीय आत्मसमीक्षा हो, शक्ति सम्बन्धहरूको पुनर्सन्तुलन हो, वैचारिक पुनर्जागरण हो, संगठनात्मक पुनर्जीवन गर्नका निम्ति कस्ता कस्ता कार्यक्रमहरू ल्याउन जरुरी छ भनेर कार्यदलले सुस्पष्ट आफ्नो केन्द्रीय कार्ययोजनासहित लिएर आउनु भनेको हो। त्यसभित्र चाहिँ अब पुनर्गठनभित्र धेरै चिजहरू पर्छन्। तपाईँले उठाउनु भएको कुरा पनि जस्तो चाहिँ पुनर्गठन संगठनात्मक क्षेत्रको पुनर्गठनको कुरा हुन्छ, त्यसभित्र चाहिँ केन्द्रदेखि वडा तहसम्म पुनर्गठन गर्ने जिम्मेवारी अधिकारको पुनर्बाँटफाँट गर्ने र पार्टीको सुदृढीकरण गर्ने शुद्धिकरण गर्ने पुनर्जागरण गर्ने पुनर्गठन गर्ने रूपान्तरण गर्ने हुन्छ। नेतृत्वको पुनर्गठन पनि हुन्छ तलदेखि माथिसम्म। त्यसमा नेतृत्व चयनको प्रक्रियामा व्यापक सुधार गर्ने नयाँ नेतृत्वको अवस्था के छ त्यसलाई हेर्ने त्यसमा अर्को वैचारिक पुनर्गठनको कुरा पनि हुन्छ। विचारको तहमा नीतिको तहमा कार्यक्रमको पुनर्गठनको कुराहरू हुन्छ। नाराको समयानुकूल समीक्षाको कुरा हुन्छ, पुनर्व्याख्याको कुरा हुन्छ, नयाँ विश्लेषण संश्लेषणको कुरा हुन्छ, नयाँ दृष्टिकोण बनाउने कुरा हुन्छ।
0: अनि एउटा कुरा पार्टीलाई चाहिँ अलिकति विश्राम दिएर व्यवस्थापन गरेर उहाँको सम्मानजनक बहिर्गमन गराएर वा विदाई गरेर चाहिँ नयाँ ढङ्गले एमालेलाई लैजानुपर्छ भन्ने मुद्दामा चाहिँ तपाईँहरू किन एक ढिक्का हुन सक्नु भएको छैन?
8: अहिले तपाईँले केन्द्रीय कमिटी तपाईँले यो बाहिर आउँदा हिजो छलफलको ट्रेन हुँदा त्यहाँ व्यक्त भएका विचारहरू हेर्दा पुनर्गठनको शब्दलाई सत्ता परिवर्तन व्यक्ति परिवर्तन मात्रै पुनर्गठन हो भन्ने त्यसको व्याख्या जसरी चाहिँ गएर बाहिर बनाइएको छ त्यो गलत हो र त्यसले पुनर्गठन पार्टीको विद्यमान संरचना त्यसको नेतृत्व प्रणाली विचार र सम्बन्धलाई चाहिँ हामीले विचारसँग जोडेर नीतिसँग जोडेर त्यसलाई अगाडि बढाउनुपर्छ। संगठनात्मक क्षेत्रमा के समस्या हुन् वैचारिक क्षेत्रमा के समस्या हुन् र नेतृत्वको चाहिँ औचित्य र आवश्यकताको चाहिँ के परिस्थिति हो भन्ने विषयलाई समेत ध्यानमा राखेर केन्द्रीय कमिटीमा बडा शानदार चाहिँ के अरे बहस भइरहेछ। त्यसै हुनाले यहाँ समस्या कहाँनिर रह्यो भने पुनर्गठन भन्ने विषय चाहिँ एउटा फकट व्यक्ति परिवर्तन गर्ने मात्रै हो भनेर चाहिँ अगाडि बढाउँदाखेरि समस्या भइरहेछ। त्यसैले हाम्रो बुझाइ पार्टीभित्रका साथीहरूको बुझाइ र मिडियाका साथीहरूको बुझाइमा चाहिँ व्यापक अन्तर्बोध म चाहिँ तपाईँ मार्फत सम्पूर्ण मिडियाका साथीहरू र सञ्चारकर्मी साथीहरूलाई के भन्न चाहन्छु भन्दाखेरि यो पार्टीको सुदृढीकरण शुद्धिकरण र पुनर्जागरण र पुनर्गठन गर्ने रूपान्तरण गर्ने कुरा त जरुरी छ भन्ने कुरामा हामी एकमत छौ. त्यो भनेको के हो भने विद्यमान पार्टीको संरचना, त्यसको विचार, त्यसको नेतृत्व प्रणाली, त्यसको संस्कृतिमा पुनर्गठन गरेर सम्बन्धहरूलाई नयाँ आवश्यकता उद्देश्य र परिस्थिति अनुसार पुनर्व्यवस्थित गर्न पर्दछ. त्यो पुनर्व्यवस्थित गरिएन भने पार्टी चाहिँ चलेको देखिन्छ तर जनमत चाहिँ फर्कन सकिँदैन भन्ने विषयमा पार्टी केन्द्रीय कमिटी कहाँ व्यक्त विचारहरूलाई हेर्दाखेरि साथीहरूको एकमतले पार्टी पुनर्गठनको बहुआयामिकतालाई चाहिँ संकुचन गरेर एउटा व्यक्ति परिवर्तन गरी चाहिँ एमाले खुर्रै कुद्छ भन्ने जो निष्कर्ष
0: भनेपछि अब केपी शर्मा ओलीको विकल्प छैन, सिधै भन्नुहोस् न, नगुमाएर
8: त्यसबाट विकल्पै विकल्प छन् एमाले.
0: तपाईँहरू अगाडि बढ्नुहुन्छ, उहाँलाई कसैले
8: होइन नेतृत्वको औचित्य आवश्यकता हुन्छ. हामीले अहिले भन्दै आफ्नो महिना अगाडि अत्याधिक बहुमतका साथ नेतृत्व निर्वाचित गरेर आएका
0: छन्. राजेन्द्र गौतमजी
8: सिधा नेतृत्व बहिर्गमनको नेतृत्व निर्माणको नेतृत्व प्रणालीको पनि आफ्नो विधि हुन्छ, एउटा प्रक्रिया हुन्छ, एउटा अभ्यास छ, एउटा परम्परा छ, एउटा वैधानिकता छ नि त.
0: योगेश भट्टराईजीले
8: चल्छन् त्यसको आधारमा नेतृत्व परिवर्तन हुन्छ भन्दा
0: योगेश भट्टराईजीले त भनिसक्नु भएको छ नि त, अब विकल्प छैन, नेतृत्व परिवर्तनको विकल्पै छैन भन्नुभएको छ क्या योगेशजीले हिजो पनि.
8: होइन कसले के भन्नु भन्दा नि केन्द्रीय कमिटीले, समग्र केन्द्रीय कमिटीले के भन्छ भन्ने हो नि त. केन्द्रीय कमिटीको स्पिड के छ भन्ने हो, केन्द्रीय कमिटीमा छलफल भइरहेछ कसरी भन्ने कुरा हो.
0: कमिटीले चाहिँ अब एउटा नयाँ रूपरेखामा एमाललाई अगाडि बढाउँछ होइन,
8: एकदम बिल्कुल.
0: तर ओलीलाई हटाउनु मिल्दैन अध्यक्षबाट,
8: अहिले त्यो विषय नै एजेन्डै छैन त्यहाँभित्र. केन्द्रीय कमिटीमा प्रवेशै पाएको छैन, विधि अभ्यास परम्पराको हिसाबले
0: के गर्ने. अब एजेन्डा कहाँबाट आउँछ, प्रतिवेदनमा फुलबुट्टा भनेर प्रदीप ज्ञवालीजीले पढाइ नै सक्नुभयो होइन, कार्यकर्ताहरूले बनाएका सुझावहरू.
8: अब त्यो चाहिँ अब कसले बनायो बनाएन, कसको के कन्ट्रिब्युसन छ भन्ने कुरा मा तपाईँले जुन पात्रको नाम उचालिरहनु भएको छ मिडियाभित्र, सोध्नुहोस् न उहाँले बनाएको हो कि होइन भने उहाँले भन्नु होला नि त.
0: हस् राजेन्द्रजी, तपाईँहरू एकदम राम्रो तरिकाले चाहिँ एमाललाई अगाडि बढाउनु, समय दिनुभयो यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार,
8: धेरै धेरै धन्यवाद.
0: उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका नेता राजेन्द्र गौतम, आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनु.
9: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो.
10: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइन दर गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु.
9: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ.
10: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु.
9: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु.
10: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि.
9: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल. हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
11: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
12: मनोकामना सुनचाँदी पसल, चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 98 62 13 67 44 98 15 38 77 75।
0: यतिखेर हाम्रो बीचमा नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक, नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम लाल चौधरी हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ. रेशमजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
13: धन्यवाद.
0: तपाईँ सुखै सुखले भरिएको व्यक्ति भन्ने कि दुखै दुख एकपछि अर्को वज्रवाद पर्ने जिन्दगीमा कसरी चाहिँ तपाईँले चाहिँ चिन्ने आजको दिनमा? तर तपाईँ न्यायको अनुमति भयो आज भन्नुभएको छ क्या फेसबुकमा.
13: मलाई तपाईँ जसरी चिन्दा पनि हुन्छ, म दुखै दुखले भरिएको व्यक्ति हुँ भन्दा पनि हुन्छ, किनभने भन्दा पनि हुन्छ सुखै सुखले भरिएको व्यक्ति हुँ भन्दा पनि हुन्छ.
0: एउटा सेलाउन नपाउँदा यता टाल्दा उता च्यातिन्छ, फेरि उता टाल्दा उता च्यातिन्छ, उता टाल्दा उता च्यातिन्छ. अहिले हेर्नुहोस् न, यो माफी दिने सरकारी निर्णय विरुद्धको रिट त खारेज नै भएछ. न्यायको अनुभूति भएको छ आज यो निर्णय सुन्दाखेरि?
13: अब एक किसिमको एउटा तरवाललाई लिएर, खातीमाथि झुन्ड्याइएको तरवाललाई लिएर विभिन्न पक्षले जुन सौदाबाजी गर्ने प्रक्रिया थियो त्यसको अन्त्य भएको छ. तर जीवनमा सङ्घर्ष कहिले पनि समाप्त हुन्न च्यामजी. म बाख्रा चराएर हलो जोतेर होइन त्यसै बिचमा सङ्घर्ष गर्दै काठमाडौँमा आएर पालेको जागिर खाएर सामान बोकेर मेरा साउजीहरू भिरकुटी मण्डपमा अहिले पनि हुनुहुन्छ. मैले मार्शल आर्ट खेलाउने युनाइटेड एकाडेमी बिगिनर्स बोर्डिङ स्कुल बाग बजारमा अहिले पनि अध्यापक छ. रङ्गशाला नेपाल आर्मीका मेरा त्यहाँनिर मैले मार्शल आर्ट खेलाएका मेरा विद्यार्थीहरू अहिले पनि हुँदै हुनुहुन्छ होइन. अब सङ्घर्ष त सङ्घर्ष नै भयो. अब राजनीति भनेको झन् एकदम फोहोरी खेल रहेछ. राजनीतिक फोहोरी खेलको तपाईँ 2045 सालदेखि मैले अनुभव गर्दै आएको छु राजनीति कतिको फोहोरी खेल हो भनेर होइन. त्यसकारणले गर्दाखेरि त्यो फोहोरी खेलको अन्त्य चाहिँ जो अन्त्यको बेलामा म फेरि परे होइन. तपाईँलाई थाहा छ अन्तिममा पोखरीको पानी सबै सुक्यो भने हिलो मात्रै बस्छ नि. त्यो हिलोको दलदलमा अनि हिलो मात्रै बस्छ. त्यो हिलोमा म परे र एउटा चाहिँ घटनास्थलमै नभएको मान्छे वारदात स्थलमै नभएको मान्छेलाई मुद्दा लगाउनु फौजदारी कार्यविधि संहिताको विरुद्धमा थियो.
0: यो आम माफी दिने राष्ट्रपतिको निर्णय विरुद्धको रेट खारेज भइसके पछाडि चाहिँ राफसा भयो यो मुद्दाबाट किनारा लाग्यो. अब तपाईँ ढुकाउनु अब चाहिँ त्यहाँबाट मुक्त हुनुभयो.
13: अब त्यही हो त्यही नै हो.
0: अब यसपछि चाहिँ अरू छैन. अब झन्झट हट्यो होइन एउटा टर्यो. अब चाहिँ
13: अब तपाईँले भनिरहेकै भाषामा भयो
0: फेरि आज अहिले चाहिँ अब अबको प्लानिङ चाहिँ जस्तो रेशमलाल चौधरी तपाईँले अघि भनि नै सक्नुभयो कुनै बेला चाहिँ धेरैले चिन्नु भएको छैन होला पूर्व राजाले प्रधानमन्त्री बन्न इच्छुकहरूलाई भ्याकेन्सी एनाउन्स गर्दाखेरि तपाईँले पनि दिनुभएको थियो नि त्यतिखेर होइन. त्यो बेला पनि निकै चर्चा गर्नुभएको थियो नि.
13: हो हो हो मैले पनि दिएको थिएँ. म के अरे एउटा कैलाली जिल्ला जगतपुर भन्ने गाउँमा जन्मेको हुँ. मेरो घर कर्णाली नदीको किनारमा पर्छ. मेरो घरभन्दा 500 मिटरमा कर्णाली नदी छ होइन. र बच्चैदेखि मलाई देशलाई माया गर्नुपर्छ भन्ने हेतुको बच्चैदेखि ममा त्यो भयो. र म त्यो पौष 14 गते पौष 27 गते फागुन 7 गते हुने प्रजातन्त्र दिवस भाद्र 4 गते हुने बाल दिवसहरूमा राष्ट्रिय गीतहरू लेखेर मञ्चमा गीत गाउँथेँ. म 7 वर्षको उमेरबाटै गीत गाउन थालेको हो. अरू कसैले लेख्थेन. म आफै रचना गर्थेँ, आफै सङ्गीत गर्थेँ, आफै मञ्चमा सुनाउँथेँ होइन. फेरि अर्को भाद्र 4 गयो भने पौष 1 गते पठिनु पर्थ्यो, त्यसको लागि तयारी गर्थेँ. फेरि 14 गते पौष 14 गते आउँथ्यो, त्यसको लागि तयारी गर्थेँ. पौष 27 गते आउँथ्यो, त्यसको लागि तयारी गर्थेँ. फागुन 7 गते आउँथ्यो. त्यो नै ममा एउटा राष्ट्रवादी सोच एकदम खँदिएर आयो. र फेरि मैले मेरो जीवनमा 300 वटा भन्दा बढी राष्ट्रिय गीत मैले रचना गरेँ, सङ्गीत गरेँ. संकटकाल लाग्दा होस्, इराकमा मान्छे मर्दा होस्, दरबार हत्याकाण्ड हुँदा होस् र अहिले देशले दुख्दा होस्, मलाई अहिले मैले मागिरहँदाखेरि हामीलाई विभिन्न प्रकारको आरोप लाउँछन्. त्यो एकदम क्षणिक हो. जातीयवादको कुरा गर्छन्,
0: तपाईँले न्याय पाउनुभयो. तपाईँसँग यही आन्दोलनमा होमिएका अन्य कतिपयहरू अझै पनि जेल सजाय भोगिरहेका छन्, कतिपय चाहिँ कैदमा छन् होइन. अब तपाईँले न्याय पाउने र अरूले चाहिँ अरूमाथि त अन्याय नै भइरहेको छ कि वा चाहिँ
13: लगावमा थियो. तपाईँले सही प्रश्न सोध्नुभयो. सबैको मुद्दा लगावमा थियो. सबैको मुद्दा हिजोको दिनबाट राफसाफ भएको छ.
0: भनेपछि अब सबैले चाहिँ त्यो टिकापुर घटनामा जतिलाई चाहिँ दोषी करार गरिएको थियो उहाँहरू सबैको मुद्दा चाहिँ राफसाफ भएन. सबैले
13: सबैको मुद्दा राफसाफ.
0: अब त्यही घटनामा चाहिँ इन्भल्भमेन्ट भएकाहरू चाहिँ अब जेल सजाय वा कैदमा चाहिँ छैनन् होइन. अब चाहिँ
13: नहीं नहीं अब उहाँहरूले आफ्नो राजनैतिक जीवन, सामाजिक जीवन, व्यावसायिक जीवन, सबै प्रकारको जीवन बाँच्न सक्नुहुन्छ.
0: नागरिक उन्मुक्ति पार्टी नेपाल खोल्नु के नागरिक उन्मुक्ति पार्टीको संरक्षक बन्नुभयो, संस्थापक अध्यक्ष बन्नुभयो. छोटो समयमा चाहिँ राजनीतिमा राम्रै भनौँ न त्यो किसिमको चाहिँ भविष्य राम्रै थियो, सुनिश्चित नै थियो. फेरि अब नागरिक उन्मुक्ति पार्टी नेपालको संरक्षकको भूमिकामा आज हुनुहुन्छ. पोलिटिक्समा आउँदाखेरि चाहिँ यी आरोह अवरोहहरू उतार चढ़ावहरू चाहिँ जसरी तपाईँले झेलिराख्नु भएको छ, यसबाट चाहिँ के पाठ सिक्यो आयो आजको दिनसम्म आइपुग्दाखेरि?
13: खेमजी मेरो बचपनदेखि बालकीय स्वभावदेखि म अत्यन्त इमान्दार मान्छे हो. म सकेसम्म कसैको ऋण दिन तिर्नु छ भने पनि एकदम बरु ढिलो होला, भोलि होला, पर्सि होला, तर सबैको ऋण तिर्छु. तर मेरो एउटा बानी के छ भने कसैले कसैको अनावश्यक फाइदा उठायो भने म त्यो देख्न सक्दैन. नागरिक उन्मुक्ति पार्टी मैले जेलबाट खोलेँ, र उहाँहरूलाई मन्त्री बनाउनका लागि मेरो जुन किसिमको तकराब मैले प्रचण्डजी शेरबहादुरजी ओलीजीबाट जुन किसिमको तकराब मैले लिएँ त्यस बापतमा मैले उहाँहरूलाई मन्त्री बनाए नभए र त्यो मन्त्री बनाइसकेपछि उहाँहरूको पर्फर्मेन्स के रह्यो त भनेर भन्दाखेरि त्यसपछि संरक्षकलाई वास्ता नगर्ने नभेट्ने गाली गलोज गर्ने सामाजिक सञ्जालमा गाली गर्ने म जेलबाट निस्कन्दा त एकदमै त्यहाँनिर तपाईँको म कहाँ आइपुगेँ भन्ने जस्तो लाग्थ्यो तर के भन्छ जस्ट तपाईँलाई म दुई मिनट एउटा कथा सुनाउँछु म 2054 सालमा के अरे मुम्बईमा गएको थिएँ होइन त्यहाँबाट कार्यक्रम गर्न म चाहिँ गुजरातमा आएको थिएँ गुजरातका केही साथीहरूले मलाई त्यो भरुच भन्ने ठाउँमा त्यहाँ समुद्रको किनारमा लानुभयो कि त्यो एक दिन कस्तो भएर रहेछ भने त्यहाँ एक रात समुद्र 4-5 किलोमिटर फरसम्म सुकेको रहेछ कि अनि तपाईँ सबै जहाजहरू हिलोमा होइन अनि त्यो हजारौं स्थानीय पर्यटकहरू पनि हेर्न गएका अनि त्यो मध्ये म पनि एउटा पर्यटक त्यो पर्यटक त्यो मैले दृश्य अवलोकन एउटा महत्त्वपूर्ण ठान्छु त्यो एउटा त्यो क्याटफिसहरू एकदमै चाहिँ चलमाइराखेको थिए हिलोमा चलमलाइराखेका थिए एउटा चिल माथिबाट आएर झम्म त्यसमा गाडियो अनि गाडिएपछि त्यो उम्कनै सकेन निकै बेर पखेटा फटफटायो हिलो लागेको पखेटा लिएर त्यो फेरि छेउमा आयो र दुई तिन मिनटपछि त्यो उडेर गएर समुद्रमा फेरि डुबुल्की लगाएर फ्रेस भएर किनारमा आएर आफ्नो पखेटा फैलाएर बस्यो कि मलाई हिजोको दिन त्यही अनुभूति भएको छ मलाई म आएँ एउटा एकदम ठुलो हिलोमा गाडिएँ आफ्नो के अरे आहाराको लागि चाहिँ यसो गएको जस्तो एउटा मान्छे हिलोमा गाडिएँ फेरि त्यही हिलोलाई पखाल लगाउने निमित्त मैले निकै सङ्घर्ष गर्नु पर्यो तर सत्यको विजय जहिले पनि हुन्छ म यो मेरो एउटा हाबिट के छ भने कसैले पनि चाहे त्यो मेरो श्रीमती होस् चाहे मेरो बुवा होस् चाहे मेरो परिवारको कुनै सदस्य होस् मैले गल्ती गरेको म देख्न सक्दैन त्यस कारणले त्यो बाहिर जनताको यति धेरै सपना थियो यति धेरै आकांक्षा थियो अहिले हर्कजीले श्रमदानको कुरा गर्नुहुन्छ गरिराख्नु भएको हुन्छ उहाँको श्रमदानले माथि कहाँ पुर्याएको छ हेमजी लम्कीदेखि टिकापुरको बाटो श्रमदान गरेर बनाएको मान्छे म बनाउने मान्छे त्यस बेला टिकापुरमा महिनौ गाडी चल्दैन थियो टिकापुरका मान्छेहरूलाई गएर सोध्नुहोस् होइन म त्यो टिकापुरदेखि खगरोलाको बाटो भन्दाखेरि एउटा जीवित रेशमलाल चौधरी हो जसले आफ्नो अध्यक्षतामा निर्णय गरेर जमिनको माटो दियो अब अहिले मान्छेहरू त्यहाँ सडक बनेको छ र बापतमा अख्तियारमा मुद्दा थिए अख्तियारमा जाँदाखेरि म इमान्दारीपूर्वक गएर यसरी ट्राभल चेक गर्ने मान्छे मै हो ल मैले बाटो बनाएकै हो मैले माटो दिएकै हो कहाँ हाल्नुहुन्छ हाल्नुहोस् उहाँ त्यसपछि यो जस्तो इमान्दार मान्छे छैन भनेर मलाई छुटकारा
0: टिकापुरले राम्रो जनप्रतिनिधि पाएन नि त टिकापुरले चाहिँ
13: कहिले पाएन यस बारेमा मेरो टिकापुर मलाई एकदम माया लाग्छ म त जान्न म टिकापुरको लागि हरदम टिकापुर जिल्ला बनाउने मेरो अन्तिम प्रयत्न हो अहिले पनि म तपाईँलाई भन्दैछु म टिकापुर जिल्ला बनाएरै छोड्छु तर टिकापुरको भाग्य नै त्यस्तो रहेछ हेर्नुहोस् अब 48 सालमा भएको जनप्रतिनिधि पनि त्यस्तै भए टिकापुरले आफ्ना मान्छेलाई कहिल्यै छुनेन 51मा त्यस्तै भए 54मा 56मा त्यस्तै भए एउटा रेशम चौधरी पाएको थियो एउटा रेशम चौधरी जोसँग टिकापुर बनाउने धमधमी मात्रै छ जसले टिकापुरको सपना साँच्चीकै ताराडाइज देखेको छ कि म टिकापुर कस्तो बनाउँछु होला जस्तो लाग्छ भने त्यो सबै कुराहरू ओपनिङ गर्दा त त्यो राम्रो पनि हुन्न मेरो इच्छा चाहिँ टिकापुर बनाएरै छोड्छु म सुदूरपश्चिमलाई यस्तो पिछडाइएको छ अब हिजोबाट बाटो खोलेको
0: गाडिएको हिलोबाट माथि आउनुभयो नि त तपाईँ भने पिछडाबाट माथि आउनु भएको छ नि त
13: अब म टिकापुरबाट चुनाव लडेर टिकापुरको प्रतिनिधि भएर र टिकापुरलाई जिल्ला बनाउने मेरो डेस्टिनेसन हो र टिकापुर कस्तो थियो टिकापुरको सपना के हो म आफू नहुँदाखेरि पनि मेरो प्रतिनिधि रामलाल चौधरीजी हुनुहुन्थ्यो उहाँ हुँदाखेरि पनि म होटल टापका म्यानेजरहरूलाई ल्याएर टिकापुर देखाएको थिएँ म त्यो बेलामा यसरी टिकापुर बनाउन सकिन्छ टिकापुरको परिकल्पना मसँग छुट्टै छ मसँग मास्टर मार्च छ जोसँग स्थानको डिपिआर हुन्न त्यसले केही पनि बनाउन्न कि अहिलेको जनप्रतिनिधिहरूसँग केही पनि छैन
0: धेरै भनौँ न त्यो लोभ हुँदाखेरि होइन धेरै चाहिँ त्यो आशा हुँदाखेरि महत्वकांक्षा हुँदाखेरि चोखा खान गयो कि के झोलमा डुबेर मरि भन्थे अब टिकापुरले त प्रतिनिधित्व त्यस्तो पायो नि त फेरि स्थानीय तहमा स्थानीय पालिकामा पनि
13: पायो टिकापुरमा मैले भने नि टिकापुरको भाग्य अलिकति खड्किएको छ उही रेशम चौधरीको भाग्य जस्तै छ टिकापुर टिकापुरलाई टिकापुरमा सधैँ जुधिरहन्छन् टिकापुर सधैँ त्यसको मारमा परिरहन्छ बिना कारण मूर्खहरूको जुधाईमा लाठीको चोट टिकापुरले सहिरहन्छ र तर सधैँ त्यस्तो हुन्छ जस्तो मलाई लाग्दैन अब टिकापुरले न्याय पाउँछ टिकापुरले न्यायको अनुभूत गर्छ टिकापुर एक ठाउँमा उभिन्छ अब टिकापुरको सुमार्गको टिकापुरको सुयात्राको कदम शुभारम्भ भएको छ खेमजी
0: अब जाँदा जाँदै रेशमजी हुन त अब पारिवारिक कुरा धेरै नकोट्याउँ भनिन्छ त्यसमा धेरै बहस गर्नु त छैन लाखौं श्रोता दर्शकले सुन्छन् यो कार्यक्रम नेपाली बहस देशभरि जान्छ अब कुरा आइसके पछाडि चाहिँ किनभने तपाईँ सार्वजनिक व्यक्ति भएका नाताले गर्दाखेरि एउटा पन्च्याउनुहुन्छ फेरि अर्को आइलाग्छ होइन अहिले जुन पारिवारिक जुन खटपट तपाईँहरूको छ त्यो विषय पनि अलिकति आएको छ अब अंश भण्डाका मुद्दाहरूदेखि लिएर के कुरामा रञ्जिताजी पनि फेरि अगाडि आउनुभयो भन्ने कुरा आएको छ यो के हो तपाईँको मुखबाट सुनौ नि त जाँदा जाँदै अन्तिममा
13: होइन मेरो म पारिवारिक कुरा तपाईँको सार्वजनिक रेडियोमा बोल्न पनि बोल्दैन होइन र बोल्ने भए म धेरै पहिले बोल्थेँ धेरै बोल्न सक्थे म त्यो चोट सहँदा सहँदा सहँदा सहँदा एउटा लोग्ने भनेको एउटा जिम्मेवार घरको जेठो छोरा लोग्ने श्रीमान भनेको एउटा यस्तो पद हो र यस्तो एउटा चाहिँ निजो पद हो जसले केही पनि बोल्न सक्दैन आवाज मुखरित गर्न सक्दैन त्यसको शिकार म भएको हो मलाई केही पनि छैन हामी जीवनमा फरक धर्म नै छौँ जेलबाट निस्केपछि म फरक धर्मै छु त्यसकारणले आफ्नो जीवनको शुभकामना मैले पनि उहाँको कुरा गर्नुहुन्न उहाँले पनि मेरो कुरा गर्नुहुन्न हाम्रो बीचको द्वन्द्व छ भने यसलाई पारिवारिक रूपमा निम्त्याउनु पर्छ सामाजिक सञ्जालको प्रयोग गर्नुहुन्न र जनतालाई पनि हाम्रा मान्छेलाई त्यो तमासा बनाउँछन् त्यो तमासा नबनाउन् होइन सकेसम्म पारिवारिक रूपमा निम्त्याउनु पर्छ भन्ने मेरो चाहिँ धारणा हो यति मात्रै हो
0: भनेपछि यो सामाजिक सञ्जालमा वा समाचार माध्यम सञ्चार माध्यममा आएका विषयहरूप्रति के छ तपाईँको भन्नु
13: नै अब यस सामाजिक सञ्जालको कुरा गरौँ म तपाईँलाई सामाजिक सञ्जालको म तपाईँलाई एउटा उदाहरण बताउँछु म इन्डियामा वान्टेड हुँदाखेरि भरे मरुला कि बेलुका इन्काउन्टर होला कि भोलि बिहान मार्छन् कि जस्तो हुन्थ्यो कि त्यस्तो बेलामा एकजना केटा मेरो पक्षमा खुब खुलेर लेख्थ्यो रेशम चौधरी जिन्दाबाद रेशम चौधरी यो हो मसिया हो है लेख्थ्यो कि त्यो पनि पहाडी थरको केटा हेर्नुहोस् होइन एकदम लेख्ने अनि मेरो फ्यान यस्तो फ्यानलाई त म भेट्न जान्छु यस्तो फोकटिया थिएँ म त्यसलाई भेट्न गएको म उहाँलाई त्यो मेरो फ्यानलाई भरे जाँदा उहाँ एउटा चिया पसलमा काम गर्नुहुँदो रहेछ र त्यो रेलवे स्टेसनको चियाको के अरे रेलवे स्टेसनको पटरीभन्दा बाहिर मार रक्सी खाएर पल्टिराख्नु भएको थियो कि होइन उहाँलाई चाहिँ जो इन्डियामा भ्याउरे भन्दा रहेछन् सामाजिक सञ्जाल भनेको कस्तो मान्छेले चलाउँछ भन्नुहुन्छ भने एकदम पुरुष दिला भाका होइन के अरे पुरुष काम नभएको अनि अर्कालाई लाइक गर्ने कमेन्ट गर्ने जथाभावी गाली गरिदिने यो सामाजिक सञ्जालको नियमन हुनुपर्छ हेर्नुहोस् त्यो नियमन हाम्रो देशमा भएन यो अत्यन्तै दुःख लाग्दो कुरा हो अनि त्यस्तो गर्ने अनि यस्तो मान्छेले सामाजिक सञ्जाल चलाउँछन् जसको सामाजिक हैसियत केही पनि हुन्न जसले सबभन्दा बढी सामाजिक सञ्जाल चलाउँछ नि त्यसको सामाजिक सोसियल स्ट्याटस

0: पालिका बसमा कुराकानी गर्न चाहन्छौ। पालिका बसमा पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ हामीसँग प्रत्यक्ष जोडिनु भएको छ। प्रेमजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु पालिका बसमा। नमस्कार। प्रेम श्रेष्ठसँग हामी कुराकानी गर्दैछौ पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्षसँग। त्यहाँको स्थिति आज के छ? पाल्पाको तिनाउले मुहार फेर्यो त स्थानीय तहले, पाल्पाको तिनाउ आज के समृद्ध बनेको छ? पाल्पाको तिनाउका नागरिकहरू स्थानीय तहसँग पालिकासँग खुशी छन्? त्यहाँको शिक्षाको अवस्था, स्वास्थ्यको अवस्था, बसाई सराईको अवस्था र स्थानीय तहको भूमिका कस्तो छ? आज हामी यस विषयमा पनि बहस गर्नेछौ पालिका बहसमा। र स्थानीय तह सरकार आइसके पछाडि अहिलेको त्यहाँको मुहार फेरियो त, तिनाउको मुहार आज हामी बहस गर्न चाहन्छौ पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठजीसँग। प्रेमजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसको पालिका बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: धन्यवाद, नमस्कार हजुर।
0: अब पाल्पाको तिनाउ नामै कति सुन्दर छ, होइन? अहिले तिनाउको अवस्था के छ? तिनाउका जनताले तपाईँले जसरी जनप्रतिनिधिका रूपमा ल्याए स्थानीय तहमा, होइन, सम्हाल्दै हुनुहुन्छ, समय अब केही कम नै छ, अब कार्यकाल थोरै थोरै अब स्थितिमा आइसकेको छ, तर कसरी चाहिँ तिनाउलाई तपाईँले आज चिनाउन चाहनुहुन्छ?
1: तिनाउलाई हामीलाई त्यहाँको तिनाउका जनताहरूले निर्वाचित गरेर पठाएपछि तिनाउका जनताहरू का पीरमर्का समस्या भावना बुझ्दै तिनाउलाई समृद्ध तिनाउ र सुखी तिनाउ वासीका नाराका साथ हामीले काम गरेका छौँ। अहिले हाम्रो शिक्षा, स्वास्थ्य, कृषि लगायत पर्यटक क्षेत्रहरू र विकास पूर्वाधारका कामहरूलाई हामीले निरन्तर गरिराखेका छौँ। हामीले अनन्त पाँचवटा विषयगत समितिहरूसँगलाई टेकेर चाहिँ काम गरेका छौँ, बजेट विनियोजित गरेका छौँ। त्यही अन्तर्गत हामीले धेरै सामाजिक विकासमा र आर्थिक विकासमा काम गर्दै आएका छौँ हजुर।
0: तर अब तिनाउ भूगोलका हिसाबले त अलिकति कठिन नै छ, होइन? तर पनि त्यहाँको चाहिँ अलि शिक्षा, स्वास्थ्यको अवस्था चाहिँ कस्तो छ? कृषि बजारीकरण, स्थानीय उत्पादनलाई चाहिँ कसरी चाहिँ बजारीकरण गरिरहनु भएको छ?
1: विशेष गरी हामीले शिक्षालाई बढ्ता जोड दिएका छौँ र शिक्षा हाम्रो भूगोल पनि अप्ठ्यारो, अलिकति भूगोलका समस्या लगायतका यो कमजोर पार चुरेका समस्याले पनि धेरै जटिलता छन्। त्यही पनि हामीले त्यसका बावजुद पनि हामीले धेरै यहाँका विकास निर्माणदेखि लिएर यो सामाजिक विकासलाई हामीले ध्यान दिइरहेका छौँ। त्यो मध्ये सबैभन्दा महत्वपूर्ण विषय भनेको हामी शिक्षालाई महत्वपूर्ण विषयमा लिएका छौँ, प्रमुख एजेन्डामा लिएका छौँ। गत वर्ष हामीले 64.89 करोड रुपियाँ बजेट विनियोजित गरेका थियौँ, गाउँसभा पास गरे अन्तर 29 करोड रुपियाँ बजेट चाहिँ हामीले शिक्षामा लगानी गरेका छौँ। अहिले शिक्षा, गुणस्तरीय शिक्षा दिनका लागि, प्रविधिमय शिक्षा दिनका लागि चाहिँ हामीले व्यवस्थापन गरेका छौँ र अहिले तपाईँले आवश्यक व्यवस्थापनको पनि गरेका छौँ। यसरी यस्तै गरी हामीले अहिले त्यसरी केही वर्ष अगाडि हामीले आवश्यक व्यवस्थापनलाई जोडेर अगाडि गरेका छौँ। बिग स्कुलको अवधारणा साथ एउटा विद्यालयलाई हामीले सम्पूर्ण पालिकाले खर्च व्यवस्थापन गरेर त्यसमा चाहिँ आवश्यक व्यवस्थापन गरेका छौँ। होस्टेल वारेन्टदेखि लिएर कोचिङ व्यवस्थापनदेखि लिएर आवास, खाना, बस्न लगायतका सबै व्यवस्थाहरू पनि चाहिँ स्थानीय सरकारले गरेर आएको छ भने लगायतै अरू विद्यालयहरू पनि आवश्यक व्यवस्थापनका लागि माग गरेको हो भने हामीले बजेट व्यवस्थापन गरेर आवश्यक व्यवस्थापन गरेका थियौँ भने यो गत वर्ष 82-83 को बजेटमा चाहिँ हामीले प्रविधि मैत्री शिक्षा दिनुपर्छ भन्ने हिसाबले हामीले बाल कक्षालाई सबैभन्दा हाम्रो शिक्षाको जग र जरा भन्ने हिसाबले चाहिँ बाल कक्षालाई व्यवस्थापन गर्दै भुइँ बसाई, भुइँकै लेखनदेखि लिएर स्मार्ट टिभी लगायत बाल उद्यानका कार्यक्रमहरूलाई पनि हामीले त्यसलाई जोड गरेर त्यसको बाल कक्षाको स्तर उन्नति गर्दै आएका छौँ भने माथिका कक्षाहरूलाई पनि व्यवस्थापन रूपले सञ्चालन गर्नुपर्छ भनेर अहिले स्मार्ट बोर्ड कक्षा कोठामै जडान गरेर स्मार्ट बोर्डबाटै कक्षा सञ्चालन गर्ने भनेर गत वर्ष चाहिँ हामीले बजेट विनियोजित गरेर कक्षा 8 र कक्षा 10 हामीले चाहिँ स्मार्ट बोर्डबाटै सञ्चालन गर्ने भनेर सम्पूर्ण हामीसँग कक्षा 8 र कक्षा 10 का विद्यालयहरूमा स्मार्ट बोर्ड जोडान गरेर चाहिँ त्यसबाट पढाइ सुरु गरेका छौँ भने यो बजेट चाहिँ यो वर्ष पनि हामीले बजेट व्यवस्थापन गरेर हामीले यो प्रविधि मैत्री शिक्षा र शैक्षिक सुधार कार्यक्रमलाई 2.44 करोड रुपियाँ बजेट व्यवस्थापन गरेर यो वर्ष पनि हामीले के अरे यो स्मार्ट बोर्डका जोडान र स्मार्ट टिभीका जोडान गर्ने भनेर निर्णय गरिसकेका छौँ। अब यसलाई छिटै छिटो छिटोभन्दा छिटो कार्यान्वयन गर्नेछौँ।
0: अब अध्यक्षज्यू, सत्यवती मन्दिरलाई धार्मिक पर्यटनको ठूलो गन्तव्य बनाउन पनि सकिन्छ, त्यसको आफ्नै

0: गरिमा छ होइन सत्यवती मन्दिरको गरिमा त्यस्तै छ त्यसलाई चाहिँ अलि पर्यटकीय गन्तव्य बनाउने त्यहाँ तीर्थ तीर्थाटन बनाउने त्यसलाई चाहिँ धर्मावलम्बीहरू भक्तजनहरूलाई चाहिँ व्यापक रूपमा ल्याउने खालको के योजना छ के गर्नु भएको छ तपाईँहरूले
1: ए धन्यवाद बडो राम्रो प्रश्न सुन्नुभयो हजुर यो हाम्रो सत्यवती बजाईको मन्दिर सम्भवत नेपालमा एउटा अनौठो मन्दिरको रूपमा लिन्छु मैले किन भन्दा अन्त बिहान गएर पूजा गरेर वर माग्ने चलन छ भने यो रातिको 12 बजे वर माग्यो भने पूर्ण पुग्छ मागेको वर सबै कुरा पुग्छ भन्ने कुरामा सबैजना भक्तजनहरूमा विश्वास छ त्यही कारणले यो सत्यवती बजेको मन्दिरलाई हामीले धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नपर्छ भनेर हामीले निर्वाचित भएर आइसकेपछि निरन्तर यसमा काम गरिराखेका छौँ त्यहाँ जाने सड़कलाई स्तर उन्नति गरेर सहजीकरण भक्तजनलाई सहजीकरण गर्ने कामहरू भइरहेको छ पहिला पहिला हिँडेर जानुपर्थ्यो 3 घण्टा भने अहिले हामीले त्यहाँ झन्डै 2 पुल 20 करोड बराबरको संघीय सरकार र प्रदेश सरकारसँग सहकार्य गरेर पुल निर्माण सम्पन्न भइसकेको छ र त्यहाँ जाने सम्भवको बाटोलाई पनि हामीले संघीय सरकार र प्रदेश सरकारसँग सहकार्य गरेर स्थानीय सरकारको 3 तहको सरकारसँग सहकार्य गरेर बाटो स्तर उन्नति कामहरू भइरहेका छन् र त्यो मन्दिरलाई अझै पर्यटक क्षेत्रको विकासका निम्ति हामीले त्यो मन्दिरको व्यवस्थापन त्यहाँ भक्तजनलाई सहज गर्नका निम्ति त्यहाँ फुट ट्र्याकहरू पनि निर्माण सम्पन्न भइसकेको छ लगायतै त्यो मन्दिर पुरानो जीर्ण भएका हिसाबले र त्यसलाई विशेष गरी यो हामीले मगर कल्चरको अनुसार मगरको कल्चरको अनुसार त्यसलाई सत्यवतीको मन्दिर भन्दा पनि सत्यवतीको थान भन्ने हिसाबले पनि हामीले त्यसलाई गोलाकार आकारको मन्दिरहरू स्थापना निर्माण गर्नका लागि पनि ठेक्का परिक्रिया गत वर्ष 82-83 चाहिँ बहुवर्ष ठेक्का खोलेर यो चाहिँ हामीले मन्दिरको काम पनि निर्माणको काम पनि लगभग 50% सम्पन्न भइसकेको छ भने त्यस लगायतका त्यहाँका चाहिँ भक्तजनहरूको भेटी व्यवस्थापनदेखि लिएर पारदर्शीका कुराहरूमा हामी निरन्तर लगाइराखेका छौँ भने त्यसका निम्ति त्यहाँको मन्दिर व्यवस्थापन समिति र स्थानीय सरकार बीचको सहकार्यका बावजुद त्यहाँका विकास निर्माण पर्यटक क्षेत्रको विकास र त्यो धार्मिक पर्यटकीय रूपमा अगाडि बढाउनका लागि राखिरहेको छ भने अनि निजी क्षेत्रले पनि त्यहाँ चाहिँ केबुल कारको सञ्चालन गर्नका लागि उहाँहरूले केही वर्ष अगाडिदेखि त्यसको प्रक्रिया सुरु गर्नुभएको थियो भने यो वर्षबाट निर्माण कार्यहरू सुरु हुनेछ भन्ने कुरामा हामीसँग प्रतिबद्ध गरिसक्नु भएको छ जहाँसम्म लाग्छ निजी क्षेत्रहरू पनि त्यहाँ चाहिँ निजी क्षेत्रको लगानी पनि भित्र नमा सबै निजी क्षेत्रहरू हात पुर्याउनुहुन्छ त्यसका निम्ति पनि हामी निकै निजी क्षेत्रसँग सहकार्य र पिपी मोडलमा पनि काम गर्ने अगाडि बढ्न तयारी गरिरहेको छ भन्ने कुरामा जानकारी गराउनु
0: अब एउटा कुरा बुटोलसँग जोडिएको पालिका पनि हो होइन तिनीहरूले यसको आर्थिक सम्भावनालाई चाहिँ कसरी हेरेको छ कसरी लाभ लिइरहनु भएको छ त्यहाँबाट
1: यो तिनाउ चाहिँ विशेष गरी बुटोलसँग जोडिएको र तराईसँग जोडिएको पालिकाको रूपमा पनि छ यो प्रशस्त स्रोत र साधनले सम्पन्न रहेको गाउँपालिका हो जल जमिन र जंगल 3 रूपले भरिपूर्ण पालिकाहरूमा होइन त्यसले गर्दा यसको आर्थिक विकासका निम्ति र त्यहाँका हाम्रो तिनाउका जनताहरू झन्डै 80% जनताहरू कृषिमा आधारित हुनुहुन्छ हामीले कृषि र पशुपालनलाई व्यवस्थित गर्दै अगाडि बढाउने भन्ने लक्ष्यका साथ हामी यस्तो कृषि र पशुपालनको विषयमा धेरै कामहरू गर्दै आएका पनि छौँ हामीले धेरै काम गर्दै जानेछौँ भन्ने कुरा पनि तपाईँलाई विश्वस्त दिलाउन चाहन्छु विशेष गरी हामीले अब कृषिलाई प्रविधि मैत्री कृषि आधुनिक कृषिको रूपमा अगाडि बढाउनु पर्छ भन्ने कुरामा पनि हामी यस विषयमा लागिरहेका छौँ भने विशेष गरी तिनाउका किसानहरूले उत्पादनलाई वृद्धि गर्दै उहाँहरूको बजारीकरणको पनि व्यवस्थापन गर्नुपर्छ भनेर हामी बुटोल उपमहानगरपालिकासँग सहकार्य गरेर उहाँसँग सहकार्य गरेर हामीले बुटोल हाट बजारमा उहाँहरूको चाहिँ त्यो सटर भाडामा सहकार्य गरेर कोर्डिनेसन गरिसकेपछि सटर भाडामा चाहिँ लिएर भन्दै हामी निर्वाचित भएदेखि हामीले त्यहाँ कृषि उपज बिक्री केन्द्र स्थापना गरेका छौँ र त्यहाँ किसानहरूको बजार बिचौलियाबाट ठगिन नपरोस् र यहाँको चाहिँ तिनाउका तरकारीहरूको पहाडका तरकारीहरूको मान्यता अर्ग्यानिक तरकारी लगायतका तरकारीहरूको मान्यता चाहिँ राम्रो भएका हिसाबले पनि हामीले तिनाउ कृषि उपज बिक्री केन्द्र स्थापना गरेर सञ्चालन गरेका छौँ त्यहाँ एउटा ती उहाँहरूको एउटा व्यवस्थापन समितिले यसो सञ्चालन गरेको छ र हामीले त्यस सञ्चालन गरेको तिनाउ कृषि उपज केन्द्र अनुसार सञ्चालन गरेको अनुसार त्यसमा चाहिँ लगेर बिक्री गरे बापत हामीले उत्पादनको आधारमा अनुदान दिने काम गर्दै आएका छौँ गत वर्षसम्म स्थानीय सड़कहरू स्तर उन्नति हुँदै गएको छ अब अहिले सबैभन्दा समस्या के छ भन्दा स्थानीय सरकारको बजेट सीमित स्रोत छन्। अब पूर्ण पक्की संरचना गर्नलाई एकदमै गाह्रो हुँदो रहेछ, तैपनि हामीले यसलाई पक्की संरचनातिर जानुपर्छ भने स्थानीय सरकारले त्यसलाई लागिराखेको छ। तर सङ्घीय र प्रदेश सरकारको बजेट एकदम न्यून आउने हिसाबले र यो वर्ष त सङ्घीय सरकारको बजेट तिनौमा त धेरै कम, पहिला पहिला 15-20 करोड बजेट आउँथ्यो भने यो वर्ष सम्भवत एकजना हाम्रो पूर्वाधार मन्त्रीज्यूको सचिवालयमा बस्ने एकजना भाइका हिसाबले डुम्रे मस्याम मोटर बाटोको लागि 4 करोड आएको छ भने अरू अन्य बाटोहरूको लागि बजेट विनियोजित भएको जस्तो देखिया छैन। तर पनि प्रदेशको पनि यो बजेट चाहिँ एकदमै स्थानीय सरकारको भन्दा पनि कमजोर बजेट, एकदम शक्ति र पहुँचका आधारमा नमस्कार गरेर ल्याउने बजेट भएका हिसाबले त्यसले एकदम व्यवस्थित पनि देखिएको छैन। तर हामी स्थानीय सरकारले त्यसलाई जति सकिन्छ स्थानीय सरकारले त्यो सडक के अरे ग्रामीण सडकहरूलाई व्यवस्थित र पारदर्शी बनाउन खोजिरहेको छ भने तपाईँलाई एउटा महत्त्वपूर्ण कुरा के छ भन्दा हामीले उत्पादन आधारमा अनुदान दिँदै किसानहरूलाई धेरै राम्रो भएको छ। अहिले गत वर्षसम्म हामीले 100 रुपियाँको तरकारी बेच्यो भने रु 5 रुपियाँ दिन्थ्यो भने अहिले चाहिँ त्यसलाई वृद्धि गरेर 7 रुपियाँ अनुदान दिने काम गरेका छौँ भने र पशुपालनका कृषकहरूलाई पनि दुधमा अनुदान दिँदै आएका छौँ। गत वर्षसम्म प्रति लिटर 2 रुपियाँ दिएथ्यो भने यो वर्ष हामीले त्यसलाई 100% वृद्धि गरेर 4 रुपियाँ दिने गरेर आएका छौँ। र यो आर्थिक विकासमा पनि यसमा हामीले कृषिमा पनि धेरै जोड दिएका छौँ भने अर्को चाहिँ यो तपाईँले अघि सत्यवती मन्दिर मात्रै नभएर तिनवटा एउटा गाउँपालिकामा छ र हामीले निजी क्षेत्रलाई पनि सहकार्य गरेर अगाडि बढ्नुपर्छ भनेर अघि पनि भने फेरि पनि निजी क्षेत्रसँग पिपी मोडलमा हामी अगाडि बढ्नुपर्छ भन्ने कुरामा गाउँपालिका एकदम स्वच्छ रूपले अगाडि बढेको छ। गाउँपालिका त्यस्तो निजी क्षेत्रलाई अगाडि भित्राउनु पर्छ भन्ने रूपमा चाहिँ त्यो लागिरहेको छ भन्ने कुरा जानकारी गराउन
0: चाहन्छु। समय दिनुभयो यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: धन्यवाद, मलाई पनि समय दिनुभयो यसका लागि, यो समयका लागि हजुरलाई पनि धेरै।
0: पाल्पाको थिनौ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ आदरणीय।

मनसुनी वायुको प्रभाव कायमै रहेको तथा बंगालको खाड़ीमा विकसित प्रणालीको प्रभाव पनि देखिन थालेकोले वर्षाको गतिविधि थप बढ़न सक्ने उहाँको भनाइ छ। तर अहिले वर्षा भइरहेका क्षेत्रमा लगातार जसो पानी पर्ने छैन, भोलि बेलुकासम्म पानी पर्ने र रोकिने क्रम हुनेछ। त्यसपछिका गतिविधि विस्तारै बढ़दै जाने र पर्सि शुक्रबारदेखि आइतबार 11 गतेसम्म देशका धेरै ठाउँमा मुसलधारी तथा आरीघोप्टे वर्षा हुनेछ। उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र अहिले बंगालको खाड़ीको मध्यभाग आसपास रहेको छ। यो प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्र बनेपछि पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्ने देखिन्छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन मार्फत देशका धेरै ठाउँमा ठूलो वर्षा हुने भन्दै सचेत रहन आग्रह गरेको छ। विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशको केही ठाउँमा ठूलोदेखि एक दुई ठाउँमा धेरै ठूलोसम्म वर्षा हुनेछ। त्यस्तै मधेश, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित धेरै ठूलो पानी पर्न सक्छ। हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने भएकोले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसमविद विनोद पोखरेलका अनुसार पूर्वका कोशी र बागमतीमा आज बेलुकादेखि 10 गते शनिबारसम्म, मधेश प्रदेशमा भोलि बिहिबार र शुक्रबार, गण्डकी र लुम्बिनीमा पनि पर्सीदेखि 11 गतेसम्म अनि कर्णाली र सुदूरपश्चिममा शुक्रबारदेखि 11 गते आइतबारसम्म पानी पर्ने देखिन्छ। बाढ़ी पहिरोका सम्भावित जोखिमयुक्त बस्तीमा पूर्व सूचनालाई सक्रिय पार्ने, सम्भावित डुबान क्षेत्र पहिचान गर्ने, उद्धार तथा राहत सामग्री तयारी अवस्थामा राख्ने र नागरिकलाई समयमै सूचना तथा सतर्कता प्रदान गर्ने काम पालिकाले तत्काल थाल्नुपर्ने विज्ञले बताएका छन्। सकेसम्म रातको समयमा यात्रा नगर्न त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभाग केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलले आग्रह गर्नुभएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले ठूलो वर्षा हुन सक्ने अवस्थालाई ख्याल गरी किसानलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन मार्फत पर्सि शुक्रबारदेखि शुरू हुने ठूलो वर्षा र बाढ़ीका बेला आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न अनि कृषि बालीलाई जोगाउन आवश्यक पूर्व तयारी गर्न सल्लाह दिएको हो। विशेष गरी नदी तथा खोला छेउका कृषि संरचना र धानबाली जोगाउन भनिएको छ। साथै खेतबारीमा जाने बाटो, गल्ली, कुलो तथा अन्य माध्यमबाट भेल पस्न नदिन, धान पाक्न लागेको खेत, तरकारी बारी र फलफूल बगैंचामा पानीको निकासको व्यवस्था गर्न सल्लाह छ। त्यस्तै बालीमा अहिले रासायनिक मल, विषादी वा अन्य पोषक तत्व नहाल्न, कम्पोस्ट तथा गोठे मललाई पानीबाट जोगाएर राख्न र हावाहुरीबाट उखु ढल्न नदिन, चार पाँचवटा उखुलाई मुठा बनाएर डोरीले बाँध्न पनि किसानलाई सल्लाह छ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै हिजो बेलुका न्यूयोर्क प्रस्थान गर्नुभएको छ। वहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमान मार्फत दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको हो। भोलि प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बीच भेटवार्ता हुनेछ। त्यस लगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ। वहाँले संयुक्त राष्ट्रसंघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ, जसमा जलवायु परिवर्तनबाट नेपालले भोगेका विषय उठान हुनेछ। पर्सि शुक्रबार प्रधानमन्त्री शाह न्यूयोर्कबाट दोहाका लागि प्रस्थान गर्नुहुनेछ। प्रधानमन्त्री शाह यही असोज 10 गते स्वदेश फर्किने तालिका रहेको उहाँका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। यसैबीच परराष्ट्र मन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिला सम्बन्धी उपविदेश मन्त्री एलिसन हुकर्स बीच भेटवार्ता भएको छ। न्यूयोर्कमा भएको भेटमा नेपाल र अमेरिका बीचको सम्बन्ध, हालै भोटेको सीमा आएको बाढ़ी, राहत तथा पुननिर्माणका कार्य लगायतका विषयमा छलफल भएको न्यूयोर्कमा रहेको नेपाली नियोगले जनाएको छ। हुकरले भोटेकोशी बाढ़ीपछिको पुनर्स्थापना तथा पुननिर्माणका लागि अमेरिकाको तर्फबाट थप 31 मिलियन अमेरिकी डलर अर्थात झण्डै 4 अर्ब 74 करोड़ रूपियाँ बराबर सहयोग गर्ने घोषणा पनि गर्नुभएको छ। त्यस्तै प्रभावित समुदायका लागि खानेपानी, सरसफाई तथा स्वच्छता, आश्रय, संरक्षण, जीविकोपार्जन र हिउँदका लागि आवश्यक सहयोग लगायतका क्षेत्रमा थप सहयोग उपलब्ध गराउने योजना अमेरिकाले सार्वजनिक गरेको छ। मन्त्री खनाल र उपविदेश मन्त्री हुकरबीच पुननिर्माणको प्रयासमा अमेरिकाको निरन्तर साथ र सहयोगको विषयमा समेत कुराकानी भएको थियो। हुकर र परराष्ट्र मन्त्री खनाल बीचको भेट राष्ट्रसंघको 81 महासभाका लागि विश्वका नेताहरू तथा उच्च अधिकारी न्यूयोर्कमा भेला भएका बेला भएको हो। यस्तै परराष्ट्र मन्त्री खनालले भारतीय विदेश मन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्नुभएको छ। न्यूयोर्कमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल भारत सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको छ।
उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन्छ उपहार रु 50,000 को युरो पेन्ट को खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी एक टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरो पेन्ट घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई पोखरा दुबई रूटमा नियमित उडान शुरू गर्दैछ अंग्रेजी नयाँ वर्षको दिन 2079 पुस 17 गतेदेखि संचालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईको नियमित उडान शुरू हुन लागेको हो नियमित उडान हुने भएपछि पर्यटन व्यवसायी उद्योगी लगायत उत्साहित भएका छन् अन्तर्राष्ट्रिय

0: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814771118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
2: हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: जुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छौ झुसेले?
3: दुबकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीबाट जाने
2: लाखेको के पाक्क बोलेको मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त।

0: होल्डिंग मा किने रु ल्याको रेडियो छ लु सुनुम त
1: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852510094 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाई गत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाई गत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाईगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
2: 15 एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
1: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
2: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
1: आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
2: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
1: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
2: आर्थिक वर्ष 2082-83 को सिआर लाभांश तथा संरक्षित पूँजी कोष फिर्ता सम्बन्धमा
1: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
2: सिआर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
1: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा
2: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
1: एकाई प्रतिनिधि छनौट सम्बन्धमा
2: र विविध
1: एकाईगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाई नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 संखुवा सभा।
2: एकाई नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा।
1: एकाई नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा।
2: एकाई नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा।
1: एकाई प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा। सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 9852031091 09570191 98422938 र 98521354। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा।

0: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9827123900 चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
2: डिभिजन वन कार्यालय चैनपुरको अत्यन्त जरुरी सूचना। इस्ट चैनपुर सब डिभिजन कार्यालय चैनपुरको B20067 नामक फलामे डाटा हराइरहेको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। उक्त फलामे डाटा फेला पार्नुहुने महानुभावलाई उचित पुरस्कारको

0: हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको हुन्छ।
1: लु समस्याको समाधान भनेकै म
2: मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाई पो छ भन्थ्यो झुसेले।
0: झुसेले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
2: अब त्यहीँबाट जाने
1: लाखे सर्वै देखेर के पाक्क बोले, कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङ होङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
3: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852514 9812376742 र व्हाट्सएप नम्बर 9704583002। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
4: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, कुरली गाईको बाक्लो

0: ती फकाई नि मान्दिन सनाची के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ एक बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: मजमेको ठाउँ स्वर्ग जस्तो गाउँ खोल्दै जाउँ।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। इन्द्र जात्रा आजबाट विधिवत रूपमा शुरू भएको छ। आज बिहान 7:41 बजेको शुभ साइतमा इन्द्रध्वज स्थान गरेपछि इन्द्र जात्रा विधिवत रूपमा शुरू भएको हो। आजको 8 दिनसम्म चल्ने इन्द्र जात्राको पहिलो दिन पुलुकीसी लाखे र सप बकु निकाल्ने परम्परा छ। विशेष गरी आजको दिनलाई उपाकु भनिन्छ। आज साँझ नेवार समुदायले मृतकको सम्झनामा बत्ती बाल्दै नगर परिक्रमण गर्ने परम्परा पनि रहिआएको छ। इन्द्र जात्राको अन्तिम दिन नाचिया यामा इन्द्र ध्वजा ढालेपछि जात्रा समापन हुनेछ। भरतपुर आँखा अस्पतालकी बाल आँखा रोग विशेषज्ञ डाक्टर मनिषा श्रेष्ठले जन्मिएको 2 वर्षभित्रमा आँखा परीक्षण गर्नुपर्ने बताउनुभयो। 2 वर्षसम्ममा आँखाको विकासक्रम 80% हुने जनाउँदै उहाँले यही समयभित्र परीक्षण गरे कुनै समस्या भएमा समाधान हुने बताउनुभयो। उहाँले बालबालिकाको 2 वर्षसम्मको समय आँखाका लागि निकै महत्वपूर्ण समय हो। यो समयलाई सुनौलो 1000 दिन पनि भनिन्छ। यो समयमा नसकेमा 8 वर्ष नकटाउन उहाँले सुझाव दिनुभयो। शिशुको वृद्धि मस्तिष्क विकास पोषण र हेरचाहका हिसाबले अति नै महत्वपूर्ण मानिन्छ। राम्रो पोषण मायालु हेरचाह र सुरक्षित वातावरणले दिमागको विकास मजबूत हुन्छ र यसको असर पछि सिकाइ स्वास्थ्य र समग्र जीवनमा देखिन्छ। यही समयमा आँखा परीक्षण समेत गर्नुपर्ने श्रेष्ठको सुझाव छ। यही समयमा परीक्षण गर्दा अल्छी आँखा भएमा यो उपचारको माध्यमबाट निको हुने उहाँको भनाइ छ। नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ। पार्टीको 15 महाधिवेशन अन्तर्गत स्थानीय तहको संगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो। केही छुटपुट स्थान बाहेक देशभरका वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। बाढ़ी पहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा मंगलबार अधिवेशन सम्पन्न भएको छ। त्यस्तै मध्य प्रदेशका सिराहा सप्तरी सर्लाई र पर्साका केही वडामा पनि अधिवेशन सफलतापूर्वक सकिएको निर्वाचन समितिले जनाएको छ। बाढ़ी पहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति बिहोरेको रसुवा जिल्लामा पनि विशेष परिस्थितिलाई ध्यानमा राखी केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी मिलाइएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवाले जानकारी दिनुभयो। नयाँ विधान र निर्वाचन निर्देशिका अनुसार आज हुने पालिका अधिवेशनबाट हरेक पालिकामा 5 पदाधिकारी चयन हुनेछन्। त्यसमा 1 सभापति, 1 महिला सहित 2 उपसभापति, 1 सचिव र 1 सहसचिव निर्वाचित हुने व्यवस्था छ। कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्य समिति सदस्य मध्येबाट मनोनयन गर्ने प्रावधान छ। आज प्रत्येक पालिकाबाट 5 पदाधिकारी नेतृत्व आउँदा कांग्रेस हाँकमा पालिकामा 3,765 नेतृत्व चयन हुनेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अहिले खबरमा अब बाँकी खबरहरू। मुगुमा ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्व बोकेका गुरा देवता विजय गुरा लगायत देवताको परम्परागत मेला शुरू भएका छन्। असोज नवमीदेखि शुरू भएका यी मेला पूर्णिमासम्म सञ्चालन हुने भएकाले जिल्लाका विभिन्न गाउँ बस्तीमा चहलपहल बढेको छ। छायानाथ रारा नगरपालिका सोरू गाउँपालिका र खप्ताड गाउँपालिकाका विभिन्न स्थानमा गुरा देवता विजय गुरा सुमयी जू कालाज गुरा हटनाथ कंगाला

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: सिलाउने आँखाबाट पानी आइरहने आँखा रातो हुने निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 64 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: डिभिजन वन कार्यालय चैनपुरको अत्यन्त जरुरी सूचना। एक चैनपुर सब डिभिजन कार्यालय चैनपुरको B20067 नामक फलामे डाटा हराइरहेको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। उक्त फलामे डाटा फेला पार्नुहुने महानुभावलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ। फेला पार्नुहुने महानुभावले उक्त डाटा डिभिजन वन कार्यालय संखुवा सभा चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिनु हुन अनुरोध छ। साथै उक्त डाटा फेला पारी आफू खुसी प्रयोग वा दुरूपयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम दण्ड सजाय समेत हुनेछ। डिभिजन वन कार्यालय संखुवा सभा चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर।
3: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ। एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय चैनपुर नगरपालिका 6 टलीकम अगाडि। प्रोप्राइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 98621443460।
4: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
4: लु, समस्याको समाधान भनेकै म हो।
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
5: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: अब त्यहीबाट जाने
4: लाखै देखेर के पाक्क बोले। कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त। 19 फोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
2: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154, 98126772 र व्हाट्सएप नम्बर 97054852। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
7: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने। भालुमा बासको

0: नमस्कार, म गायक अनन्त घिमिरे। तपाईँ सुन्दै हुनुहुन्छ लेक बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: तिम्रो सिउँदो भन्न नपाउने हातको के अर्थ भयो?

सुने पनि सुनिरहन मन लाग्ने बाँसुरीको यो धुन हो, इन्द्रणीमा बज्छ। अनि यो धुन बजेसँगै इन्द्रणीको नयाँ श्रृंखला आयो है चन्द्रमणिको साथमा भन्ने एउटा संकेत चाहिँ यही धुनबाट हामी प्राप्त गर्छौं। र सदाको दिनहरू चाहिँ आजको बिहानीको समयमा तपाईसँग सँगै रहेर यो लोकदोहोरी गीत संगीतको यात्रालाई अगाडि बढ़ाउनको लागि म चन्द्रमणि गौतम तपाईँको रेडियो सेटमा उपस्थित भइसकेको छु। कार्यक्रम इन्द्रणीलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका 120 भन्दा बढ़ी रेडियो स्टेशन अनि सामाजिक सञ्जाल फेसबुक लाइभमा छौं, टिकटक लाइभमा छौं, अनि नेपाली पात्र हाम्रो पात्र लगायतका विभिन्न मोबाइल एप्लिकेशन मार्फत पनि सँगै भइरहँदा यो व्यवसायलाई सुन्दै गर्दा रमाइलोपनको आभास त यहाँले गर्नु भएको छ भन्ने एउटा विश्वास पनि मैले लिएको छु। अब बाहिरी मौसम यतिखेर काठमाडौँको जानकारी गराउनु पर्दा झमझम पानी परिरहेको अवस्था छ। तपाईँका बस्तीतिरको अवस्था के छ र सरकारले यो 8 गतेदेखि चाहिँ एकदम भारी वर्षा हुने भन्ने कुरा पनि गरेको छ, मौसम पूर्वानुमान महाशाखाले पनि भनेको अवस्था छ। त्यसैले सतर्क भएर यात्रा गर्नको लागि हामी सबैलाई आग्रह पनि गर्न चाहन्छौ। त्यसैले यी सबै कुराहरूको पालना गर्दै अनि

इन्द्रणीको बसाईलाई सुमधुर बनाउनको लागि हामी छौं। आजको यस कार्यक्रमलाई सफा हब काठमाडौँले प्रायोजन गरेको छ। सफा सेट खरिद गर्दै हुनुहुन्छ, यसका लागि तपाईँले सम्झनु होला। यो पनि म यहाँलाई चाहिँ जानकारी गराउन चाहन्छु। र सफा भन्ने बित्तिकै एउटा घरलाई र एउटा आफ्नो कोठालाई आकर्षक बनाउनको लागि सफाले महत्वपूर्ण भूमिका पनि खेल्छ। त्यसैले तपाईँ राम्रो घर बनाइरहनु भएको छ, राम्रो सफा सेटको डिजाइन गर्ने सोचमा हुनुहुन्छ अनि फर्निचरका सबै सामग्री चाहिएको छ भने सोफा हबलाई सम्झन सक्नुहुन्छ। देशैभर शाखा सञ्जाल छ सोफा हबको, र काठमाडौँका लागि चाहिँ सोफा हब काठमाडौँ छ, नेपालगंजको लागि सोफा हब नेपालगंज छ, धनगढ़ीको लागि सोफा हब धनगढ़ी छ, होइन जनकपुरको लागि सोफा हब जनकपुर छ, यसरी नै सबै ठाउँहरूमा छ। त्यसैले तपाईँलाई जहाँ सजिलो पर्छ ती ठाउँहरूबाट मजाले सोफा सेट खरिद गर्न सक्नुहुन्छ, विशेष छुटका साथमा पनि छ। र अब त चाडबाड अफर पनि आइसकेको छ। हाम्रो रोबिन ब्रदरले मलाई केही दिन अगाडि जानकारी गराउनु भएको थियो, सोफा हब काठमाडौँले एकदम चाडबाडको अवसरमा एकदम भव्य उपहार सहितको चाहिँ यो एउटा नयाँ स्किमहरू लिएर आउनु भएको छ सोफा हबले। त्यसले सोफा हबलाई सम्झनु होला भन्दै हामी कार्यक्रममा राख्दैछौ एउटा गीतलाई। त्यसपछि आज कुराकानी गर्छौ 4591300 4591400 मा आउँदै गर्नुहोला। आज गीत गाउने पालो हो, यतिखेर गीत राख्छु।

देशैभरका विभिन्न रेडियोबाट मज्जाले इन्द्रले सुनिरहनु भएको छ। मैले स्वभाव काठमाडौँका बारेमा पनि भनी यो त ठिक छ किनभने हाम्रै प्रायोजक हो अनि यतिखेर चाहिँ सूर्य ज्योति लाइफ इन्सुरेन्सका बारेमा पनि म जानकारी गराउँछु। जीवन बीमाका लागि सम्झनै परे नाम सूर्य ज्योति लाइफ इन्सुरेन्स रहेको छ। जीवन भवितव्य छ, कुन बेला कहाँ के पर्छ थाहा छैन, त्यसैले आफू र आफ्ना परिवार सुरक्षित गर्नको लागि पनि तपाईँले आजैबाट बीमा गर्ने सोचमा हुनुहुन्छ भने सूर्य ज्योति लाइफ इन्सुरेन्समै गएर बीमा गर्न सक्नुहुन्छ। यो जानकारी मैले यहाँलाई गराए। पक्कै पनि यो जानकारी गराउँदै गर्दा धेरै हाम्रा साथीहरू सूर्य ज्योति लाइफ इन्सुरेन्समा गएर इन्सुरेन्स पनि गराउनु भएको छ, होइन, विभिन्न ठाउँहरूमा चाहिँ सूर्य ज्योति अथवा देशैभर शाखा सञ्जाल रहेको सूर्य ज्योति अनि सबै ठाउँमा तपाईँले चाहिँ मजाले जहाँ सजिलो हुन्छ ती ठाउँहरूबाट जीवनको बीमा गर्नुभएको होला भन्ने चाहिँ हामीलाई लागेको छ। हामी इन्द्रणीको बसाईमा छौं र आज बुधबारको बसाई हो, बिहानीको समय छ। आज सुमधुर गीत संगीतहरू सुनाउँछु। मैले आज टेलिफोन ल्याउँ कि जस्तो लागेको थियो, होइन, आज सुमधुर गीत नै सुनाऊ। बाहिर प्रविधिमा जनार्दन हुनुहुन्छ, मैले जनार्दन भाइलाई अहिले यही अवगत गराए, आज हामी टेलिफोन नल्याउ किनभने आज टेलिफोन लिने बसाई पनि होइन, ल्याउँ जस्तो पनि लागेको थियो, फेरि सोचे होइन आज निरन्तर गीतै सुनाऊ भन्ने मलाई लाग्यो। फेरि किनभने भोलि त गीत गाउने बसाई हो, भोलिको बसाईमा त गीत गाउनु फेरि पर्छ, होइन, त्यसरी दैनिक किन गीत गाउने भन्ने पनि हुन सक्छ। हुन त एउटा कला प्रस्तुत गर्नको लागि बारले सक्दैन, तैपनि हामीले तालिका दिएका छौँ, तालिका अनुसार जाँदै राम्रो हुन्छ जस्तो चाहिँ हामीलाई लाग्छ। हामी इन्द्रणीको बसाईमा यहाँसँग सुमधुर गीत संगीतहरू यहाँलाई सुनाउँदै अगाडि बढ़िरहेका छौँ। टिकटक लाइभमा हामीलाई धेरै साथीहरूले हेर्दै हुनुहुन्छ। हाम्रो इन्दिरा धमला काली जो लोकदोहोरी गायिका पनि हुनुहुन्छ, यतिखेर एयरपोर्ट काठमाडौँमा रहेर म इन्द्रणीको बसाईलाई सुन्दैछु दादा भनेर लेख्नु भएको छ। हाम्रो स्नेहाले पनि सुन्दै हुनुहुन्छ अनि किरण बोहरा बैतडी पाटनबाट हुनुहुन्छ, हेर्दैछु म किरण भनेर चिन्ने नचिन्ने सबैलाई मिठो माया सम्झना भनेर टिकटक लाइभमा लेख्नु भएको छ। हाम्रो राजविराही काइला पनि परिवर्तन सम्भव छ दाजु भन्दै इन्द्रणीको यो सुमधुर बसाईमा टिकटक लाइभ मार्फत जोडिनु भएको छ। भरत अवस्थी समर्पणले पनि डोटीको केआई सिंहबाट नै सुन्दै गर्दा सबैलाई सम्झना, म अहिले धनगढ़ीमा छुदै भनेर लेख्नु भएको छ। अनि धनगढ़ीमा रहने साथी सोफा हब चाहिँ धनगढ़ीमा पनि छ है, त्यसैले धनगढ़ीबाट पनि सोफा तपाईँले खरिद गर्न सक्नुहुन्छ, यो जानकारी गराए। भरत मगरले पनि हामीलाई सुन्दै र हेर्दै डोटीबाट भन्नुभएको छ, सबैलाई मिठो सम्झना भनेर लेख्नु भएको छ, यहाँलाई पनि नमन छ। त्यस्तै गरी राइनी राजखोला हाम्रो नियमित श्रोता हुनुहुन्छ, आज बिहान फेसबुक हेर्दै थिए टक्कै स्टोरीमा चाहिँ हाम्रो राइनी राजखोलाले म हिजो कार्यक्रमको बेलामा बोल्दै गरेको होइन अनि म नाच्दै गरेको भिडियोलाई चाहिँ राख्नु भएको रहेछ। राइनी राजखोलालाई पनि म धन्यवाद दिन चाहन्छु, सोलुखुम्बुबाट उहाँले सुन्दै हुनुहुन्छ। हाम्रो जेनु बान्तवा इन्द्रलाई एकदम माया गर्ने मित्र हुनुहुन्छ, रिजाल निर्मलादेखि लिएर हाम्रो थुलुङले पनि थुलुङ कलाले पनि इन्द्रणी सुन्दै हुनुहुन्छ। करिना त नियमित श्रोता भइसक्नु भएको छ इन्द्रणीको बसाईको। त्यसपछि दिलीप पहरीले माछा पोखरीबाट निरन्तर सुन्दै आउनु भएको छ। जेबी राणाले पनि प्युठानबाट दाई भन्नुभएको छ। अनि भरत अवस्थीको मैले जानकारी गराइसकेको छु। हेमन्त शर्माले पनि सल्यानको दरमादेखि इन्द्रणी सुन्दैछु भन्नुभएको छ। कुवेतबाट निरन्तर इन्द्रणी सुन्ने भोजपुरको मान्छे, अहिले म कुवेतबाट सुन्दैछु भन्न हामीलाई सम्झना गर्न चाहनु भएको छ करिनाले। रीता पुरासेनी जो हाम्रो नियमित इन्द्रणी सुन्नुहुन्छ, मिठा मिठा गीतहरू प्रस्तुत गर्नुहोला, अझ काठे भाकाहरू सुन्नै पाइएन भन्नुभएको छ रीताजीले। हुन्छ, काठे भाका पनि तयारी अवस्थामा छन्, हामी सुनाउँछौ। अनि शंकर बोहराले पनि सुन्दै हुनुहुन्छ, त्यसपछि सबै सबैलाई सम्झना भन्नुभएको छ। अनि हाम्रो रीता पुरासेनीले चाहिँ हिजो घमेश दुलालको जन्मदिन होइन भन्नुभएको छ, हो हिजो घमेश दाईको जन्मदिन हो, एउटा घमेश दाईको गीतलाई तयारी अवस्थामा राखौं त। हिजो जन्मदिन, आज धेरै साथीले शुभकामना पनि दिइरहनु भएको छ होइन, अनि जन्मदिनको अवसरमा आदरणीय घमेश दाईलाई सम्झिँदै एउटा घमेश दाईको बहुचर्चित भाका प्रस्तुत गरौं हामीलाई लागेको छ, त्यो गीत हामी तपाईँलाई सुनाउँछौ। नमस्ते भनेर हाम्रो मुनाले लेख्नु भएको छ, मुनालाई पनि नमस्ते, के छ मुना। अनि हाम्रो अम्बिका रेग्मी गुड मर्निङ जी भन्नुभएको छ, नमस्कार जी, कार्यक्रम सुन्दै हुनुहुन्छ, खुशी लाग्यो। कृष्ण खड्काले पनि सबैलाई सम्झना भनेर लेख्नु भएको छ। गीत राख्छौ अब हामी, टेक्निकलमा जनार्दन हुनुहुन्छ, जनार्दन भाई प्रस्तुत गरौं यो गीतलाई।

देशैभरका विभिन्न रेडियोबाट मजाले इन्द्रणी घन्किरहेको छ अनि यस्तो पुरानो लय रहेको होइन यस्तो मिठा शब्दहरू रहेको यो मौलिक भाका बजारमा छ हजुर यो जानकारी यहाँ लगेर आउँछु। हिजो मात्र यो गीतको विमोचन भएको छ महक रेकर्डिङ स्टुडियो वनस्थली काठमाडौँमा एक समारोहको बीचमा यो गीतको विमोचन भएको थियो। नेपाली लोकदोहोरीका वरिष्ठ गायक लोकस्वर सम्राट आदरणीय राजु परियार दाईको प्रमुख आतिथ्यतामा विभिन्न विशिष्ट व्यक्तित्वहरूको माझमा यो गीतको विमोचन भएको हो। कलाकार विष्णु गुरूङ जो उत्तरी गोर्खाको हुनुहुन्छ नेपाली लोकदोहोरीको क्षेत्रमा विगत लामो समयदेखि हुनुहुन्छ तर केही बीचको समय उहाँ अलिकति ओझेल पर्नुभयो कि भन्ने थियो तर उहाँको फेरि कम ब्याक भइसकेको छ र अहिले यो गीत मङ्लिङ बजार भन्न ल्याउनु भएको छ। हामी चाहिँ बोलीचालीको भाषामा मङ्लिन बजार भन्छौ तर मङ्लिनको खास अर्थ अथवा ठेट शब्द खोज्दै जाँदा त्यहाँ बुझ्दै जाँदा अनि हिजो हामीले विष्णु गुरूङसँग पनि कुराकानी गरौं खास त मङ्लिन बजारमा होइन र भन्दा होइन नि मङ्लिन होइन मङ्लिङ नै रहेछ दाजु भन्न उहाँले भन्दै हुनुहुन्थ्यो। मङ्लिङ बजार बोलको यो गीत अहिले बजारमा छ विष्णु गुरूङ र मेलिना राईले स्वर दिनुभएको छ यो जानकारी यहाँलाई गराउँछु अनि कृष्ण गुरूङको यसमा शब्द रहेको छ विष्णु गुरूङको संगीतमा तयार भएको छ सागर बाजुरालीले एरेन्ज गर्नुभएको गीतलाई विष्णु गुरूङ जुना गुरूङ र जुन रिमालले अभिनय गर्नुभएको छ बाल कलाकारको रूपमा शिला गुरूङ मुस्कान भुजेल लगायत कलाकार साथीलाई पनि हामीले भेट्न सक्छौं यो जानकारी यहाँलाई गराउँदै। अब यो गीतलाई सफलताको शुभकामना छ हिजो धेरै कलाकार संसारकर्मी बीचको भनौं बीचमा बसेर यो गीतको विमोचन हुँदै गर्दा पक्कै पनि यो एउटा मौलिक भाकाले नेपाली लोकदोहोरीमा एउटा छुट्टै छाप छोड्छ र हामीलाई 63-64 सालतिरको झल्को चाहिँ यो गीतले दिन्छ सुन्दै गर्दा तपाईँलाई पनि त्यस्तै लाग्यो होला भन्ने हामीलाई लागेको छ। हामी कलाकार विष्णु गुरूङ सम्पूर्ण टीमलाई शुभकामना व्यक्त गर्न चाहन्छौ। अब यो सँगै यहाँलाई स्वागत छ हामी सूर्यज्योति लाइफ इन्सुरेन्सद्वारा प्रायोजित इन्द्रणीको बुधबारे बसाईमा छौं। आज सुमधुर गीतहरू सुनाउँदै केही तपाईँका कमेन्टहरूलाई स्थान दिँदै म अगाडि बढ्दै गर्दा हामीलाई धेरै साथीहरूले कमेन्ट गरि नै रहनु भएको छ। कृष्ण बोहरा बैतडीको पाटनबाट हेर्दै हुनुहुन्छ त्यो मलाई थाहा छ धन्यवाद तपाईँलाई अनि द रियल भरतले पनि हामीलाई सुन्दै हुनुहुन्छ रोल्पाबाट अनि उहाँले चाहिँ हजुरको कार्यक्रम निरन्तर हेर्छु सुन्छु एकदम राम्रो लाग्छ दाजी भन्न लेख्नु भएको छ अनि प्रेम पौडेल जो अहिले मलेसियामा हुनुहुन्छ र घर उहाँको रुकुम हो मलेसियामा रहेर लाइभमा कार्यक्रम सुन्दैछु भन्ने जानकारी गराउनु भएको छ अनि राजविराही काइला इटहरी घर भई अहिले म पनि मलेसियामा छु नि भन्नुभएको छ। राजविराही काइला बेला बेलामा टेलिफोन गर्नुहुन्थ्यो इन्द्रणीमा आज भोलि अलि हराउनु भएको छ सायद टाढा रहेर पनि हुन सक्छ होइन यहाँलाई पनि धेरै धेरै धेरै सम्झना छ इन्द्रणीको तर्फबाट। एकेन्द्रले म दुबईमा छु दाई हामी त प्रवासी धेरै कार्यक्रम प्रवासमा रहेर सुन्नुहुन्छ है दाई भन्नुभएको छ हो नि प्रवासमा पनि सुन्नुहुन्छ स्वदेशमा पनि सुन्नुहुन्छ सबै सबैलाई नमन छ। विवेक परियारले मलेसियाबाट हेर्दै अनि जेबी राणा प्युठानको मान्छे उहाँले सबैलाई सम्झना भन्न लेख्नु भएको छ। परदेशीले म पनि सुन्दैछु दाई मलेसियाबाटै भन्न लेख्नु भएको छ मलेसियामा रहेका सम्पूर्ण साथीहरूलाई नमन छ। अनिस मगर म पनि सुन्दैछु काठमाडौँबाट सबैलाई सम्झना माया नमन छ भन्न लेख्नु भएको छ। शान्ता नेपाल सिग्देल गोकर्णेश्वर नगरपालिका ओडा नम्बर 6 विपुल चोकमा पसलमा बसेर चिया पिउँदै इन्द्रणी सुन्दै भन्न लेख्नु शान्ता नेपाल सिग्देलज्यूलाई पनि नमन गर्न चाहन्छु। अनि हाम्रो सुदूर किचेली कैरालीको मान्छे कुवेतबाट मेरो घर परिवार मेरो साथीभाइ सबैलाई सम्झना म ममता कुवर हो है दाई म अहिले कुवेतमा छु सबैलाई सम्झना सुनाइदिनुहोस् भन्नुभएको छ। काठमाडौँको जोरपाटी 5 निर्मला भट्टराईले पनि इन्द्रणीको बसाईलाई सुन्दै हुनुहुन्छ। अर्जुन चन्दले सबैलाई सम्झना अब बज्ने गीत सुनाउँछु भन्नुभएको छ। त्यसपछि ध्यानु देवीले सम्भव परिवर्तन सम्भव छ नमस्कार भन्नुभएको छ अनि निराजन विष्टले पनि गुड मर्निङ भनेर लेख्नु भएको छ। सामाजिक सञ्जालको कुरा गरे उजेली गौतमले नमस्कार म पनि सुन्दैछु प्यारो इन्द्रणी सबैलाई नमस्कार भनेर लेख्नु भएको छ। अनि हाम्रो मञ्जित सुनारले पनि सबैलाई सम्झना वीरबहादुर ठगुन्नाले दार्चुलाबाट
बाट होदाई भन्नुभएको छ। सन्ध्या तामाङले सबैलाई सम्झना गर्दै अब बजनी गीत सुनाउँछु। विमला पोखरेलले दाङ घोडाईबाट सबैलाई सम्झना। काठमाडौँमा त पानी परेको रहेछ है भन्नुभएको छ, हो नि त्यहाँ कस्तो छ जानकारी गराउनु होला विमलाजी। प्रेम डलले पनि काठमाडौँबाट सुन्दै र हेर्दै हुनुहुन्छ। एमएस बोहराले पनि सबैलाई सम्झना गर्दै अब बज्ने गीत सुनाउन चाहन्छु दाई भन्नुभएको छ। जलेको मनबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ। नमन छ हाम्रो नियमित श्रोता, धेरै साथीहरू हुनुहुन्छ। न्यू लक्ष्मी हिल नर्सरीबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ, नमन छ। अनि नियमित श्रोता चन्द्रमणि दाई भन्दै प्रेम पौडेलले लेख्नु भएको छ, यहाँलाई आभार व्यक्त गर्दै अब राख्दैछु अर्को एउटा जुन मैले उद्घोष गरेको गमेश नुरालकै गीत होला होइन त। योभन्दा अगाडि हामीले तयारी अवस्थामा राखेको विष्णु गुरुङको गीत सुनायौं, हिजो मात्र विमोचन भएको। अब यतिखेर पनि हाम्रो कार क्षेत्रका बहुत चर्चित कलाकार गमेश नुराल, जसले हिजो आफ्नो जन्मदिन मनाउनु भयो, दाईलाई सम्झना छ, शुभकामना छ भन्दै राख्दैछौ यो गीतलाई।

नेपाली लोकदोहरीको क्षेत्रमा वरिष्ठ कलाकार गमेश दुलालले स्वरबद्ध गर्नुभएको पातली ए नारायण हामीले सुनायौं। यो गीत आएको लगभग एक वर्ष हुँदैछ। यो बीचमा 15 लाख भन्दा बढ़ी दर्शक श्रोताको यो गीतमा नजर परिसकेको छ। पछिल्लो समय आएको गमेश दुलालको गीतमा, विशेष गरी उहाँले स्वरबद्ध गर्नुभएको गीतमा, असाध्यै राम्रो र दुनियाँले मन पराएको गीतभित्र यो गीत पनि पर्छ। सर्वत्र बजारमा छ। गमेश दुलाल र शारदा रसाईले स्वरबद्ध गर्नुभएको छ। नारायण दंगालको एरेन्जमा अशोक कुमार सापकोटाको शब्दमा तयार भएको हो। अनि सर्वत्र बजारमा चाहिँ गमेश दुलालकै नामबाट आएको छ। दाईको हिजो जन्मदिन। हामी चाहन्छौं नेपाली लोकदोहरीमा गमेश दुलाल जस्ता बहुचर्चित कलाकार जसले नेपाली लोकदोहरीमा एक किसिमको ठूलो योगदान दिनुभएको छ, जसका कारण आज यही क्षेत्रमा हामी रमाउँदै हिँड्न पाएका छौं। उहाँहरूले बसाल दिनुभएको एउटा जग हो, त्यो जगमा हामी चाहिँ होइन घर बनाउने काम गरिरहेछौ, यही बुझाउन होइन। यात्रा इन्द्रणीको हो, अगाडि बढ्दैछ। सूर्य ज्योति लाइफ इन्सुरेन्सले यस कार्यक्रमलाई साथ दिएको छ। अनि सफा काठमाडौँका सन्दर्भ पनि जोड़िरहेको छु। विशेष गरी सोफा सेट खरिद गर्दै हुनुहुन्छ, राम्रो सोफा सेटको लागि सोफा हब रहेको छ, यो जानकारी यहाँलाई गराउँदै इन्द्रणीको बसाईमा अब केही कमेन्टहरू त मैले पढि नै रहेको छु, साथमा गीतहरू यहाँलाई सुनाइरहेको छु। धेरै भन्दा धेरै साथीहरूले हामीलाई हेरिरहनु भएको छ। यतिखेर चाहिँ जलेको मनले पनि हामीलाई सुन्दै हुनुहुन्छ। त्यसपछि खेम मगरले पनि सबैलाई सम्झना दाई भन्नुभएको छ। त्यसपछि सन्ध्याको मैले जानकारी गराइसकेको छु। सँगै हाम्रो सन्देशले पनि हामीलाई सुन्दै हुनुहुन्छ। एकदम सन्देशले पनि सम्झना भन्नुभएको छ। सन्देश भनेपछि मेरो साथी सन्देशको मलाई याद आइ नै हाल्छ। शारदा तिमल सेनाले बानेश्वर काठमाडौँबाट इन्द्रणी सुन्दैछु भन्नुभएको छ। दुर्गा पराजुली पनि इन्द्रणीको बसाईमा टुप्लुक्क आउनु भएको छ। हरिशरणम नारायण भन्ने आउनु भएको छ, यहाँलाई पनि धेरै धेरै धन्यवाद छ। त्यसपछि अर्को साथी नमराजी हुनुहुन्छ है, यहाँलाई पनि सम्झना छ। लामाजीलाई पनि धेरै धेरै सम्झना। पवित्राले पनि हामीलाई सुन्दै हुनुहुन्छ। भोजपुरको चरम्बीबाट म पवित्रा मुङ्ग्रान्ती भनेर लेख्नु भएको छ। दुर्गा पराजुलीजीले हरिशरणम लेख्नु भएको छ। यतिखेर हाम्रो मुना दाहाल सखीले पनि हामीलाई सुन्दै अनि हेर्दै हुनुहुन्छ। श्री हरिशरणम नारायण भन्नुभएको छ। अनि हाम्रो चन्दाजी यहाँलाई पनि धन्यवाद छ। अनि हाम्रो विमलाले दाङतिर पानी परेको नि छैन, घामी लागेको छैन, मिल्छ भने पुरानो भाका बजाउन अनुरोध गरे इन्द्रणीबाट दाई भन्न लेख्नु भएको छ। हस् धन्यवाद छ। अनि त्यसपछि सरूले पनि गुड मर्निङ सर भन्नुभएको छ। रोशनी पूर्जा मगरले पनि नमस्ते भन्नुभएको छ। लीला दासीले पनि नमस्कार दाई भन्नुभएको छ। जीवनजी नमस्कार हजुर। अस्मी राणा मगरले नमस्कार भन्नुभएको छ। सीता छेत्री न्यू लक्ष्मी नर्सरीबाट सबैलाई सम्झना नमस्कार भन्नुभएको छ। राउत पूर्णले पनि हामीलाई सुन्दै गर्दा, छेत्री मायाले पनि सुन्दै हुनुहुन्छ। देवी हमालले गुड मर्निङ हजुर भन्नुभएको छ। देवी हमाल लोकदोहरी गायिका, विशेष गरी नेपाली लोकदोहरीमा एउटा अमिट छाप छोड्न सफल हुनुहुन्छ। देवी हमालजीलाई पनि नमन छ। वीरबहादुर थगुन्नाले पनि हामीलाई दार्चुलाबाट हेर्दै हुनुहुन्छ। थ्याङ्क यू, यहाँ सबैलाई धन्यवाद छ। यति धेरै माया, यति धेरै साथ इन्द्रणीको बसाईलाई दिनुभएको छ। प्रेम धामीले मैले नि सुनिरहेको छु नि भन्नुभयो। हस् थ्याङ्क यू यहाँलाई पनि। सोनु कुँवर यहाँलाई पनि धेरै धेरै सम्झना छ। निशब्द छन् यो नामबाट, निशब्द सबिन कार्की अफिसियलबाट पनि हामीलाई हेर्दै हुनुहुन्छ। त्यसपछि महेन्द्र नेउपानेले सबैलाई सम्झना भन्नुभएको छ है। त्यसपछि मैले नि सुनिरहेको छु, हस् तपाईँले पनि सुन्दै हुनुहुन्छ। श्याम श्रेष्ठ हलो भन्नुभएको छ। हलो हलो हाई आराम हुनुहुन्छ, कार्यक्रम सुन्नुहुन्छ, खुसी लाग्यो। हाम्रो सुनापति गाउँपालिका रामेसापदेखि हजुरको कार्यक्रम सुनिरहेको छु। मेरो नाम सबिन कार्की।

चन्द्रिकाले पनि सबैलाई सम्झना भन्नुभएको छ। प्रकाशले पोल्यानबाट हामीलाई सुन्दै हुनुहुन्छ। दुर्गा पराजुली फेरि पनि देखे हस, थ्याङ्क यू। हाम्रो सन्देश चाहिँ हेटौडाबाट है भन्नुभएको छ, धन्यवाद यहाँलाई पनि। हरिशरणम हरिशरणम। गीताले रमाइलो दादा म पनि सुन्दैछु चाबैलबाट भनेर गीताले लेख्नु भएको छ। कति रमाइलो दादा इन्द्रणी भनेर लेख्नु भएको छ। चन्द्रमणिको साथमा रमाइलो हुन्छ हजुर। अनि नवराज गजुरेल निराशले नमस्कार भन्दै लेख्नु भएको छ, सबैलाई सम्झना। अनि प्रेम खड्का चाहिँ परिवर्तन सम्भव छ दाजु, म पनि बौद्ध टुसाल स्थित सृजना फोटो फ्रेमिङ हाउसबाट यहाँलाई सुन्दैछु भन्नुभएको छ। सृजना फोटो फ्रेमिङ हाउसमा हुनुहुन्छ, खुसी लाग्यो, व्यापार राम्रो होस् तपाईँको। लक्ष्मी पौडेलले पोखराबाट सम्झना गर्न चाहनु भएको छ। महेशजी तपाईँलाई पनि धन्यवाद छ। अब इन्द्रणीमा राख्दैछु, अर्को एउटा गीत तपाईँको लागि सुन्नुहोला।

निस्तुरे पनि सुन्नु भयो नि, सरोज लामी छानेको आवाजमा छ निस्तुरेलाई पनि मायाको खाँचो छ, यस्ता राम्रा गीतहरूलाई माया गरिदिनु होला। निष्ठुरे सुनिसकेपछि तपाईँलाई कस्तो लाग्यो है? तपाईँले सरोज लामी छानेलाई चाहिँ तपाईँले सल्लाह सुझाव र प्रतिक्रिया चाहिँ दिन सक्नुहुन्छ निष्ठुरेको लागि, यो पनि म जानकारी यहाँलाई गराउन चाहन्छु। मेचीदेखि महाकालीसम्मबाट सुन्दै हुनुहुन्छ, स्मृति गौतमको साथमा निष्ठुरी छ, यो त मैले यहाँलाई भनिसकेको छु र अब राम्रो गीत बनेर आएको छ, आएको एक महिना भएको छ, स्मृति गौतमको युट्युब च्यानल मार्फत नै आएको छ। बहिनी स्मृति गौतमको यो गीतलाई सफलताको शुभकामनासँगै हामी इन्द्रणीको बसाएर अगाडि बढाइरहेका छौँ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ मलाई थाहा छैन, तर इन्द्रणीको बसाईलाई सुन्दै हुनुहुन्छ भन्ने विश्वास चाहिँ लिएका छौँ। काठमाडौँ आसपासका विभिन्न ठाउँमा त रेडियो काठमाडौँ नै सुनिन्छ, 92.1 नै सुन्नुहुन्छ होइन, अनि आसपास लगायत अन्य ठाउँहरूमा साझेदार रेडियोको माध्यमबाट सुन्नुहुन्छ। यसरी सुन्दै र हेर्दै गर्दा कस्तो लाग्छ हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया चाहिँ दिन नभुल्नु होला है, यो म भन्न चाहन्छु। अनि सफा काठमाडौँका बारेमा पनि मैले तपाईँलाई जानकारी गराइ नै रहेको छु, तपाईँ राम्रो सफा सेट खरिद गर्ने सोचमा हुनुहुन्छ भने आज नै तपाईँले चाहिँ सोफा हब काठमाडौँलाई

सम्झन सक्नुहुन्छ, यो जानकारी म यहाँलाई गराउन चाहन्छु। अब यति भनिसकेपछि सफाका बारेमा अझ धेरै बुझ्न मन छ होइन भने तपाईँले टेलिफोन पनि गर्न सक्नुहुन्छ, टेलिफोन गरेर थप जानकारी पनि तपाईँले लिन सक्नुहुन्छ सफाका बारेमा, यो जानकारी म यहाँलाई गराउन चाहन्छु। होइन अब ठिक छ, म सफा खरिद गर्न चाहन्छु, सिधै सफा काठमाडौँमै गएर म सफा लिन चाहन्छु भन्ने यहाँलाई लागेको छ भने पनि त्यो पनि तपाईँले गर्न सक्नुहुन्छ, किनभने त्यो तपाईँको विचार हो। सफाको लागि हामीले जानकारी गराइ सफा आफ नेपालगंजलाई पनि सम्झन होला 97051 14 87 0 पनि तपाईँले चाहिँ थप जानकारी लिन सक्नुहुन्छ, यो जानकारी मैले यहाँलाई गराएँ। अनि दशैं तिहार झिलमिली अफरको साथमा सफाहरू छ, थाइल्याण्ड घुम्न जाने अवसर प्राप्त हुन्छ, त्यसैले सफा किन्न तपाईँले चाहिँ रेफ्रिजरेटरदेखि लिएर हात खाली नजाने उपहारै उपहारहरू प्राप्त गर्न सक्नुहुन्छ। नेपालकै नम्बर वान सफा हब काठमाडौँ, गोठातार, बिरता मोड, पोखरा, चितवन, खैरनी पर्सा, बुटोल होइन अनि धनगढ़ी, महेन्द्रनगर विभिन्न ठाउँहरूमा छन्। यी सबै ठाउँहरूबाट खरिद गर्दा तपाईँले फ्रीमा थाइल्याण्ड घुम्ने अवसर पनि प्राप्त गर्न सक्नुहुन्छ, त्यसैले पनि मैले यो जानकारी यहाँलाई गराइ नै रहेको छु भन्दै अवश्य पनि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। प्रविधिमा रहने हाम्रो जनार्दन भाइ हुनुहुन्छ, असाध्य राम्रो कार्यक्रम पनि चलाउनुहुन्छ, यतिखेर प्रविधिमा पनि हुनुहुन्छ है, हाम्रो जनार्दनलाई पनि विशेष धन्यवाद दिँदै इन्द्रणीको आजको श्रृंखलाबाट कार्यक्रमलाई साथ दिने सफाहबलाई पनि धन्यवाद छ, सूर्यज्योति लाइफ इन्सुरेन्सलाई पनि आभार व्यक्त गर्दै इन्द्रणीबाट विदा भई परिवर्तन सम्भव छ।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: अहिले बिहानको 11 बज्यो।
3: भएको छ संयुक्त राष्ट्र संघको 21 औं महासभाको उच्च स्तरीय सप्ताहका अवसरमा न्यूयोर्क स्थित होटल लोट्रे न्यूयोर्क प्यालेसमा भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको आयोजनामा सम्पन्न ग्लोबल साउथका समान विचारधारा भएका मुलुक तथा मित्र राष्ट्रहरूले उच्च स्तरीय मन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले विकासशील मुलुकहरूको सामूहिक आवाजलाई विश्वव्यापी शासन प्रणालीमा अझ प्रभावकारी बनाउनु पर्ने बताउनुभयो। सशक्तिकरण भन्नाले ग्लोबल साउथ नियम पालना गर्ने अवस्थाबाट नियम निर्माण गर्ने भूमिकामा रूपान्तरण हुनुपर्छ भन्ने हो। हामीले अरूले तयार गरेका कार्यसूची कार्यान्वयन गर्नेमा मात्र सीमित हुनु हुँदैन। हाम्रो भविष्य निर्माण गर्ने नियम निर्माण संस्थाहरूको संचालन र नीति निर्माणका लागि हामीले सक्रिय भूमिका निर्वाह गर्नुपर्छ, मन्त्री खनालले भन्नुभयो। नेपाल समूह 77 तथा चीन र असंलग्न आन्दोलनको सक्रिय सदस्यका रूपमा विकासशील विश्वको एकबद्धता प्रति दृढ विश्वास राख्दै आएको उल्लेख गर्दै उहाँले पूर्वीय दर्शनको वासुदैव कुटुम्बकमको अवधारणाले मानव जातिको साझा भविष्यलाई प्रतिविम्बित गर्ने बताउनुभयो। विश्वको आधार मानव जाति निर्णय प्रक्रियामा सीमांकित रहँदा विश्वव्यापी समृद्धि दिगो हुन सक्दैन, उहाँले भन्नुभयो। मन्त्री खनालले विश्वव्यापी खनाल प्रशासन प्रणालीको तत्काल लोकतान्त्रिकरण आवश्यक रहेको बताउनुभयो। चीनको पुलान काउन्टीको ताक्लाकोटका स्थानीय अधिकारीले चिनिया मदिरा नपठाउने प्रतिबद्धता जनाएका छन्। हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाई लगायतको टोलीले गरेको आग्रहलाई चिनिया टोलीले सकारात्मक रूपमा लिँदै अवैध मदिरा नपठाउने प्रतिबद्धता जनाएको हो। ताक्लाकोटका स्थानीय अधिकारीले अनौपचारिक रूपमा भएको छलफल कार्यक्रममा सार्वजनिक रूपमा अवैध चिनिया मदिरा नपठाउने प्रतिबद्धता व्यक्त गरेको प्रमुख जिल्ला अधिकारी गुरागाईले बताउनुभयो। चिनिया मदिरा हुम्ला जिल्ला निकासी हुँदा मदिरा सेवनपछि झै झगडा बढेको सेवन गर्ने बिरामी परेको जस्ता असर देखिएको नेपाली अधिकारीले ताक्लाकोटका स्थानीय अधिकारीलाई जानकारी गराएका थिए। चिनिया अधिकारीका अनुसार हुम्लाका व्यापारीबाट चिनिया मदिरा पठाउने माग धेरै आएपछि लाप्चा नाकामा सञ्चालन भएको व्यापार मेलामा पठाउने गरिन्थ्यो। अब भने सरकारी पक्षबाट नपठाउनका लागि गरिएको आग्रहलाई सकारात्मक रूपमा लिएको उहाँले जानकारी दिनुभयो। कर्णाली प्रदेशका 10 मध्ये 3 जिल्ला वन्यजन्तु अपराधका अति संवेदनशील जिल्लामा परेका छन्। वन्यजन्तुको अवैध शिकार चोरी निकासी जस्ता अपराधका दृष्टिले डिभिजन वन कार्यालय सुर्खेत डोल्पा र हुम्ला अति संवेदनशील जिल्ला मानेको हो। सुर्खेतमा जरायो र बदेल डोल्पामा हिउँ चितुवा र हुम्लामा हिउँ चितुवा सहित जंगली घोडा र कस्तुरी जस्ता वन्यजन्तुको बढ़ी अपराधजन्य गतिविधि हुने भएपछि वन कार्यालयले यी जिल्लालाई अति संवेदनशील जिल्लाको रूपमा लिएको छ। यसै गरी दैलेख सल्यान र रूकुम पश्चिम जाजरकोटलाई मध्यम संवेदनशील जिल्लाका रूपमा राखिएको छ। यी जिल्लामा बदेल रतुवा घोरल र रेड पाण्डा बढ़ी हुने गर्दछन् भने जुम्ला कालीकोट र मुगुमा हालसम्म वन्यजन्तु अपराधका कुनै पनि घटना दर्ता नभएको न्यून संवेदनशील जिल्लामा राखिएको डिभिजन वन कार्यालय सुर्खेतका डिभिजन वन अधिकृत राधाकृष्ण दासले बताउनुभयो। कर्णाली प्रदेशमा मानव वन्यजन्तु दण्डमा हालसम्म 269 घटना भएका छन्, जसमा 170 परिवार प्रभावित भएका छन् भने 86 जनावर मारिएका छन्। 3 मानिसको मृत्यु भएको छ भने 10 घाइते भएका छन्। मारिएका जनावरमा पशुधन नोक्सानी गर्ने बाख्रा भेडा याक गाई भैंसी छन्। वन्यजन्तुबाट दैलेखमा 2 र सल्यानमा 1 को मृत्यु भएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास, आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदका लागि आवेदन खुल्ला गरेको छ। नेपालको संविधानको धारा 149 उपधारा 2 खण्ड ख र ग बमोजिम जिल्ला न्यायाधीश पदमा आपूर्ति पदपूर्तिका लागि आयोगले आवेदन आह्वान गरेको हो। आयोगले आन्तरिक खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन प्रकाशित गरेको छ। आयोगले सार्वजनिक गरेको सूचना अनुसार आन्तरिक खुल्लातर्फ 2 खुल्लातर्फ 1 र दलित समूहतर्फ 1 गरी जिल्ला न्यायाधीशका लागि कुल 4 पदमा प्रतिस्पर्धा हुनेछ। आयोगले आवेदन दिने परीक्षार्थीले आन्तरिक खुल्लाका लागि 2,000, खुल्लाका लागि 2,000 र प्रत्येक समावेशीका लागि 500 रूपियाँ थप दस्तुर बुझाउनु पर्ने उल्लेख गरेको छ। र सिन्धुली जिल्लामा साना सिँचाई आयोजना प्रभावकारी बन्दै गएको छ। ठूला सिँचाई आयोजनाले समेट्न नसकेका स्थानमा साना आयोजना निर्माण गरी खेतीयोगी जमीनमा सिँचाई सुविधा पुर्याउन सकिने भएपछि यसको प्रभावकारिता बढ़ेको हो। विशेष गरी आकाशले पानीमा निर्भर रहनुपर्ने पाखा र भित्ताका खेतीयोग्य जमीनमा साना सिँचाई योजना मार्फत पानी उपलब्ध भएपछि किसानलाई राहत भएको छ। सिँचाई सुविधा पुगेपछि सुक्खा मौसममा अझै रहने जमीनमा समेत तरकारी र तथा अन्य कृषि उत्पादन गर्न सहज भएको किसानले बताएका छन्। गोलजोर गाउँपालिका 2 किसान बेगबहादुर बसेलले साना सिँचाई योजना अन्तर्गत यस वर्ष 2,34,432 रूपियाँको लागतमा पक्की सिँचाई पोखरी निर्माण गर्नुभएको छ। कृषि विकास कार्यालयबाट प्राप्त अनुदान र आफ्नो श्रम धानमा कार्यालयले तोकेको क्षमताभन्दा ठूलो पोखरी निर्माण गरेको उहाँले बताउनुभयो। पोखरी निर्माण भएपछि सिँचाई अभावमा सुक्खा मौसममा बाँझै रहने 4 रूपियाँ जमीनमा सिँचाई सुविधा पुगेको छ। तरकारी खेती गर्ने उद्देश्यले पोखरी निर्माण भएको उहाँले बताउनुभयो। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: इटहरी पूर्व लाइन सुनसरी नेपाल डिविजन वन कार्यालय चैनपुरको अत्यन्त जरुरी सूचना इस चैनपुर सब डिविजन कार्यालय चैनपुर को B-067 जा नामक फलामे टाटा हराई रहेको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। उक्त फलामे टाटा फेला पार्नुहुने महानुभावलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ। फेला पार्नुहुने महानुभावले उक्त टाटा डिविजन वन कार्यालय संखुवा सभा चैनपुर सब डिविजन वन कार्यालय चैनपुर वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिनु हुन अनुरोध छ। उक्त टाँचा फेला पारी आफू खुसी प्रयोग वा दुरूपयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम दण्ड सजाय समेत हुनेछ। डिभिजन वन कार्यालय संखुवा सभा चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर
1: गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है
2: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्
3: के को खास खास विशेष चल्दैछ यता हामीले सुन्न मिल्दैन कि कसो
2: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ
3: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी
4: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
5: प्रोप्राइटर समीर बिक प्लस रूपा बिक मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29
4: सुप्रिम सासुन चाँदी पसल चैनपुर सखुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।

0: नमस्कार, म गायक अशोक करुण। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेक बिचको धुन रेडियो अरुण।
1: मालती डिजिटल प्रस्तुत गर्दछ।

0: होइन, छिटो निस्कन भनेको, ढिला भइसक्यो।
1: जान्न, म त हजुर मात्रै जानुहोस्। साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ?
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
2: हजुर, आधुनिक तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गर गहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
4: मनोकामना सुनचाँदी पसल,
5: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862367744, 9915387775।
6: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाइगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर छको मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाइगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तपसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तपसिल बमोजिमको स्थान र समयमा एकाइगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाइगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
7: 15 एकाइगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
6: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
7: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
6: आर्थिक वर्ष 2082-83 वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा,
7: आर्थिक वर्ष 2083-84 लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
6: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा,
7: आर्थिक वर्ष 2082-83 शेयर लाभांश तथा संरक्षित पूँजीको फिर्ता सम्बन्धमा,
6: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा,
7: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा,
6: वार्षिक कार्य योजना 2083-84 अनुमोदन सम्बन्धमा,
7: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा,
6: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा
7: र विविध
6: एकाइगत साधारण सभाका कार्यक्रम स्थान र मिति, एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11, मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे, स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुन्थान चैनपुर नगरपालिका 8 संखुवा सभा,
7: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5, मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे, स्थान चैनपुर नगरपालिका 4 र 5 संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा,
6: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा,
7: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा,
6: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा,
8: सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 9852035191, 9957171, 9842092388 र 9852513054।
6: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा।
9: हालुमा

पकाए नि मान्दिन सनाची के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेख बेसीको धुन रेडियो अरुण, सधैँ सुन्नुहोस् है।

0: जोडको आग्रह। हिउँदको माग व्यवस्थापनका लागि विद्युत प्रावधानी र बीसौं एसियाली खेलकुदमा नेपालका लागि तेन्जिङले जिते पहिलो पदक। महिला कबड्डीमा नेपालले आज चाइनिज ताइपेसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। कोशी बागमती र गण्डकीमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले उत्तर अण्डमान क्षेत्रमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभाव यी क्षेत्रमा आजदेखि नै शुरू हुने विशेष बुलेटिन मार्फत यसअघि नै जानकारी गराएको थियो। महाशाखाका मौसमविद डेभिड ढक्कालले मनसूनी वायुसँगै बंगालको खाड़ीमा विकसित प्रणालीको असर शुरू भएको भन्न सकिने बताउनु भएको छ। काठमाडौँमा आज दिउँसो मध्यमसम्मको वर्षा हुन सक्ने वहाँले बताउनुभयो। तर पर्सी शुक्रबारदेखि भने देशका धेरै ठाउँमा ठूलो वर्षा हुनेछ। त्यसै अनुसार पूर्व तयारी र आवश्यक सतर्कता अप्नाउन मौसमविदहरूले आग्रह गरेको छ। यसैबीच नेपाल पर्यटन बोर्डले पदयात्रा, हिमाल आरोहण तथा अन्य पर्यटकीय गतिविधि तत्कालका लागि स्थगित गर्न आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाको मौसमी चेतावनीपछि बोर्डले विशेष गरेर पर्सी शुक्रबारदेखि नै 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेश लगायत क्षेत्रमा पदयात्रा र हिमाल आरोहण सहितका गतिविधि स्थगित गर्न आग्रह गरेको हो। नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माले अहिले पर्यटकीय मौसम भएकोले धेरै क्षेत्रमा भ्रमण तथा आरोहणका कार्यक्रम भइरहेका तर मौसमी सूचना अनुसार सावधानी अप्नाउन आवश्यक रहेको बताउनु भएको छ। ठूलो वर्षा र हिमपातसँगै बाढ़ी पहिरो तथा उच्च हिमाली क्षेत्रमा जोखिम रहने भएकाले बोर्डले पर्यटक तथा पर्यटन व्यवसायीलाई आधिकारिक सूचना निरन्तर पछ्याउन आग्रह गरेको छ। जोखिमयुक्त मौसमलाई ख्याल गरी सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्र पर्यटकीय गतिविधि गर्नुपर्ने उहाँको भनाइ छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले अबका केही दिन प्रमुख नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ़ने पूर्वानुमान गरेको छ। विशेष गरी पर्सी शुक्रबारदेखि आइतबार 11 गतेसम्म कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई जलाधार क्षेत्रका नदीमा जल सतह उल्लेख्य रूपमा बढ़नेछ। आज प्रमुख नदीको बहाव सतर्कता तहभन्दा तल छ। अब हुने ठूलो वर्षाका कारण नदीमा जल सतह बढ़ने र आकस्मिक बाढ़ीको जोखिम समेत रहने हुँदा सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। आज सबैजसो नदीमा पानीको बहाव सामान्य मात्र बढ़नेछ। भोलिदेखि कोशी, कन्काई र कमला नदीमा जल सतह उल्लेख्य रूपमा बढ़नेछ। यसैगरी पर्सी 11 गते आइतबारसम्म देशभरका प्राय सबै प्रमुख नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ़ने बुलेटिनमा उल्लेख छ। ठूला नदीमा तत्काल ठूलो जोखिम नरहे पनि आज देशका विभिन्न 31 जिल्ला भई बग्ने ससाना नदीमा भने आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। नेपाल विद्युत प्राधिकरणले आउँदो सुक्खायाम अर्थात हिउँदमा काठमाडौँ उपत्यका लगायत क्षेत्रमा बढ़ने विद्युत माग व्यवस्थापनका लागि आवश्यक तयारी शुरू गरेको छ। हिउँदको विद्युत माग र आपूर्ति व्यवस्थापनका सम्बन्धमा आवश्यक अध्ययन तथा अन्य कार्यको व्यवस्थापनका लागि 5 सदस्यीय समिति समेत गठन गरिएको छ। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण त्यस क्षेत्रमा संचालित जलविद्युत केन्द्रमा क्षति पुगेको र विद्युत उत्पादन बन्द भएको अवस्थामा हिउँदमा विद्युत माग र आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी थालिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा भएको बैठकले बागमती प्रादेशिक कार्यालयका निर्देशकको संयोजकत्वमा 5 सदस्यीय समिति समेत गठन गरेको हो। समितिलाई दैनिक कार्य प्रगति विवरण कार्यकारी निर्देशक समक्ष पेश गर्न तथा कार्यान्वयनका क्रममा देखिएका समस्या तत्काल जानकारी गराउन निर्देशन दिइएको छ। कार्यकारी निर्देशक श्रेष्ठले विद्युत माग र आपूर्ति व्यवस्थापनमा केही चाप परे पनि हिउँदमा लोड सेडिङ भने नहुने बताउनु भएको छ। निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गमा आउँदो मंगसिरदेखि नै गाड़ी गुडाउने गरी आवश्यक तयारी अघि बढ़ेको छ। सिद्धबाबा सुरुङ मार्ग योजना कार्यालय बुटवलले सुरुङ मार्गको मुख्य संरचना सहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याउने गरी कामलाई अगाडि बढ़ाएको हो। सुरुङभित्रको सड़क निर्माण र अन्य सिभिल संरचनाको काम सम्पन्न भएकाले अब मंगसिरभित्रै संचालनको तयारी गरिएको आयोजनाका प्रमुख नवराज बास्तोलाले बताउनुभयो। बर्खा र भोटेकोशी बाढ़ीका कारण निर्माण सामग्री आउन ढिलाइ भएकाले अन्तिम तयारीको काम एक महिनापछि धकेलिएको हो। अब एक दुई दिनमै निर्माण सामग्री आएपछि टनेल भित्रको काम अगाडि बढ़ने र मंगसिर 15 गते भित्र गाड़ी सञ्चालन हुनेछ। बासोलाका अनुसार अहिले सुरुङभित्र सड़कको पिच सकेर रंगरोगन चलिरहेको छ। सुरुङ मार्गको अहिलेसम्म भौतिक प्रगति झण्डै 70% र वित्तीय प्रगति 63% रहेको योजना कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर सौम्य आनन्दले बताउनुभयो। सिद्धार्थ राजमार्गको तल्लो सिद्ध बाबा मन्दिरबाट पाल्पाको दोवान क्षेत्रमा अत्यधिक पहिरो झर्ने गरेको छ। लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान सहित गण्डकी प्रदेशको स्याङ्जा पर्वत, बागलुङ, म्याग्दीका नागरिक सुरुङ बनेपछि प्रत्यक्ष लाभान्वित हुनेछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको 12:00 नेपाल खबरमा इन्द्र ध्वजा सहितको लिंगोट हड्याएसँगै काठमाडौँ उपत्यकामा मनाइने इन्द्र जात्रा शुरू, आज सुन चाँदीको भाव सामान्य बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एतिन्जेल हामीले अण्डमान क्षेत्रमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव देखिन थाल्यो। पदयात्रा र हिमाल आरोहण जस्ता गतिविधि तत्कालका लागि स्थगित गर्न पर्यटन बोर्डको आग्रह र पर्सि 9 गतेदेखि प्रमुख नदीमा पानीको बहाव बढ़ने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँको वसन्तपुरमा आज बिहान इन्द्रध्वजासहितको यसी अर्थात लिंगो ठड्याएसँगै इन्द्रजात्रा शुरू भएको छ। बिहान 7:47 साइटमा इन्द्रध्वजा उत्थान गरी काठमाडौँ उपत्यकामा मनाइने यस वर्षको इन्द्रजात्रा आजदेखि शुरू भएको हो। हनुमान ढोका दरबार अगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रूपमा इन्द्रजात्रा शुरू हुने परम्परा छ। हरेक वर्ष भदौ शुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म मनाइने यनिया अर्थात इन्द्रजात्रा आउँदो असोज 13 गतेसम्म चल्नेछ। आज सुन चाँदीको भाव सामान्य बढ़ेको छ। सुन आज तोलामा 100 रूपियाँले बढ़ेर तोलाको 3,02,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलामा 1,700 रूपियाँले घटेर तोलाको 3,02,200 रूपियाँमा कारोबार भएको थियो। यसैगरी आज चाँदीको भाव तोलामा 40 रूपियाँले बढ़ेको छ। हिजो तोलामा 30 रूपियाँले घटेर तोलाको 4,775 रूपियाँमा कारोबार भएको चाँदी आज बढ़ेर तोलाको 4,815 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः आक्रमण गर्ने अथवा शान्ति सम्झौता गर्ने भन्ने बारे आफूले ठूलो निर्णयको सामना गर्नु परेको संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने क्रममा बताउनु भएको छ। उहाँले इरान द्वन्द समाधान नभए आफूले ध्वस्त पार्न सक्ने चेतावनी समेत दिनुभएको छ। उच्चस्तरीय कूटनीतिक वार्ताहरू भएकै दिन ट्रम्पले चेतावनी दिनुभएको हो। न्यूयर्कमा सम्बोधनका बेला इरानी प्रतिनिधिमण्डलका एकजना सदस्य समेत उपस्थित रहे थिए। राष्ट्रसंघीय महासभामा ट्रम्पले अर्थतन्त्र आप्रवासन सीमा व्यवस्थापन र हिंसात्मक अपराध विरूद्ध लड्ने क्षेत्रमा भएका आफ्ना उपलब्धिको चर्चा पनि गर्नुभयो। गएको फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण शुरू गरेदेखि विश्वव्यापी तेलको मूल्य बढ़ेको छ भने ट्रम्पको लोकप्रियता पनि खस्किएको छ। ट्रम्पले इरानसँगको सम्झौता नोभेम्बरको मध्यावधि चुनावपछि तुरन्तै हुनेमा आफू विश्वस्त रहेको दावी पनि गर्नुभएको बीबीसीले जनाएको छ। अब खेल खबर। जापानमा भइरहेको 20 एसियाली खेलकुदमा कराटेका तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्। तेन्जिङले तोयोहाशी जिम्नेजियमलाई आज भएको खेलमा लाओसका सायासान भाथानालाई रिपेचेजमा पराजित गर्दै काश्य पदक जितेका हुन्। तेन्जिङले 1.59 स्कोर गरेका थिए। तेन्जिङले खेल 9-1 आफ्नो पक्षमा पारेका हुन्। यसैबीच एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले आज चाइनिज ताइपेईसँग खेल्दैछ। खेल बेलुका 4:45 हुनेछ। आजको खेल जिते नेपाल सेमी फाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ। साथै सेमी फाइनलमा पुग्ने टोलीले कम्तीमा काश्य पदक जित्नुपर्नेछ। त्यसैले आजको खेल नेपालको लागि निकै महत्वपूर्ण रहेको छ। नेपालले हिजो समूह चरणको खेलमा थाइल्याण्डलाई हराउँदै विजय शुरूआत गरेको थियो। नेपाल रहेको समूहमा चाइनिज ताइपेई श्रीलंका र थाइल्याण्ड छन्। अर्को समूहमा इरान भारत बंगलादेश र जापान छन्। नेपालले भोलि समूह चरणको अन्तिम खेलमा श्रीलंकासँग खेल्नेछ। सन् 2019 चीनको हाङझाउमा भएको एसियाली खेलकुदमा काश्य पदक जितेको नेपाली महिला कबड्डी टोलीबाट यस पटक पनि पदकको आशा गरिएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अण्डमान क्षेत्रमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव देखिन थाल्यो। पदयात्रा र हिमाल आरोहण जस्ता गतिविधि तत्कालका लागि स्थगित गर्न पर्यटन बोर्डको आग्रह। हिउँदको माग व्यवस्थापनका लागि विद्युत प्राधिकरणद्वारा पाँच सदस्यीय समिति गठन। भोटेकोशी बाढ़ीले बिजुलीको व्यवस्थापनमा केही चाप परे पनि हिउँदमा लोडसेडिङ नहुने। सिद्ध बाबा सुरुङ मार्गमा आउँदो मंगसिरभित्रै गाड़ी गुडाउने तयारी। भौतिक प्रगति झण्डै 70%। संयुक्त राष्ट्र संघमा अमेरिकी राष्ट्रपति ट्रम्पको सम्बोधन। दुई देशका अधिकारीको वार्ता हुँदै गर्दा इरानलाई ध्वस्त पारिदिने चेतावनी। र बीसौं एसियाली खेलकुदमा नेपालका लागि तेन्जिङले जिते पहिलो पदक। महिला कबड्डीमा नेपालले आज चाइनिज ताइपेईसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाईं सँगै। आदरणीय श्रोता मानुभावहरू, निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरुणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारण भरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्। नमस्कार।

आदरणीय श्रोता महानुभावहरू नमस्कार, शुभ सन्ध्या। यो हो रेडियो अरुण। निर्धारित समय तालिका अनुसार हामी फेरि एकपटक तपाईहरूमाझ उपस्थित

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 5 PM
3: अहिले अपराह्नको 5 बज्यो।

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। प्रधानमन्त्री बालिन र शाह बालिनले असोज 9 गतेदेखि देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन सचेत बन्न तथा आवश्यक सावधानी अप्नाउन अनुरोध गर्नुभएको छ। सम्भावित विपद जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी समन्वय तथा पूर्व सतर्कता अप्नाउन उहाँले आग्रह गर्नुभएको हो। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा हाल अमेरिकाको न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री बालिनले फेसबुक मार्फत सो अनुरोध गर्न आग्रह गर्नुभएको छ। मौसम विज्ञान विभागले असोज 9 देखि शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन सट्यान हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। प्रधानमन्त्री बालिनले फेसबुकमा लेख्नु भएको छ, सम्भावित वर्षाका कारण बाढ़ी पैह्रो गेग्रियान बहाव डुबान तथा सड़क र हवाई यातायातमा समेत अवरोध हुन सक्ने भएकाले सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अप्नाउन अनुरोध गरेका छौं। आगामी दशैं तिहार छठ लगायतका चाड़पर्वका लागि सरकारले अग्रिम टिकट बुकिङलाई निरन्तरता दिने भएको छ। यातायात व्यवस्था विभागले सरकारवालालाई पठाएको 15 बुधे निर्णयमा सो कुरा उल्लेख गरिएको छ, तर अग्रिम टिकट बुकिङ कहिलेबाट खोल्ने भन्नेबारे विभागले स्पष्ट पारेको छैन। यद्यपि यातायात व्यवसायले टिकट बिक्रीमा यथासम्भव अनलाइन बुकिङको व्यवस्था मिलाउनु पर्ने र यात्रुको परिचय खुल्ने विवरण सहितको सलामी लिएर मात्रै सवारी सञ्चालन गर्नुपर्ने विभागले जनाएको छ। अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले नागरिक लगानी कोषको परिचालनमा पारदर्शिता, व्यावसायिक अनुशासन र जोखिम व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ। आजको प्रतिनिधि सभा बैठकमा नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 माथि उठेका जिज्ञासाको जवाब दिँदै उहाँले सांसदहरूले व्यक्त गरेको साझा चिन्तन र सान्दर्भिक सुझावको कदर गर्दै विधेयकले कोषलाई थप सशक्त बनाउने दावी गर्नुभयो। अर्थमन्त्री वाग्लेले नागरिक लगानी कोष नेपाली नागरिकको भविष्यसँग जोड़िएको संवेदनशील संस्था भएको भन्दै यसलाई समयानुकूल अध्यावधि गर्न आवश्यक भएको पनि बताउनु भएको छ। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वको जिम्मेवारीबाट सम्मानजनक रूपमा विदा लिएर नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्न औपचारिक प्रस्ताव गर्नुभएको छ। पार्टीको केन्द्रीय कमिटि बैठकमा वर्तमान चुनौती र पार्टीको बहुआयामिक पुनर्गठनका लागि प्रस्ताव शीर्षकको लिखित अवधारणा पत्र प्रस्तुत गर्दै उहाँले नेतृत्व हस्तान्तरणको माग अगाडि सार्नु भएको हो। पार्टीभित्र र आम जनसमुदायबाट आएको सुझाव तथा निर्वाचन समीक्षा प्रतिवेदनको निष्कर्षलाई आत्मसात गर्दै अब नेतृत्वले साहसिक निर्णय लिने बेला आएको भट्टराईको भनाई छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। ऊर्जा जल स्रोत तथा सिंचाई मंत्री विराज भक्त श्रेष्ठले विपदको समयमा सुरक्षाकर्मी अहोरात र खटिने भएकाले आईपीओमा 2% हिस्सा छुटाइने बताउनु भएको छ। जलविद्युत आयोजनामा सुरक्षाकर्मीलाई 2% आईपीओ हिस्सा छुटाउने गरी कानूनी प्रक्रिया अघि बढ़ाइसकेको उहाँको भनाइ छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सुरक्षाकर्मी कठिन परिस्थितिमा अहोरात खटिने भएकाले योगदानको उच्च कदर गर्दै जलविद्युत आयोजनाको आईपीओमा 2% हिस्सा सुनिश्चित गरिने बताउनु भएको हो। आज शेयर बजारका सबै सूचक घटेका छन्। परिसूचक निफ्टी अघिल्लो दिनको तुलनामा 36.25 अंक 1.36% घटेको छ। यो कमीपछि निफ्टी परिसूचक 2618 अंकमा कायम भएको छ। कारोबार रकम खस्किएको छ। अघिल्लो दिन 7.04 अर्ब कारोबार भएकामा आज 6.35 अर्ब भयो। जीवन बीमा समूह सबैभन्दा धेरै 2.04% घटेको छ। अवस्था अहिलेको लागि नेपाली खबर यहीँ सकिन्छ। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल तपाई सँगै।
1: लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया,
2: विजय लिम्बू 5.1 कुशवा हाल मलेसिया,
1: सोनिम शेर्पा सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा,
2: राजबिराही काइला इटहरी सुनसरी हाल मलेसिया,
1: सरस्वता पोखरेल सैना मैना नगरपालिका 6 बुटवल,
2: जीवन फाबेन सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
1: सुनिता कुलुङ सिलिचुङ गाउँपालिका 2 बाला शङ्खुवासभा,
2: सूरज राई तुन्छा पौवादुम्मा गाउँपालिका 5 भोजपुर हाल मलेसिया,
1: जुनी सम्पन राई टेम्के मयुङ गाउँपालिका 1 रिमचिम भोजपुर हाल कुवेत,
2: अनिस टेम्बे लिम्बू सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
1: जुनिता तामलिङ राई फिदिम नगरपालिका 5 सरसिउला केराबारी 5 थर हाल कुवेत,
2: कृष्ण तामाङ 5 खपन नगरपालिका 6 वाना हाल साउदी अरब,
1: रवि पहरे हेटौडा मकवानपुर गाउँपालिका 2 राई गाउँ हाल मलेसिया,
2: साइली सुनिया कुलम मकालु गाउँपालिका 6 शङ्खुवासभा,
1: सुस्केरा जीवन सुन्दास तुम्बेवा गाउँपालिका 2 नेवार गाउँ 5 थर हाल कुवेत,
2: सपना तामाङ मोक्तान 5 खपन नगरपालिका 7 वावन शङ्खुवासभा,
1: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर,
2: निष्कल चेवाली कान्छा खाम्बारी नगरपालिका 2 शङ्खुवासभा फिनाल साउदी अरब,
1: युनिसा ब्लोन तामाङ धर्मदेवी नगरपालिका 4 मामलिङ शङ्खुवासभा,
2: सुजन कुलुङ राई सिमिचुङ 1 बेसिन्दा शङ्खुवासभा हाल कतार,
1: सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ शङ्खुवासभा,
2: दिउँसा राई देउमाई नगरपालिका 1 इलाम,
1: र ठुङ्गाई श्रीराम दाहाल चैनपुर नगरपालिका 11 लोहाकोट शङ्खु।

हेलो हजुर, नमस्ते अनि लोक अभिवादन। कार्यक्रम लोक चौधरीको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै कार्यक्रम लोक चौधरीको बसाईमा आज भने म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमिता याखा कार्यक्रम लोक चौधरीको बसाईमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण 97.6 MHz रेडियो तरंगसँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर हामीलाई संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यसैगरी तपाईँले नेपाली पात्र हाम्रो पात्र मोबाइल एप्स हाम्रो अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम लोक चौधरीको व्यवसायलाई तपाईँले हप्ताको 6 दिन सुन्दै आउनु भएको छ। आइतबार, सोमबार, मंगलबार, बुधबार, बिहिबार, शुक्रबारसम्म तपाईँले व्यवसायले फरक दिन फरक फर्म्याटको साथमा सुन्दै आउनु भएको छ। र आज भने चाहिँ हामी बुधबार व्यवसायमा छौँ। यो व्यवसायमा चाहिँ हामी के गर्छौँ भनेर त तपाईँ कतिपय साथीलाई पक्कै थाहा छ, कतिपय नयाँ साथीहरूले त सम्भवतः थाहा नहुन सक्छ, होइन? आज भने यो बुधबार व्यवसायमा हामी तपाईँहरूसँग जोडिन सक्दैनौँ। आज भने तपाईँले हामीलाई फेसबुक अडियो लाइभ मार्फत तपाईँले लेखेर पठाउनु भएको थियो कमेन्टहरू व्यवसायमा वाचन गर्नेछौँ। र एकदमै पुरानो पुरानो लोकगीतहरूलाई पनि व्यवसायमा हामी सुन्नेछौँ। पूर्वेली पश्चिमेली एकदमै पुरानो गीतहरूलाई चाहिँ आज भने हामी व्यवसायमा सुन्नेछौँ। र विशेष गरी यस कार्यक्रमलाई चाहिँ मीडिया प्रेमी मनहरूले प्रायोजन गर्नुभएको छ। विशेष गरी यस कार्यक्रमलाई सहकार्यमा जोडेर साधिनुहुने हाम्रो जम्मा 23 जना मीडिया प्रेमी साथीहरूलाई यो व्यवसायमा म सम्झन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। एकदमै साझाको समय छ साथीहरू। यति बेला के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, तपाईँ जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। यति बेला साँझको समय छ। कतिपय साथीहरू त दिउँसो गोठाला जानुभएको थियो होला, गोठालाबाट घर फर्किँदै हुनुहुन्छ होला। कतिपय साथीहरू त बारीतिर हुनुहुन्छ होला, कतिपय साथीहरू त खेताला मेलोपातिर हुनुहुन्छ भने कतिपय साथीहरू यति बेला घरैस्ती काममा होइन खाना बनाउनको लागि व्यस्त हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। विशेष गरी लोक चौधरीको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ। विशेष गरी हामी तपाईँहरूसँग यो व्यवसायमा फरक दिन फरक फर्मेटको साथमा जोडिनेछौँ, होइन? सधैँभरि हामी एउटै फर्मेटमा त पक्कै पनि हुँदैनौँ। र लोकगीतलाई माया गर्ने साथीहरू पनि एकदमै धेरै हुनुहुन्छ, बढी हुनुहुन्छ यो भनौँ। त्यही भएर पनि हामीले यो लोक चौतारी कार्यक्रमलाई चाहिँ लिएर आएका हौ। र अब पनि चाहिँ तपाईँहरूसँग त म कुराकानी गर्न सक्दिनँ आजको बसाइमा। तपाईँहरूले मिठो मिठो कमेन्टहरू गर्नुहोला। हामी तपाईँका फेसबुक अडियो लाइभको कमेन्टहरूसँग हामी आज होइन अब कुराकानी गर्नेछौँ, तपाईँहरूसँग दोहोरो कुराकानी गर्नेछौँ। तपाईँले रेडियो अरुण नेपालीबाट सर्च गर्नुहोला, रेडियो अरुण 97.6 MHz भनेर सर्च गर्नुहोला। त्यहाँ गएर तपाईँले यति बेला हामीलाई लाइभ मार्फत सुन्न पनि सक्नुहुनेछ र हामीलाई फलो पनि गर्नुहोला भन्न चाहन्छु। र अब पनि कार्यक्रम लोक चौधरीको व्यवसायमा म तपाईँहरूमा पहिलो साङ्केतिक कोसिली पानी धमिलो बोलको एकदमै पूर्वेली मिठो पुरानो भएको छ यो गीत राख्दैछु। गीतपछि म फेरि फर्केर आउने नै छु। कार्यक्रम लोक चौधरीको व्यवसाय तपाईँ सुन्दै रहनुहोला।

0: हजुर, गैरी खेता घाम झुल्यो पानी धमिलो बोलको गीत थियो एकदमै, यो पूर्वेली पुरानो पूर्वेली भएकै भनौँ, एकदमै मिठो गीत तपाईँहरू माझमा राखिसकेको छु मैले। र अब पनि तपाईँहरूको कमेन्टतर्फ लाग्छु म, गर्नुहोला कमेन्ट गर्नको लागि खुल्ला छ है साथीहरू, फेसबुक अडियो लाइभको कमेन्ट बक्स, त्यहाँबाट तपाईँहरूसँग म दोहोरो कुराकानी गर्नेछु। कमेन्ट गर्दै गर्नुहोला। र यति बेला आजको लागि फर्स्ट कमेन्ट म हेर्दैछु, यति बेला सूर्य तामाङले लेख्नुभएको छ, त्यो मन उहाँको कमेन्ट भन्दा नि एकजना साथीको कमेन्ट अगाडि रहेछ। यति बेला अम्बिका मगर हुनुहुन्छ, हेलो हाई झोरले, इट्स मी अम्बिका फ्रम उदयपुर राइट नाउ युएबाट सुन्दैछु प्रोग्राम, मजाले भन्नुभएको छ। अपकमिङ सन डेडिकेट डियर रमेश मगर, भूमिका राई, सविता राई, विमला राई, सम्झना हाङ्गम लिम्बू लगायत सबै साथीहरूको लागि है भन्नुभएको छ। त्यसै गरी यति बेला साथीको कमेन्टलाई नै म हेर्दैछु, यति बेला सूर्य तामाङ हुनुहुन्छ, उहाँले लेख्नुभएको छ, त्यो मन अन्तै नमर्नु है, त्यो मन अन्तै नमर्नु, बाचा कसमले नटुन्नु है, भुलेर रङ्गिन यो दुनियाँमा, मेरो साथ कहिले नछोड्नु है, मेरो साथ कहिले नछोड्नु है भन्नुभएको छ सूर्य तामाङ भोजपुर दिङलाबाट हो, मिस यु अल भन्नुभएको छ उहाँले। त्यसै गरी यति बेला लिम्बू विजय हुनुहुन्छ, उहाँले पनि मिस यु अल माई फ्रेन्ड्स फ्रम शङ्खुवा सभा कमिङ सन डेडिकेट टु अलको लागि भन्नुभएको छ। त्यसै गरी सुनिता कुलुङले पनि हेलो नमस्ते के छ खबर सन्चै हुनुहुन्छ भन्नुभएको छ, म पनि प्रोग्राम सुन्दैछु है यता शङ्खुवा सभा बालाबाट, मिस यु सासु आमा जुनिता चामलिङ राई एन्ड मिस यु अल माई फ्रेन्ड्स सबै सबैमा उस्तै माया उस्तै सम्झना भन्नुभएको छ भने, यति बेला म कमेन्ट हेर्दैछु राई सँगसँग हुनुहुन्छ उहाँले, बस्ने गीत मार्फत साथीहरू सम्झिनु पर्दा चामलिङ राई, त्यसै गरी चामलिङ राई धनशेर, विपिन रुङ्गाले लगायत सबै साथीहरूको लागि भन्नुभएको छ। त्यसै गरी सुरज राई तुम्सा हुनुहुन्छ, हेलो हजुर नमस्ते, म सुरज राई तुम्सा भोजपुर घर भइहाल साथ समुद्र पारी देश मलेसियाबाट हो भन्नुभएको छ उहाँले, यो समयमा ड्युटी जाँदैछु र मौसम सफा छ, बस्ने भाकात सर तीर्थ राई, योगेन इम्याङ लिम्बू, रोमन मोक्तान तामाङ, शब्द लिम्बू, अनु शेर्पा लगायत सबै साथीहरूको लागि भन्नुभएको छ उहाँले। त्यसै गरी यति बेला सपना तामाङ मोक्तान हुनुहुन्छ, हेलो लोक सांकेतिक अभिवादन नमस्ते भन्नुभएको छ, सुमिता म सपना सुन्दैछु यता पाँचकमनबाट हो, आज विशेष मेरो प्यारी दिदीको जन्मदिन परेको छ, युनिसा तामाङको जन्मदिन परेको छ, जन्मदिनको दिदी हजुरलाई लाखौं करोड़ शुभकामना व्यक्त गर्न चाहन्छु भन्नुभएको छ, हजुरले चालेको थालेको सबै काम पूरा हुँदै जाओस् र ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु, अनि बाँकी प्रोग्राम सुनेर बस्नुहुने सबै सबै साथीहरूमा उस्तै माया उस्तै सम्झना छ है भन्नुभएको छ। थ्याङ्क यू सपनाजी तपाईँलाई कमेन्टको लागि। त्यसै गरी संगीता गुम्बा हुनुहुन्छ, मिस यु मेनेको गुम्बालाई भन्नुभएको छ भने, यति बेला कमल श्रेष्ठ हुनुहुन्छ, मलाई आज दशैं भाका सुन्दरमणि अधिकारीको शब्द संगीत र रचनामा रहेको विष्णु माझी र सुन्दरमणि अधिकारीको आवाजमा रहेको दशैं भाका तिहार गीत बजाइदिनुहोस् न है भन्नुभएको छ साथी। आज म असमर्थ छु तपाईँको यो गीतलाई बजाउनको लागि, भोलि दिन पक्कै म बजाउनेछु। अनि यस कार्यक्रम मार्फत बज्ने गीत सुनाउनु पर्दा देव बास्कोटा, मनोज भुजेल, सुची आरती लिम्बू, लोकेन थोक्देन लिम्बू, राजन खतिवडा, चित्र योगी लगायत सबै सबै साथीहरूमा है भन्नुभएको छ। सन्तोष कापीले पनि मिस यु अल भन्नुभएको छ। अनि हाम्रो साथी हुनुहुन्छ सुस्मिता नाचिरिङ, हाई नाना सेवा, सुस्मिता नाचिरिङ सुन्दैछु कुवेतबाट, ह्याप्पी बर्थडे टु यु अनि मिस यु मेनुकालाई भन्नुभएको छ। के छ हाम्रो सुस्मिता नाचिरिङ तपाईँको खबर त्यसले लेखेर पठाउनु होला भन्न चाहन्छु। त्यसै गरी अर्चना अनमोल हुनुहुन्छ, अपकमिङ सन डेडिकेट विनोद थापा अर्पण, त्यसै गरी ललिता योङहाङ, सुनिता योङहाङ लगायत सबै साथीहरूको लागि भन्नुभएको छ। ईश्वरी मेवाङ हुनुहुन्छ, सुन्दैछु भोजपुरबाट, आज त उहाँले लेख्नु भएको छ, सुन्दैछु भोजपुरबाट, आज त बेलामै आएछ कार्यक्रम भन्नुभएको छ, पानी परेको छ सिस्टर, त्यता कस्तो छ भन्नुभएको छ। यता शङ्खुवा सभा चैनपुरतिर पानी पर्न सकेका छैन, दिनभरि पनि मौसम धुम्म नै थियो, अहिले पनि धुम्म नै छ बाहिर मौसम, होइन तपाईँहरूकोतिर कस्तो छ, पानी परिरहेको छ भन्नुभएको छ तपाईँले, होइन आफ्नो ख्याल गर्नुहोला भन्न चाहन्छु। सुनिता घिसिङले पनि यति बेला सुन्दैछु है तामकोबाट, सुनिता घिसिङ बाई बाई भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि, तपाईँहरू फटाफट कमेन्ट लेखेर पठाउँदै गर्नुहोला, म भने कार्यक्रममा फेरि पनि एकदमै मिठो गीत राख्नेछु, कोदो रोप्दा लागेको पिराती छुट्यो तोरी फुल्ने बेलामा, एकदमै मिठो गीत तपाईँको लागि राख्दैछु, यो गीतपछि म फेरि फर्केर आउने नै छु कार्यक्रम लोक चौतारीको बसाईलाई, यो बसाईमा सुन्दै रहनुहोला।
1: त्यसको लागि लड्न जाँदैछु, बाँच्यो भने फेरि भेटौँला है।

हजुर, तपाईँहरूको लागि मैले फेरि पनि एकदमै मिठो भाका टक्राइसकेको छु। फुलमा मौरी डुल्ने बेलामा राजु परिवार देवी घरतीको आवाज रहेको एकदमै पुरानो लोक भाका तपाईँको माझमा राखिसके। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरुण 97.6 MHz रेडियो तरङ्ग सँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई विभिन्न माध्यमबाट सुनिराख्नु भएको छ भने फ्रिक्वेन्सीबाट पनि 97.6 MHz रेडियो तरङ्गबाट यति बेला तपाईँले हामीलाई सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम लोक चौतारी तपाईँले हप्ताको छ दिन सुन्दै आउनु भएको छ। हप्ताको छ दिन मध्ये आज हामी बुधबार व्यवसायमा छौँ। व्यवसायमा हामी तपाईँहरूसँग फोनमा त जोडिन नसकिरहेको छैनौँ, होइन, तपाईँहरूसँग एकदमै तपाईँहरूको लागि मिठा मिठा लोक पूर्वेली पश्चिमेली लोक भाका राख्दै र तपाईँले गर्नुभएको त्यो मिठा कमेन्टहरू वाचन गर्दै गर्दै अबको एक घण्टा समय अवधिभर म त तपाईँकै साथमा हुन्छु। कमेन्ट गर्नु बाँकी छ भने साथीहरू गर्नु होला, होइन, तपाईँ कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ, होइन, यति बेला के गर्दैहुनुहुन्छ, तपाईँको ठाउँतिर के कस्तो छ त्यो पनि तपाईँले लेखेर पठाउनु होला व्यवसायमा। म सकेबाट तपाईँको कमेन्टहरूलाई पनि व्यवसायमा लिनेछु र अब पनि यति बेला म फेरि ढिला गर्दिनँ, म कमेन्टतर्फ लाग्छु। यति बेला साथीको कमेन्टलाई म हेर्दैछु। साथीले कमेन्ट गर्नुभएको छ यति बेला सन्जु शेर्पा त नभनौँ, हाम्रो अम्बिका मगर हुनुहुन्छ, उहाँको कमेन्टलाई म अघि पनि उहाँको कमेन्ट मैले हेरिसके। सन्जु शेर्पाको कमेन्टलाई म हेर्नेछु यति बेला। दर्शन नमस्कार ब्युटिफुल सिस्टर, के छ खबर, सन्जु हुनुहुन्छ भन्नुभएको छ। म सन्जु शेर्पा हो तेह्रथुमबाट। साथीहरूलाई अब बस्ने गीत सुनाउनु पर्दा मनिषा छेत्री, रोजा भटिया, प्यारी मान्छे दिल्सा राई, एमपीपी बस, लिम्बू देवमन देवन, कायल अभिमान सुनवाई, रञ्जित राई लगायत सबै साथीहरूको लागि है भन्नुभएको छ। अनि त्यहाँ नाम छुटेको सबै सबैमा धेरै माया सम्झना छ भन्नुभएको छ उहाँले। भावना मगरले हेलो सिस, म पनि प्रोग्राम सुन्दैछु इन्डियाबाट, हो, मिस यु ओल भन्नुभएको छ। अश्मी सोताङले पनि हामीलाई यति बेला खातबारीबाट सुन्दैछु, सम्झना छ सबै सबै साथीहरूमा भन्नुभएको छ। त्यसै गरी यति बेला जुनिता चामलिङ हुनुहुन्छ, सिस्टर सेवा भन्नुभएको छ। हजुर, सेवा सेवा रो, के छ खबर भन्नुभएको छ। मेरो खबर समग्रमा ठिक ठिकै छ, राम्रै छ भन्नुपर्छ है जुनिताजी। म पनि पास्टर फिदिम घरमै हालको बेदबाट जुनिता चामलिङ हो भन्नुभएको छ। मिसु जनता रेनी बुहारी नानी सुनिता कुलुङलाई मिठो माया सम्झना, प्रोग्राम सुनेर बस्नुहुने सबै सबै साथीहरूमा मिठो माया सम्झना भन्दै छुटिन्छु ल, बिदा भए, नमस्ते, बाई बाई भन्नुभएको छ। हस् धन्यवाद छ जुनिताजी तपाईँलाई। त्यसै गरी ढकाल धर्मराज हुनुहुन्छ, नमस्ते है, सबै सबैमा मिठो माया सम्झना, लोक चौतारीमा दुवैबाट सुन्दैछु है भन्नुभएको छ। त्यसै गरी यति बेला दिल्सा राई हुनुहुन्छ, हेलो सेवा, म दिल्सा इलामबाट, मिस यु डियर मित्र आले। त्यसै गरी मायालु अश्मी सोताङ, त्यसै गरी आज जन्मदिन मनाउनु हुने प्यारी युनिसा तामाङले जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ। अनि आगामी दिनमा जन्मदिन मनाउने प्यारीहरू राई सँगसँग होइन अनु राईलाई जन्मदिनको विशेष शुभकामना भन्दै जान्छु ल भन्नुभएको छ। राजवी राई काइलाले मिस यु होल भन्नुभएको छ। त्यसै गरी यति बेला निश्चल राई हुनुहुन्छ, नमस्ते नमस्ते नमस्ते, म पनि प्रोग्राम सुन्दैछु ओखलढुङ्गाबाट, निश्चल राई मिठो सम्झना सबै सबै साथीहरूमा माया पनि छ है भन्नुभएको छ उहाँले। त्यसै गरी यति बेला लेख्नु भएको छ साथीको कमेन्ट, दीपिका मेवाङ राईले पनि सबैमा सम्झना छ भन्नुभएको छ। त्यसै गरी राजविराही काइलाले लेख्नु भएको छ, आज जन्मदिन मनाउने साथी युनिसा तामाङलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्नुभएको छ। रिमा थामीले मिस यु होल भोजपुरबाट सुन्दैछु भन्नुभएको छ। भने रमिला राई हुनुहुन्छ, गुड इभिनिङ, नमस्ते रमिला राई, मोरङबाट हो, सुन्दैछु सबै सबैमा शुभदिन र बस्ने गीत पनि सुनाउँदै गएला भन्नुभएको छ। प्रदीप खालिङ राई हुनुहुन्छ, सबैमा मिठो सम्झना छ है, दुबईबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। धन्यवाद छ प्रदीपजी तपाईँलाई। त्यसै गरी फुची यमकला कुलुङ हुनुहुन्छ, म पनि सुन्दैछु, सबैमा उस्तै माया उस्तै सम्झना छ भन्नुभएको छ। बालाबाट सुन्दै भन्नुभएको छ भने यति बेला कृष्ण तामाङ हुनुहुन्छ, हेलो सुनिता याखा लिमुखिम, आज जन्मदिन मनाउने साथी युनिसा तामाङलाई तामाङसम्म मेरो कोसेली पुर्याइदिनु है, अनि सबै सबैमा मुटु फुट्ने गरी सम्झना माया छ भन्नुभएको छ। हुन्छ कृष्णजी, तपाईँले यो तपाईँले छोटो पठाउनु भएको कोसेली होइन, मैले युनिसा तामाङसम्म म पुर्याइदिनेछु भन्दा पनि उहाँले यति बेला सुन्दै हुनुहुन्छ होला, पुगिसक्यो होला भन्ने आशा गरौँ है कृष्णजी। त्यसै गरी यति बेला चामलिङ दहकुल हुनुहुन्छ, उहाँले मिस यु ओल गाइज भन्नुभएको छ। हरपल रोशनी हुनुहुन्छ, हेलो सेवा नाना, म हरपल रोशनी धनकुटाबाट प्रोग्राम सुन्दैछु भन्नुभएको छ। युनिसा तामाङ मोक्तान, त्यसै गरी मन्जु खिमदुङ राई राई पीके राईलाई जन्मदिनको लाखौं लाख शुभकामना भन्नुभएको छ। त्यसै गरी रिता सुहाङका थुलुङ राई हुनुहुन्छ, उहाँले पनि मिस यु ओल भन्नुभएको छ। नानु प्रीतिले पनि सम्झना छ है सबै सबैमा साथीहरूमा भन्नुभएको छ भने यति बेला प्रेम श्रेष्ठ हुनुहुन्छ, हेलो सिस नमस्ते, धनकुटा पाखरीबास भइहाल, यति बेला मलेसियाबाट सुन्दैछु, मिस यु माई फ्यामिली एन्ड सबै सबै साथीहरूमा एकदम मिठो सम्झना छ भन्नुभएको छ भने यति बेला मनको साथी जीवन कार्कीले पनि हेलो नमस्ते भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि।
र तपाईँ यति बेला कार्यक्रम लोक चौतारीको बसाइ अहिले सुन्दै हुनुहुन्छ भने कमेन्टहरू फटाफट छोड्दै गर्नुहोला यो बसाइमा। र म अब भने फेरि पनि एकदमै मिठो गीततर्फ लाग्नेछु। गीत पछि म फेरि तपाईँहरूमा फर्केर आउने नै छु। यो गीत तपाईँहरूको लागि एकदमै पूर्वेली गीत छ, एकदम पुरानो पूर्वेली लोक भाका तपाईँहरूको लागि राख्दैछु। गीत पछि म फेरि फर्केर आउने नै छु। कार्यक्रम लोक चौतारीको बसाइ तपाईँ सुन्दै रहनुहोला।

हजुर, तपाईँहरूको बासमा मैले एकदम मिठो गीतलाई राखेको थिएँ। होस् गर है सोल्टीज्यू तोङबाट तानेर यो गीत तपाईँहरूको लागि मैले राखिसकेको छु र गीतपछि पूर्ण स्वागत छ। र अब भने म फेरि पनि तपाईँहरूको कमेन्टतर्फ लाग्नेछु व्यवसायमा। फटाफट कमेन्टहरू गर्दै गर्नुहोला साथीहरू, यति बेला कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ, कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ, तपाईँले पनि लेखेर पठाउनुहोला भन्न चाहन्छु। यो बसाई तपाईँकै कमेन्ट पढ्ने बसाई हो। आज बुधबारको बसाईमा छौँ, फेरि भोलि हामी यसरी कमेन्ट पढ्न सक्दैनौँ। कमेन्ट गर्नको लागि खुल्ला छ है साथीहरू, लाइभमा कमेन्ट फटाफट गर्दै गर्नुहोला भन्न चाहन्छु। यति बेला किशोर कोयो राई हुनुहुन्छ, उहाँले नमस्ते नमस्कार सुन्दैछु है, म पनि मजाले काठमाडौँबाट, हजुरहरूमा मिठो सम्झना छ भन्नुभएको छ उहाँले। अनि बर्सातको समय बर्सातको याम चलिरहेको छ, जो जहाँ जसरी रहनु भएको छ आफ्नो आफू सजग रहनुहोला, आफ्नो ख्याल गर्नुहोला भन्नुभएको छ। हुनु त हो एकदमै यतातिर पनि होइन, अब पानी चाहिँ पर्नु हिजो अस्तिदेखि नै जोर चाहिँ गइरहेको छ र पानी पनि ठुलो झरीको बर्सात छ भनेर पनि जताततै न्युजहरूमा हामीले सुनि पनि रहेको छौँ। तपाईँ जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, आफ्नो ठाउँमा रहेर होइन सकेबाट यात्रा गर्दा नि तपाईँले अलिकति बाटोको अवस्थाहरू बुझेर यात्रा गरिदिनुहोला भन्न चाहन्छु। उहाँले लेख्नु भएको छ, यति बेला आफ्नो गाउँठाउँलाई पनि सजग रहन अनुरोध गर्दछु, अनुरोध गर्नुहोला। वर्षा मजाले पाँच छ दिन मजाले वर्षा हुने सम्भावना छ भन्नुभएको छ उहाँले। र तपाईँ पनि सजग रहनुहोला किशोरजी, तपाईँ कहाँ हुनुहुन्छ, कुन अवस्था हुनुहुन्छ, र सबै सबै साथीहरूमा बस्ने गीत सुनाउँदै जान्छु ल भन्नुभएको छ। उत्तम एकान्त प्रेमी श्रेष्ठ हुनुहुन्छ, मिस यु ओल भन्नुभएको छ। सानुमाया शेर्पा हुनुहुन्छ, हेलो दिदी नमस्ते सुन्दैछु कुवेतबाट हो। सानुमाया शेर्पा घर मेरो पास खपन, ह्याप्पी बर्थडे टु यु छेकी शेर्पा अनि मेनुका मेनुका अनि सबैमा मिठो माया सम्झना छ भन्नुभएको छ। रामकुमार तामाङ हुनुहुन्छ, सरी राजकुमार तामाङ हुनुहुन्छ, उहाँले पनि मिस यु ओल भन्नुभएको छ। त्यसै गरी चन्द्रमाया तामाङ हुनुहुन्छ, हेलो सुमिता भन्नुभएको छ, हजुर भन्छु म पनि प्रोग्राम सुन्दैछु है यता पाँच खपनबाट। चन्द्रमाया तामाङ हो, आज जन्मदिन परेको छ, प्यारिसोर डिनी युनिसा तामाङलाई ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु भन्नुभएको छ उहाँले। विशेष गरी कार्यक्रम क्षितिज पारीको बसाई र यो लोक भनौँ चौतारीको बसाईमा एकदमै होइन प्रायोजनमा हामीसँग जोडिनुहुने साथी युनिसा तामाङ, उहाँलाई फेरि पनि म जन्मदिनको अग्रिम रूपमा शुभकामना व्यक्त गर्न चाहन्छु युनिसालाई। त्यसै गरी अनु शेर्पा हुनुहुन्छ, मिस यु अल, म पनि सुन्दैछु है कुवेतबाट। अनु शेर्पा हो, सबैमा उस्तै माया उस्तै सम्झना भन्दै बाई बाई भन्नुभएको छ। त्यसै गरी सुन्दर हुनुहुन्छ, उहाँले पनि हेलो म पनि सुन्दैछु है भन्नुभएको छ, कुन ठाउँबाट सुन्दै हुनुहुन्छ तपाईँले। त्यसै गरी कुलुङ नरजित हुनुहुन्छ, उहाँले पनि हेलो सिस म पनि प्रोग्राम सुन्दैछु भन्नुभएको छ, प्रोग्राम सुन्दर हेर्दैछु है भन्नुभएको छ है। यता शङ्खुवा सभा खातबारीबाट भन्नुभएको छ र शङ्खुवा सभा खातबारीमा हुनुहुने मेरो घर परिवारमा मिठो माया सम्झना छ भन्नुभएको छ। हाल कुलुङ तपाईँ कता हुनुहुन्छ, हाम्रो कुलुङ रञ्जित हुनुहुन्छ, रञ्जित भन्दा नि नरजित हुनुहुन्छ, तपाईँ कुन ठाउँबाट हेर्दै हुनुहुन्छ। अन्त जसबिन मगर हुनुहुन्छ, उहाँले हेलो दर्शन नमस्ते आरामै हुनुहुन्छ, म पनि प्रोग्राम सुन्दैछु, नाइस प्रोग्राम मिस यु अल भन्नुभएको छ। सुरेश राणा मगर हुनुहुन्छ, उहाँले पनि हेलो दिदी नमस्ते नमस्कार भन्नुभएको छ, म पनि प्रोग्राम सुन्दैछु, सभा पोखरी एक धुपुबाट हो सुरेश राणा मगर, मिस यु मिडिया प्रेमी निमु शेर्पालाई मिठो माया सम्झना भन्दै जान्छु ल, नमस्ते टेक योर बाई बाई भन्नुभएको छ। आकाश राय हुनुहुन्छ, मिठो माया सबै सबै साथीहरूमा भन्नुभएको छ, थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि। र अब पनि कार्यक्रम लोक चौतारीको बसाईमा फेरि पनि हामी एकदमै मिठो डान्सिङ छ होइन, रामजी खानको आवाज भएको गीत तपाईँहरूमा आज राख्दैछु। गीतपछि म फेरि पनि म यो बसाईमा तपाईँहरूको कमेन्ट लिनको लागि आउने नै छु। कार्यक्रम लोक चौतारीको बसाईलाई सुन्दै रहनुहोला।

हजुर, तपाईँहरूको माझमा मैले एकदमै मिठो गीत राखेको थिएँ, प्यार प्यार रामजी खान चिर्जु अधिकारीको आवाजमा एकदमै डान्सिङ सङ्ग तपाईँहरूको माझमा मैले राखेको थिएँ। कतिपय साथ डान्स गर्नुभयो होला। यो गीत तपाईँहरू माझमा राखेको थिएँ र अब भने चाहिँ लगभग मैले पनि कार्यक्रमबाट बिदा मागेर जाने बेला हुन लागिसकेको छ। हामी कार्यक्रमको लगभग अन्तिमतिर छौँ, तपाईँ सुन्दै हुनुहुन्छ होला यति बेला, होइन? यति बेला 5:49 गइसकेको छ हाम्रो स्टुडियोको घडीमा र अब भने म तपाईँ कति बाँकी कमेन्टहरूलाई नै हेर्छु। सुन्दै हुनुहुन्छ भने कमेन्ट गर्नु होला, यो बसाई तपाईँको कमेन्ट लिने बसाइ हो, होइन? अरू दिनभन्दा पनि आज छुट्टै दिन कमेन्टहरू पढ्ने दिन रहेको छ र तपाईँहरूसँग तपाईँहरूलाई पूर्वेली पश्चिमेली भाका एकदम मिठो मिठो भाकाहरू पनि पुरानो लोक भाकाहरू पनि तपाईँहरूलाई सुनाएर मैले साथ दिइरहेको छु र अब पनि म कमेन्टतर्फ लाग्छु। आजको लागि कमेन्ट गर्नुहुन्छ म यति बेला कमेन्टतर्फ लाग्छु, म साथीको कमेन्टलाई म हेर्दैछु। यति बेला लिम्बू विजयले गुटुङटुङ तारेर लाइभ सेयर गरिदिनु होला है, तपाईँ हाम्रै प्रोग्राम हाम्रै रेडियो अरुण भन्नुभएको छ, ल धन्यवाद छ। लाइभ सेयर गरौँ गरौँ साथीहरू, मैले पनि गर्दैछु, म पनि लागि पर्दैछु, होइन? आफ्नै प्रोग्राम आफैले चलाए भए पनि होइन, मैले पनि सेयर हान्दैछु, कमेन्ट पनि कमेन्ट त गर्न मिलेन मैले, फेरि आफै कमेन्ट गर्दै आफै पढ्दै त त्यो त पक्कै पनि मिल्दैन होला, होइन? अब कुनै दिन अरू भनौँ अरू सिस्टरहरू आउँदाखेरि चाहिँ मैले पनि कमेन्ट त गर्दै गरि नै रहेको छु, रेडियोमा बसेर रेडियोमा मजाले सुन्ने कमेन्ट गर्ने मेरो पनि काम यही हो। त्यसै गरी यति बेला बी सुजित जिमी हुनुहुन्छ, रेडियो प्रेमी मनहरूमा मिठो माया सम्झन चाहे भन्नुभएको छ। सोनाम सोमराज राई सोङ्ग्रेन हुनुहुन्छ, नमस्कार हजुर, म पनि सुन्दैछु है सम्झना दिदी, सम्झना छ दिदी हजुरलाई भन्नुभएको छ, भोजपुरबाट भन्नुभएको छ। त्यसै गरी मनकुमारी कान्छी कुलुङले पनि यति बेला मिस यु अल शङ्खु अस्तव तामकोबाट म पनि सुन्दैछु भन्नुभएको छ। कुलुङ रञ्जित हुनुहुन्छ, रञ्जित मात्रै भन्न आउँछ, नरजित हुनुहुन्छ, उहाँले आज रमा सिस्टर हुनुहुन्न कि के हो, हाल चाहिँ म चाहिँ इन्डियाबाट हो दिदी भन्नुभएको छ। आज रमा सिस्टर नभएको कारणले गर्दाखेरि त मैले तपाईँ कुन ठाउँबाट हुनुहुन्छ भनेर सोधिरहेको थिएँ साथी, माइन्ड नगर्नु होला भन्न चाहन्छु। त्यसै गरी लक्ष्मण मगर हुनुहुन्छ, हेलो गुड इभिनिङ, नमस्कार मिस, के छ खबर? म चाहिँ तिन्जुर मिडिया ग्रुपको मेम्बर, धनकुटा हाल मलेसिया, धनकुटा हाल मले

चियाबाट कार्यक्रम सुन्दैछु है भन्नुभएको छ। उहाँले लेख्नुभएको छ, गीता मगर, देवबासकोटा भावना चामलिङ र मलाई सम्पाङ मिडिया प्रेम निर्मला वनिम सुस्मिता राई जुनिता चामलिङ राई सपना शासनकर लगायत सबैमा मिठो माया सम्झना भन्न चाहन्छु। र अन्त्यमा मेरो नामसँग चित परिचित सम्पूर्ण मित्रहरूलाई एफएम सुनेर बस्नुहुने सबै सबै नाम छुटेको साथीहरूलाई मिठो माया सम्झना भन्दै जान्छु ल। नमस्ते, बाई बाई भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि। र मैले तपाईँको कमेन्टलाई मैले जति नै कमेन्टहरू आएको थिएँ त्यो कमेन्टहरू मैले सबै वाचन गरे जस्तो लाग्छ। म फेरि पनि एकचोटि दोहोऱ्याएर हेर्नेछु, कतै कोही साथी कमेन्ट छुटेको छ भने म ती कमेन्टलाई पनि हेरिदिइहाल्छु होइन। अब किनभने कमेन्ट लिने बसाइ हो, तपाईँको कमेन्ट हामी खोजी खोजी पढ्नेछौँ होइन। समय मिले अनुसार, समय अभाव नभइन्जेल चाहिँ हामी तपाईँको कमेन्टहरूलाई हुन्छ जसरी हुन्छ हामी खोजी खोजी पढ्नेछौँ। आजको लागि कमेन्टहरू पनि साथीले धेरै नै गर्नुभएको छ र मैले सबै कमेन्ट रिड आउट गरेँ जस्तो लाग्यो। यदि छुटेकोमा म माफ चाहन्छु, म अच्छामा चाहन्छु भन्छु साथीहरू। र कार्यक्रम डक्टर चौधरीको बसाईलाई आजको बसाई हामीलाई तपाईँले जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरी एटिन्जलसम्म हामीलाई सुनेर साथ दिनुहुने होइन, कार्यक्रममा तपाईँले कमेन्ट गर्नुभयो, कमेन्ट गर्नुहुने साथीलाई पनि विशेष, अनि लाइभ सेयर गर्नुभयो होइन, लाइभ सेयरको लागि पनि विशेष धन्यवाद दिन चाहन्छु। र यस कार्यक्रमलाई प्रायोजनमा जोडिएर साथ दिनुहुने हाम्रो जम्मा 23 जना मिडिया प्रेमी

शुभरात्रि सन्ध्याकालीन अब शुभ सपन त भन्न मिलेन होइन साँझ पर्दैछ सबै समयमा एकदमै सन्ध्याकालीन भन्दै भन्दै फेरि पनि भरे 8 बजे कार्यक्रममा उपस्थित हुने बाचा गर्दै गर्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुबेता याका छुट्टिन्छु हवस् त नमस्ते टेक केयर।

0: प्रणाली नेपालको वायुमण्डलमा प्रवेश। आज रातिदेखि ठूलो पानी पर्ने। अर्ब रूपियाँ नजिक। दुई महिनामा 61 अर्ब सार्वजनिक ऋण संकलन। 85 अर्ब भुक्तानी।
1: शक्तिशाली एल निनोको कारण विश्वभर थप 4.5 लाख मानिसको ज्यान जान सक्ने अध्ययनको चेतावनी। अत्यधिक गर्मीसँगै गर्मीका दिनहरू 44% बढ्न सक्ने।
0: र विश्व एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक। नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेईसँग पराजित। राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गर्नु त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
4: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, पोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-94-93-495-55।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। बंगालको खाड़ीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली भारतका उडिसा, पश्चिम बंगाल र बिहार लगायतका क्षेत्रमा अत्यधिक वर्षा र डुबान गराउँदै नेपालतर्फ सरेको छ। यो प्रणालीको प्रत्यक्ष प्रभावले आज रातिदेखि नेपालका धेरै ठाउँमा मुसलधारे वर्षा शुरू हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बंगालको खाड़ीबाट शुरू भएको शक्तिशाली प्रणाली अहिले नेपालको वायुमण्डलमा प्रवेश गरेको छ। यसको असरले असोज 8 गते देखि 12 गतेसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश वर्षाको सम्भावना रहेको छ। लगातारको वर्षाले नदी र खोलाहरूमा जलस्तर 81 बढ़ने, पहाड़ी भूभागमा पहिरो जाने र तराईका होचा ठाउँमा डुबान हुन सक्ने उच्च जोखिम छ। साथै उच्च हिमाली भेगमा अत्यधिक हिमपात हुने भएकाले यो समयमा पदयात्रा र पर्वतारोहणमा नजान विभागले कड़ा चेतावनी दिएको छ। सरकारी तयारी र अपील सम्भावित विपदलाई मध्यनजर गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक काम बाहेक लामो दूरी रात्री यात्रा नगर्न आम नागरिकलाई अपील गरेको छ। देशभरका सुरक्षा निकाय र उद्धार टोलीहरूलाई हाई अलर्टमा राखिएको छ। यता कृषि मन्त्रालयले किसानहरूलाई पाक्न लागेको धान बाली जोगाउन आवश्यक सतर्कता अपनाउन र तत्काल धान नकाट्न आग्रह गरेको छ।
0: सरकारले पर्सि शुक्रबारदेखि 3 दिनसम्म नदीहरूको अवस्था र सम्भावित विपदको जोखिमका बारेमा हरेक घण्टा अध्यावधिको सूचना दिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सम्भावित बाढ़ी र पहिरोबाट हुने क्षतिको जोखिम घटाउन पूर्व सूचना प्रणालीलाई चुस्त बनाएको हो। जल तथा मौसम विज्ञान विभाग र बाढ़ी पूर्वानुमान महाशाखासँगको समन्वयमा नदीको अवस्था निरन्तर अनुगमन गरिने प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले जानकारी दिनुभयो। सम्भावित जोखिमयुक्त क्षेत्रका नागरिकको मोबाइलमा एसएमएस अलर्ट पठाइने भएकाले त्यसलाई गम्भीरतापूर्वक लिन उहाँले आग्रह गर्नुभयो। तीव्र मौसमी फेरबदलका कारण उच्च हिमाली क्षेत्रमा अत्यधिक हिमपातको सम्भावना देखिएकाले रेड अलर्ट जारी गरिएको छ। जोखिमयुक्त क्षेत्रमा रहेका पर्यटकहरूलाई तत्काल सुरक्षित ठाउँमा जान र ट्रावल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न एडभाइजरी जारी गरिएको छ। शुक्रबार र शनिबार अति आवश्यक नपरी यात्रा नगर्न प्राधिकरणको आग्रह छ। यस्तै सड़क खुलाउन मुख्य राजमार्गहरूमा डोजरहरू तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो। साथै बाढ़ी आएका बेला टिकटक बनाउन, भिडियो खिच्न वा खोलामा दाउरा संकलन नगर्न प्राधिकरणले कड़ा चेतावनी दिएको छ। देशभरका सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको र 77 जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू मार्फत प्रति कार्यको तयारी तीव्र पारिएको प्राधिकरणका कार्यकारी निर्देशक धर्मराज उप्रेतीले जानकारी दिनुभयो। यस्तै सरकारले पाकेको धान बाली र अन्न जोगाउन किसानहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
1: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले सम्भावित मौसमी विपद जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्व सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत मौसम पूर्वानुमान महाशाखाका अनुसार यही असोज 11 गतेसम्म देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्टाङ हावाहुरी सहित ठूलोदेखि धेरै ठूलो वर्षाको सम्भावना रहेको भन्दै यस्तो आग्रह गर्नुभएको हो। साथै उहाँले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन, सचेत बन्न तथा आवश्यक सावधानी अपनाउन पनि अनुरोध गर्नुभएको छ।
0: यसैबीच पर्यटन विभागले पर्यटकीय गन्तव्यहरूमा सचेतना अपनाउन एडभाइजरी जारी गरेको छ। यो हप्ता अत्याधिक वर्षाको सम्भावना रहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै पर्यटन विभागले हिमाल आरोहण र पदयात्रामा निस्किएका पर्यटक तथा सहयोगी कर्मचारीलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको हो। पछि शुक्रबारदेखि आइतबारसम्म देशभर मेघगर्जन र हावाहुरी सहित अत्याधिक वर्षा हुने भएको यसका कारण बाढ़ी पहिरो र भूक्षयको जोखिम हुनका साथै हिमाली भेगमा हिमपात समेत हुन सक्नेछ। विभागले यो अवधिमा सकेसम्म यात्रा नगर्न र गर्नै परे पूर्ण सावधानीका साथ मात्र यात्रा गर्न अनुरोध गरेको छ। साथै विभागले गोर्खाको सामागाउँ, खुम्बु र मनाङ लगायतका पर्यटकीय क्षेत्र तथा काठमाडौँ र पोखराका स्वास्थ्य संस्थालाई हिमाली स्वास्थ्य समस्याको उपचारका लागि तयारी अवस्थामा रहन समेत आह्वान गरेको छ।
1: भोटेकोशी लगायतका नदीमा आएको अविरल बाढ़ीका कारण त्यसको जलविद्युत क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुगेको छ। ऊर्जा मन्त्रालयका अनुसार विभिन्न आयोजनामा कार्यरत नेपाल विद्युत प्राधिकरणका 47 कर्मचारी सहित 800 भन्दा बढ़ी व्यक्ति अझै सम्पर्क विहीन रहेका छन्। प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विपदका कारण राष्ट्रिय प्रसारण प्रणालीबाट 410 मेगावाट विद्युत गुमेको र समग्र ऊर्जा क्षेत्र पुनरुत्थानमा झण्डै 3.90 खर्ब रूपियाँ भन्दा बढ़ी चाहिने प्रारम्भिक अनुमान पेश गर्नुभयो। माथिल्लो त्रिशुली 1, 3A र रसवागढ़ी लगायतका आयोजनाहरू बाढ़ीबाट बढ़ी प्रभावित भएका छन्। भौतिक संरचनातर्फ 11 विद्युत केन्द्र बन्द भएका छन् भने 6 निर्माणाधीन आयोजनामा गम्भीर क्षति पुगेको छ। सरकारले बेपत्ता प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल 5 लाख रूपियाँ राहत र 6 महिनासम्म आधा तलब उपलब्ध गराउने घोषणा गरेको छ। साथै प्रभावित ग्राहकलाई महसुल मिना र निशुल्क मिटर दिने व्यवस्था गरिएको छ। रसुवा र नुवाकोट लगायतका क्षेत्रमा वैकल्पिक ऊर्जाबाट विद्युत पुनः संचालन गर्ने प्रयास समेत भइरहेको छ।
0: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालका हिमालहरूमा तीव्र गतिमा हिमनदी पग्लिरहेको विषयमा आफूले 3 वर्ष अघि दिएको चेतावनी अहिले यथार्थमा परिणत भएको बताउनु भएको छ। न्यूयर्कमा चलिरहेको संयुक्त राष्ट्रसंघको महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले नेपाल सहित जलवायु परिवर्तनको उच्च जोखिममा परेका निर्दोष देशहरूको मुद्दा जोरदार रूपमा उठाउनु भएको हो। 3 वर्ष अघि नेपाल भ्रमणका क्रममा हिमाली क्षेत्रको संकटबारे चेतावनी दिँदा धेरैले यसलाई बढ़ाई चढ़ाई भनेको स्मरण गर्दै उहाँले भन्नुभयो, नेपालबाट विश्वको छानो खसिरहेको छ भन्दा शुरूमा पत्ताइएन, तर आज यसको गम्भीर असर अपेक्षा भन्दा तीव्र र व्यापक रूपमा देखिसकिएको छ। महासचिव गुटेरेसले कार्बन उत्सर्जनमा न्यून भूमिका भएका नेपाल जस्ता देशहरूले अरूकै कारण ठूलो क्षति बेहोर्नु परेको भन्दै यो अन्तरपुस्ता अन्याय भएको उल्लेख गर्नुभयो। प्रदूषकले नै मूल्य चुकाउनुपर्छ भन्ने सिद्धान्त दोहोर्याउँदै उहाँले बढ़ी उत्सर्जन गर्ने विकसित र धनी राष्ट्रहरूलाई क्षतिपूर्ति बढ़ाउन आग्रह गर्नुभयो। अहिलेको जलवायु क्षतिपूर्ति कोष निकै सानो र अपर्याप्त रहेको भन्दै महासचिव गुटेरेसले विकसित देशहरूलाई अनुकूलन वित्त 3 गुणाले बढ़ाउन र कोषलाई ठूलो तथा प्रभावकारी बनाउन आह्वान गर्नुभयो। नेपालले पनि अन्तर्राष्ट्रिय मंचहरूमा निरन्तर जलवायु न्याय र क्षतिपूर्तिको माग उठाउँदै आएको सन्दर्भमा राष्ट्रसंघ प्रमुखको यो भनाईलाई निकै महत्वका साथ हेरिएको छ।
1: सिधाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा भीषण वर्षाका बेला किसानले अपनाउनु पर्ने सावधानी बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
2: एनबीएल सर्वसुलभ आवास कर्जा
6: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप
6: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
6: शर्तहरू लागू हुनेछन्
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बंगालको खाड़ीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली नेपालको वायुमण्डलमा प्रवेश आज रातिदेखि ठूलो पानी पर्ने सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह सरकारले नदीको अवस्थाबारे हरेक घण्टा सूचना दिने 9 गतेदेखि 11 गतेसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न सुझाव हिमाली क्षेत्रमा केही दिन उच्च सावधानी अपनाउन पर्यटन विभागको आग्रह राष्ट्रसंघ महासभामा महासचिव गुटरेसद्वारा नेपालको हिमाली संकटको चर्चा जलवायु क्षतिपूर्तिको जोरदार माग लगायतका खबर प्रस्तुत गर्यौं।
0: नेपाल दर्पणमा अब बाँकी प्रसंग असोज 9 देखि 11 गतेसम्म देशका धेरै ठाउँमा मुसलधारे वर्षा हुने मौसमविदहरूले बताएका छन्। भीषण वर्षा हुँदा विपदका अरू जोखिमसँगै कृषि क्षेत्रमा क्षति पुग्ने खतरा पनि उच्च हुन्छ। खेतबारीमा लगाएको बालीमा क्षतिसँगै कतिपय अवस्थामा खेतीयोग्य जमिन नै नष्ट गर्नेसम्मका जोखिम भएकोले यस बेला विशेष ख्याल गर्नुपर्छ। यस बेला मुख्य चासो धान बालीमा छ। धान खेती गरेका किसानले के गर्ने के नगर्ने भनेर साथी सम्झना महर्जनले कृषि अनुसन्धान परिषद नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाललाई सोध्नु भएको छ।
8: केही दिन पर्खेर मात्रै धान काट्नको लागि चाहिँ हामीले सुझाव दिएका छौँ। यदि हिजो अस्ति नै काट्नु भएको छ र त्यसलाई राम्रोसँग ओतमा राख्न भ्याउनु भएको छ भने चाहिँ एकदमै राम्रो। यदि भ्याउनु भएको छैन भने हावा खेल्ने गरी ओतमा राख्नुपर्नेछ। र जसको धान चाहिँ काट्न भ्याउनु भएको छैन, पाकिसकेको छैन या पाक्ने अवस्थामा त थियो तर काट्न भ्याउनु भएन, उहाँहरूले चाहिँ गराएको विभिन्न ठाउँमा चाहिँ कुलेसो काटेर पानीको निकास चाहिँ राम्रोसँग गर्नुपर्ने देखिन्छ।
9: अब धान सँगसँगै चाहिँ तरकारी र फलफूल बालीमा पनि पानी जम्ने सम्भावना चाहिँ हुन सक्छ। पानी जम्न नदिन चाहिँ के उपाय अप्नाउने?
8: अब यति बेला भनेको चाहिँ यहाँहरूले पानी निकासको नै व्यवस्था गर्नुपर्छ। पानी निकासलाई नै प्राथमिकता दिनुपर्छ, चाहे त्यो फलफूल बगैँचा होस् या तरकारी लगाइएको जग्गा होस्। त्यस्तै गरी यहाँहरूले चाहिँ नर्सरी राख्नु भएको छ र बिरुवा अझ कलिलो अवस्थामा छ भने चाहिँ सम्भव भएसम्म स्थानीय रूपमा उपलब्ध खर पराल प्लास्टिक अथवा अन्य स्याउलाहरू प्रयोग गरेर छानो राख्दाखेरि चाहिँ नर्सरी र कलिलो बेर्ना बिरुवाहरूलाई जोगाउन सकिन्छ। त्यस्तै गरी यहाँहरूले अहिले चाहिँ विषारी हाल्ने मलखादको प्रयोग गर्ने प्रोटिन बेडहरू राख्ने काम पनि स्थगित गर्नुपर्छ। यो प्रणाली सकिएर मौसम सफा भएपछि मात्रै यो कार्यहरू यहाँहरूले पुनः सुचारू गर्नुपर्छ।
9: मलको भण्डारण चाहिँ सुरक्षित कसरी गर्ने यो बेला?
8: अब यहाँहरूले चाहिँ जस्तो कम्पोस्ट मल खाडलमा छ, खाडलमा राख्नु भएको छ या ओपन ठाउँमा पनि कुनिङ जस्तो गरेर एक ठाउँमा जम्मा गरेर राख्नु भएको छ, प्लास्टिक या त्रिपालले त्यसमा पानी नपर्ने गरेर माथिबाट छोप दिने, साथै साइडबाट चाहिँ कुलेसो खनेर भलको रूपमा बगेर आएको पानीलाई तर्काउने व्यवस्था गर्नुपर्छ।
9: विभिन्न अन्न पाकेको फलफूलहरू केही हुन सक्छ जसलाई पनि जोगाउनु पर्ने हुन सक्छ, यतिखेर कसरी जोगाउने?
8: भारी वर्षा हुनु अगाडि नै पहिलो प्राथमिकता चाहिँ आफ्नो व्यक्तिगत सुरक्षालाई दिएर ल्याउन सकिन्छ र त्यसलाई भण्डारण गर्न सकिन्छ भने धेरथोर चाहिँ त्यो गर्न सकिन्छ, नत्र भने अब यहाँहरूले यो मौसमी प्रणालीको असर नसकिन्जेल चाहिँ कुर्नु नै उपयुक्त हुन्छ।
9: नदी छेउछाउमा खेती गरेको हुन सक्छ, त्यो बालीको सुरक्षा कसरी गर्ने होला?
8: सर्वप्रथम त यहाँहरूले पहिरोको बाढीको सम्भावना भएका ठाउँहरूमा नजाने, आफ्नो व्यक्तिगत सुरक्षा नै सबैभन्दा ठूलो प्राथमिकता हुन्छ। त्यसपछि मौसमको अवस्था हेरेर एकदमै अर्जेन्ट कुराहरू छन् भनेदेखि चाहिँ यहाँहरूले सुरक्षित रहन्छु भन्ने यकिन भएपछि मात्रै पानी रोकिएको समयमा एकदमै अर्जेन्ट कामहरू गर्नुपर्नेछ भन्ने चाहिँ त्यो अनुसार गर्नु पर्यो, नत्र भनेदेखि चाहिँ सम्भव भएसम्म यो वर्षाको गतिविधि बढ्नु अगाडि नै पशुवस्तुलाई दिने दाना परालहरू पनि दुई चार दिनलाई पुग्ने गरी जोखो गरेर राख्ने र त्यसलाई चाहिँ पानी पस्न नदिने अथवा माथिबाट पानी चुहिन नदिने उभानो रहने सुनिश्चित गरेर राख्ने जल तथा मौसम विज्ञान विभागबाट यो मौसमी प्रणाली त्यो सूचनालाई फलो गरेर यहाँहरू आफू रहेको स्थानमा चाहिँ कतिको कुन लेभलको चाहिँ पानी पर्दैछ कति वर्षा हुँदैछ भन्ने यकिन गरेर मात्रै घर बाहिरको गतिविधिहरू गर्नुहोला। प्रणाली सुरु हुनुभन्दा अगाडि नै जति पूर्व तयारी गर्न सकिन्छ गर्ने, त्यसपछि चाहिँ रोकिएर यो प्रणाली गइसकेपछि गर्दा चाहिँ बढी राम्रो सुरक्षित र वैज्ञानिक हुन जान्छ।
9: ठुलो वर्षापछि चाहिँ के गर्ने?
8: वर्षापछिको अवस्थामा चाहिँ फेरि अब हाम्रो बाली चाहिँ कुन बाली कुन अवस्थामा छ र कति क्षति भएको छ त्यसको आधारमा चाहिँ विभिन्न उपायहरू हुन्छन्। त्यसको लागि चाहिँ यहाँहरूले शुक्रबार जारी हुने बुलेटिन सँगसँगै वर्षापछि पनि किसानहरूले के उपायहरू अप्नाउने भन्ने विषयमा हामी अर्को विशेष बुलेटिन पनि जारी गर्नेछौँ। स्थानीय निकायमा कार्यरत कृषि प्राविधिक पशु प्राविधिकहरूसँग चाहिँ निरन्तर सम्पर्कमा रहनुहुन अनुरोध छ।
1: वाहनन्तु कृषि अनुसन्धान परिषद नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल नेपाल दर्पणमा खबरकै सिलसिला। सरकारले आन्तरिक रोजगारीलाई प्रवर्धन गर्ने उद्देश्यले कोशी प्रदेशबाट सिप तथा रोजगार मेला राष्ट्रिय अभियान शुरू गर्ने भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले आउँदो असोज 14 20 गतेसम्म कोशी प्रदेशको इटहरीमा 7 मेला आयोजन गर्न लागेको हो। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव एवं मेलाका संयोजक हेमराज तामाङले वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा परिणत गर्न स्वदेशमै अवसर सृजना गर्ने नीति अनुसार मेला आयोजन गरिएको बताउनुभयो। यो केवल मेला नभई राष्ट्रिय अभियान रहेको भन्दै उहाँले विशेष गरी सिप सिक्न चाहने इच्छुक व्यक्तिहरूलाई सिप विकासको अवसर प्रदान गरेर सिप सिकेर दक्ष भइसकेका व्यक्तिहरूलाई रोजगारदाताको माग अनुसार रोजगार उपलब्ध गराउने गरी यो कार्यक्रमलाई वृहत रूपमा सञ्चालन गर्न लागि दावी गर्नुभयो। इटहरीमा उद्योग कृषि निर्माण र सेवा सहित 10 65 स्टल रहने मेलाका क्रममा सातै प्रदेशमा सञ्चालन गरिने मन्त्रालयले जनाएको छ। क्रमशः मेला सातै प्रदेशमा सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ। पत्रकार सम्मेलनमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले रोजगारदाता र श्रमिक बीचको दूरी अन्त्य गर्न मन्त्रालयले आन्तरिक रोजगारीलाई प्राथमिकता दिएको समेत बताउनुभयो।
0: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 रूपियाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिना अर्थात भदौ मसान्तसम्ममा कुल सार्वजनिक ऋण 29.73 अर्ब रूपियाँ पुगेको हो। असार मसान्तको तुलनामा भने भदौमा सार्वजनिक ऋण केही घटेको छ। सरकारले नयाँ लिएको ऋण भन्दा पुरानो ऋणको सामा भुक्तानी बढ़ी गरेकाले कुल ऋणको आकार घटेको हो। यस अवधिमा सरकारले 61.5 अर्ब नयाँ ऋण लिएको छ भने 70.13 अर्ब रूपियाँ सावा भुक्तानी गरेको छ। कुल ऋण मध्ये आन्तरिक ऋण 13.61 अर्ब र बाह्य ऋण 16.11 अर्ब रूपियाँ रहेको छ। नेपालको कुल सार्वजनिक ऋण कुल गृहस्थ उत्पादन जीडीपीको 45.05% पुगेको छ। चालू आर्थिक वर्षमा सरकारले 6.58 अर्ब रूपियाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ, जसमध्ये भदौ मसान्तसम्ममा वार्षिक लक्ष्यको झण्डै 9% अर्थात 61.05 अर्ब रूपियाँ ऋण लिएको छ। ऋण परिचालनमा आन्तरिक ऋणको हिस्सा झण्डै 82% र बाह्य ऋणको हिस्सा 18% रहेको छ।
1: बैंक भन्सार कार्यालयले 20 2,54,93,00,000 राजस्व संकलन गरेको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवागढ़ी खेरुङ नाका पूर्ण रूपमा बन्द भएपछि नेपाल चीन उत्तरी कोरला नाका हुँदै पैछारी गरिएका मालवस्तु बापत 20 यो मात्रामा राजस्व जम्मा भएको हो। रसुवाको भोटेकोसी बाढ़ीपछि धेरैजसो मालवस्तु कन्टेनर तथा विद्युतीय गाड़ी र अन्य सामान बोकेका गाड़ीहरू केरुङ नाकाबाट रूट परिवर्तन भई कोरला नाका हुँदै नेपाल भित्रिरहेका छन्। मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार भदौ 10 कोरला नाकाबाट भित्रिएका 567 कन्टेनर र 1,090 विद्युतीय गाड़ीको भन्सार जाँच पास भएको छ। नेपाल चीन तर्फका मुख्य व्यापारी नाका रसुवागढ़ी र तातोपानी पूर्ण रूपमा बन्द अवस्थामा छन्। मुस्ताङ भन्सार कार्यालयले गएको आर्थिक वर्ष 82-83 6.92 अर्ब रूपियाँ राजस्व संकलन गरेको थियो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: कृषि मन्त्र नार्कसँग
2: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौ। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।

0: पाको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
2: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। बजारमा अण्डाको मूल्य फेरि बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले हिजोदेखि नै लागू हुने गरी अण्डाको मूल्य प्रति क्रेट 10-15 रूपियाँसम्म बढ़ाएको हो। संघले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार सबैभन्दा ठूलो अर्थात 9XL अण्डाको डिपो तथा डिलर मूल्य प्रति पेटी 4,300 रूपियाँ र ठूलो अण्डाको मूल्य प्रति पेटी 4,200 रूपियाँ तोकिएको छ। नयाँ मूल्य अनुसार 9XL अण्डा प्रति क्रेट 615 रूपियाँ र ठूलो अण्डा प्रति क्रेट 600 रूपियाँ पर्नेछ। यसअघि भदौ 19 गतेदेखि लागू हुने गरी संघले 9XL अण्डाको मूल्य प्रति क्रेट 605 रूपियाँ, ठूलो अण्डा 590 रूपियाँ र मध्यम अण्डा 550 रूपियाँ तोकेको थियो।
5: शेयर बजार परिसूचक नेप्से आज उच्च अंकले घटेको छ। आज नेप्से 36.25 अंकले घटेर 2,618.03 बिन्दुमा झरेको हो। सबै समूहको सूचक घटेकामा जीवन बीमा समूह 2% भन्दा धेरैले घटेको छ। आज 253 कम्पनीको शेयर मूल्य घटेकामा 23 बढ़ेको छ। दुईवटा कम्पनीको शेयर भने घटबड भएन। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 7.5 अर्ब कारोबार भएकामा आज 252 कम्पनीका 2,16,00,000 किता शेयर 6.35 अर्ब रूपियाँमा किनबेच भएको छ।
6: दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट 5 घण्टाको उडान अवधि पार गर्दै फ्लाई दुबईको बोइङ 737 म्याक्स जहाज अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ। दुवै पोखरा दुबई नियमित व्यावसायिक उडान अन्तर्गत पहिलो पटक पोखरा अवतरण गर्न लागेको फ्लाई दुबईको जहाजलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि विशेष तयारी गरिएको छ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जहाज अवतरण हुँदा सात पानीको फोहराले स्वागत गरिने जानकारी दिनुभयो। यात्रुको स्वागतमा सरकारी अधिकारी, पर्यटन सम्बद्ध संघ संस्थाका प्रतिनिधि लगायत सहभागी रहने उहाँले बताउनुभयो।
5: काठमाडौँको वसन्तपुरमा रहेको हनुमान डोका दरबार अगाडि बिहान 7:47 शुभ साहितमा इन्द्र ध्वज सहितको लिङ्ग ठडाएसँगै यस वर्षको इन्द्रजात्रा औपचारिक रूपमा शुरू भएको छ। भदौ शुक्ल द्वादशीदेखि एक हप्तासम्म मनाइने यो जात्रा आउँदो असोज 13 गतेसम्म चल्नेछ। असोज 13 गते नानिसा यात्रा मनाइनेछ भने त्यही दिन राति 9:25 इन्द्रज्योत ढालेपछि जात्राको औपचारिक समापन हुनेछ। जात्राभर काठमाडौँ उपत्यकामा मजिपा लाखे, हलचोकको आकाश भैरव, किलागलको पुलु किसी, विभिन्न परम्परागत देवी नाच तथा सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिनेछ। यस्तै भक्तपुरमा पनि परम्परागत इन्द्र जात्रा आजदेखि शुरू भएको छ।
6: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशनको प्रक्रिया अघि बढ़ेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार 58 जिल्लाका 512 पालिका अधिवेशन सम्बन्धी प्रक्रिया पालिकामा अधिवेशन सम्बन्धी प्रक्रिया शुरू भइसकेको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार पालिका तहको अधिवेशन वडा तहको तुलनामा बढ़ी जटिल हुने भएकाले निर्वाचन तथा नतिजा सार्वजनिक गर्न केही समय लाग्नेछ। निर्वाचन समितिका अनुसार अधिवेशन सम्पन्न भएसँगै क्रमशः नतिजा सार्वजनिक हुँदै जानेछ। कांग्रेसको 15 महाधिवेशनका लागि वडा तहपछि अहिले पालिका तहका अधिवेशनलाई अघि बढ़ाइएको छ।
5: नेकपा एमालेको केन्द्रीय समिति बैठकमा आउँदो पार्टीको दिशा, नेतृत्व, संगठन पुनर्गठन र वामपन्थी एकताको विषयमा छलफल भइरहेको छ। ललितपुरको भनीमण्डलको एक पार्टी प्यालेसमा आज बैठकको तेस्रो दिन हो। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्। एमाले उपमहासचिव योगेश भट्टराईले पार्टीको आउँदो दिशाबारे छुट्टै लिखित धारणा प्रस्तुत गर्नुभएको छ। उहाँले वामपन्थी एकतालाई संख्या थप्ने अभियानका रूपमा मात्र बुझ्न नहुने बताउनु भएको छ। बैठकमा नेतृत्वको कार्यशैली, पार्टी सञ्चालनको विधि, संगठनको अवस्था र नागरिकसँग पार्टीको सम्बन्धबारे पनि केही सदस्यहरूले प्रश्न उठाएका छन्।
6: नेपाल दर्पणमा अब विदेशका खबर। यस वर्षको शक्तिशाली एल निनोका कारण विश्वभर अत्याधिक गर्मी, खडेरी र डडेलो बढ्दा आउँदो फेब्रुअरीसम्म थप झण्डै 4,51,000 जनाको ज्यान जान सक्ने एक अध्ययनले चेतावनी दिएको छ। युनिभर्सिटी अफ सिकागोमा रहेको क्लाइमेट इम्प्याक्ट ल्याबले गरेको अनुसन्धान अनुसार जलवायु परिवर्तन र खाद्य सुरक्षाको सामना गरिरहेका गरीब तथा विकासोन्मुख देशहरू यसको सबैभन्दा ठूलो मार्न पर्नेछन्। अफ्रिकाको साहेल क्षेत्र सबैभन्दा बढ़ी प्रभावित हुने अनुमान छ। यसै गरी भारतमा झण्डै 15,800, ब्राजिलमा 13,300 र इण्डोनेशिया लगायतका एसियाली देशमा हजारौं अतिरिक्त मृत्यु हुन सक्ने अनुमान छ। अब फेब्रुअरीसम्मको अवधिमा विश्वव्यापी तापक्रम सामान्य भन्दा 1.2 डिग्री सेल्सियसले बढ़ने र गर्मीका दिनहरू 44% थपिने अनुसन्धानकर्ताले बताएका छन्। विज्ञका अनुसार यो तथ्याङ्क त्रास फैलाउन नभई पूर्व तयारीका लागि सचेत गराउन सार्वजनिक गरिएको हो। सम्बन्धित मानवीय क्षति रोक्न तत्काल गर्मी सम्बन्धी पूर्व सूचना प्रणाली, शीतलन केन्द्र र बाहिरी कामदारको सुरक्षामा ध्यान दिनुपर्ने सुझाव अध्ययनले दिएको छ। तयारीको मुख्य उद्देश्य चेतावनी जारी गर्नु मात्र नभई मानिसको जीवन बचाउनु रहेको विज्ञहरूले जोड़ दिएका छन्।
5: विदेशकै अर्को प्रसंगमा सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्राममा हुने ठगी नियन्त्रण गर्न ठूलो कदम चालेको छ। सिंगापुर प्रहरीसँगको सहकार्यमा मेटाले गएको जनवरीदेखि अहिलेसम्म ठगी र जालसाजीमा संलग्न 37,00,000 भन्दा बढ़ी अकाउन्ट पेज र सामग्रीहरू हटाएको जनाएको छ। मेटाका अनुसार जुलाई महिनामा मात्रै 36,00,000 भन्दा बढ़ी सेल पेजहरूमाथि कार्यवाही गरिएको छ। यस्तै जनवरीदेखि जूनसम्म 1,13,000 भन्दा बढ़ी अकाउन्टहरू हटाइएका छन्। विशेष गरी विदाको समयमा सस्तो यात्रा प्याकेजको प्रलोभन देखाएर ठगी गर्ने 33,000 भन्दा बढ़ी नेटवर्कलाई जून महिनामा ध्वस्त पारिएको कम्पनीले जनाएको छ।
6: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। कराते तर्फका खेलाड़ी तेन्जिङ शेर्पाले नेपाललाई ऐतिहासिक काश्य पदक दिलाएका हुन्। तोयोहाशी जिम्नेजियममा आज भएको खेलको रिपिचेजमा लाओसका सायानास भाथानालाई 9-1 फराकिलो अन्तरले पराजित गर्दै तेन्जिङले काश्य पदक पक्का गरेका हुन्। खेलका क्रममा उनले 1 इपोन सहित 9 स्कोर गरे। यसैबीच विश्व एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेईसँग पराजित भएको छ। जापानमा आज भएको खेलमा नेपालले पहिलो हाफमा 13-13 बराबरी खेलेको थियो, तर दोस्रो हाफमा कमजोर प्रदर्शन गरेको नेपाल 37-18 अंकले पराजित भयो। नेपालले हिजो समूह चरणको पहिलो खेलमा थाइल्याण्डलाई हराउँदै विजयी शुरूआत गरेको थियो। नेपाल रहेको समूहमा चाइनिज ताइपेई, श्रीलंका र थाइल्याण्ड छन्। अर्को समूहमा इरान, भारत, बंगलादेश र जापान छन्। नेपालले भोलि समूह चरणको अन्तिम खेलमा श्रीलंकासँग खेल्दछ। सन् 2019 चीनको हाङझाउमा भएको एसियाली खेलकुदमा काश्य पदक जितेको थियो। जापानमा चलिरहेको विश्व एसियाली खेलकुदको पदक तालिकामा चीनले अग्रता कायम राखेको छ। हालसम्म चीनले 47 स्वर्ण, 20 रजत र 10 काश्य सहित 77 पदक जितेको छ। आयोजक जापान 15 स्वर्ण, 24 रजत र 27 काश्य सहित 66 पदकका साथ दोस्रो स्थानमा छ। दक्षिण कोरिया 8 स्वर्ण, 8 रजत र 24 काश्य गरी 40 पदक सहित तेस्रो स्थानमा छ। 45 देश सहभागी यस प्रतियोगितामा अहिलेसम्म नेपाल सहित 36 देशले कम्तीमा 1 पदक जितेका छन्।
5: खेल खबर सके हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एक पटक।
6: बंगालको खाड़ीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली नेपालको वायुमण्डलमा प्रवेश। आज रातीदेखि ठूलो पानी पर्ने, सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह। सरकारले नदीको अवस्थाबारे हरेक घण्टा सूचना दिने।
5: हिमाली क्षेत्रमा केही दिन उच्च सावधानी अपनाउन पर्यटन विभागको आग्रह। कृषि क्षेत्र पनि उच्च जोखिममा, वर्षाको अवस्था अनुसार व्यवहार गर्न सुझाव।
6: सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण 30 खर्ब रूपियाँ नजिक। 2 महिनामा 61 अर्ब सार्वजनिक ऋण संकलन, 85 अर्ब भुक्तानी।
5: शक्तिशाली एल निनोको कारण विश्वभर थप 4.5 लाख मानिसको ज्यान जान सक्ने अध्ययनको चेतावनी। अत्यधिक गर्मीसँगै गर्मीका दिनहरू 44% बढ़न सक्ने।
6: र विश्व एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक, नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेईसँग पराजित।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश केमाली र हृदय रिमाल पनि विदा हुन्छौ। आउँदो बिहिबारदेखिको सम्भावित वर्षाले ल्याउने जोखिम घटाउने उपायहरू खोज्न थालौं।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाई सँगै।
2: कृषि ज्ञान केन्द्र संखुवा सभाको प्रस्ताव आह्वान सम्बन्धी सूचना। यस कृषि ज्ञान केन्द्र संखुवा सभाको चालु आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि व्यवसाय प्रबन्धन अनुदान नियमावली 2078 बमोजिमका शर्तहरू पालना गरी तपसिलका कार्यक्रमहरू कार्यान्वयनका लागि संखुवा सभा जिल्लाभित्रका इच्छुक कृषि सहकारी, कृषि समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी वा संस्थाहरू यही मिति 2083 साल असोज 18 गते सम्म र अन्तिम दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट कार्यालय समयभित्र तोकिएको ढाँचामा प्रस्ताव दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। रित नपुगी वा म्याद नाघि प्राप्त हुन आएका प्रस्तावहरू दर्ताका लागि समावेश गरिने छैन। यस सम्बन्धी थप जानकारीको लागि कृषि ज्ञान केन्द्र संखुवा सभामा सम्पर्क गर्न सकिनेछ। तपसिल बकार सुधार कार्यक्रम संख्या 15, बजेट रु 4,50,000, अधिकतम साझेदारी प्रतिशत 75%, प्रस्ताव पेश गर्न सक्ने सम्भावित साझेदारले ध्यान दिनुपर्ने कुराहरू, कृषक समूह र सहकारी यस कार्यक्रममा सहभागी हुन सक्नेछ। कार्यक्रम एउटै क्लस्टरमा सञ्चालन हुनुपर्नेछ।
3: गडौला मल उत्पादन तथा प्राङ्गणिक मल सुधार कार्यक्रम संख्या 20, बजेट रुल 5,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, कृषक समूह र सहकारी यस कार्यक्रममा सहभागी हुन सक्नेछ। कार्यक्रम एउटै क्लस्टरमा सञ्चालन हुनुपर्नेछ।
2: सुन्तला बगैँचा व्यवस्थापन एवं सुदृढीकरण कार्यक्रम संख्या 5, बजेट रु 5,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषि समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 7 रोपनीमा सञ्चालन हुनुपर्नेछ।
3: किवी बगैँचा व्यवस्थापन एवं सुदृढीकरण कार्यक्रम संख्या 1, बजेट रु 1,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 5 रोपनीमा सञ्चालन हुनुपर्नेछ।
2: अलैची बगान व्यवस्थापन एवं सुदृढीकरण कार्यक्रम संख्या 3, बजेट रु 3,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 4 रोपनीमा सञ्चालन हुनुपर्नेछ।
3: अकबरे बारी प्रवर्धन कार्यक्रम 4 पटक, बजेट रु 4,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 2 रोपनीमा सञ्चालन हुनुपर्नेछ।
2: अदुवा बाली प्रवर्धन कार्यक्रम 3 पटक, बजेट रु 3,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 5 रोपनीमा सञ्चालन हुनुपर्नेछ।
3: कफी खेती प्रवर्धन कार्यक्रम 5 पटक, बजेट रु 5,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 5 रोपनीमा सञ्चालन हुनुपर्नेछ।
2: लसुन खेती प्रवर्धन कार्यक्रम संख्या 3, बजेट रु 3,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 2 रोपनीमा सञ्चालन हुनुपर्नेछ।
3: प्याज खेती प्रवर्धन कार्यक्रम संख्या 3, बजेट रु 3,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 2 रोपनीमा सञ्चालन हुनुपर्नेछ।
2: कृषि वस्तु ब्रान्डिङ, प्याकेजिङ, यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान संख्या 1, बजेट रु 6,05,000, अधिकतम साझेदारी प्रतिशत 50%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी।
3: फलफुल तथा पुष्प नर्सरी स्थापनामा 50% अनुदान एक पटक, बजेट रु 1,00,000, अधिकतम साझेदारी प्रतिशत 50%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी।
2: व्यावसायिक तरकारी उत्पादक किसानलाई यन्त्र उपकरण र मल्टिङ खरिद सहयोग संख्या 1, बजेट लिमिट रु 5 लाख, अधिकतम साझेदारी प्रतिशत 50%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। सहभागीहरूले न्यूनतम 5 रोपनी क्षेत्रफलमा तरकारी खेती गरेको हुनुपर्नेछ।
3: व्यावसायिक कफी उत्पादक किसानलाई कफी प्रशोधन उपकरण सामग्रीहरू खरिदमा 50% अनुदान, एक पटक बजेट रु 3 लाख, अधिकतम साझेदारी प्रतिशत 50%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी, कृषक समूह सहभागीहरूको हकमा न्यूनतम 50 रोपनी र निजी उद्यमी समावेश हुन न्यूनतम 10 रोपनी क्षेत्रफलमा कफी खेती गरिरहेको हुनुपर्नेछ।
2: उत्पादन क्षेत्रमा तरकारी फलफूल सुकाउने सोलर ड्रायर प्रवर्धन कार्यक्रम, एक पटक बजेट रु 1 लाख, अधिकतम साझेदारी प्रतिशत 50%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। सहभागीहरूले न्यूनतम 5 रोपनी क्षेत्रफलमा तरकारी फलफूलको व्यावसायिक खेती गरेको हुनुपर्नेछ। कृषि विभाग संघ सशक्त अनुदान प्राङ्गरी कृषि प्रवर्धन कार्यक्रम संख्या 1, बजेट रु 10 लाख, अधिकतम साझेदारी प्रतिशत 50%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। प्रस्तावना तथा अनुदान ग्राही छनौट प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 बमोजिम हुनेछ।
3: प्रस्ताव 7, संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू।
2: रु 10 को टिकट ट्रान्स गरी तोकिएको ढाँचा बमोजिम आवेदन र प्रस्ताव,
3: कृषक समूह तथा सहकारी संस्थाको बैठकको निर्णयको प्रतिलिपि,
2: व्यक्तिगत अनुदान ग्राहीले रु 100 र संस्थागत समूह सहकारी संस्था व्यावसायिक फर्म कम्पनीले प्रति आवेदन रु 200 रुपियाँ राष्ट्रिय वाणिज्य बैंकको खातामा दाखिला गरेको सकल भौचर प्रस्तावनासँग पेश गर्नुपर्नेछ।
3: संस्था दर्ता तथा नवीकरण प्रमाण पत्रको प्रतिलिपि,
2: स्थायी लेखा नम्बरको प्रमाण पत्र प्रतिलिपि र आर्थिक वर्ष 2082-83 को कर चुक्ता प्रमाण पत्र र लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि,
3: आधिकारिक व्यक्ति निवेदकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: कार्यक्रम सञ्चालन हुने स्थानको स्वामित्व खुल्ने कागजात, जग्गा धनी पूर्जा प्रमाण पत्र र भाडाको जग्गा भएमा कम्तीमा 10 वर्ष र व्यावसायिक फलफूल बगैंचाको हकमा 15 वर्षको करार सम्झौता पत्रको प्रतिलिपि,
3: सम्बन्धित स्थानीय तहको कृषि शाखाको सिफारिस पत्र,
2: आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको र नलिने सो घोषणा पत्र,
3: कृषि सम्बन्धी अनुभव तथा तालिमको प्रमाण पत्रहरूको प्रतिलिपि।
2: नोट, यस सूचना सम्बन्धी थप जानकारीको लागि फोन नम्बर 0295-62-130-97-61-15-62-70 कार्यालय समयभित्र सम्पर्क राख्न सक्नुहुनेछ। आवेदन फारमको लागि कृषि ज्ञान केन्द्र संखुवा सभा वा आफ्नो स्थानीय तहमा सम्पर्क गर्न सक्नुहुनेछ। प्रदेश कृषि व्यवसाय प्रवर्धन ऐन 2077 को दफा 6 को अनुदान सम्बन्धी मापदण्डको खण्ड 6 अनुसार पछिल्लो 3 वर्ष कुनै पनि तहको सरकारबाट एकै पटक 5 लाख वा 100 भन्दा बढी रकम अनुदान दिएको पाइएमा कार्यक्रममा सहभागी गराइने छैन।
3: फोन नम्बर 0295-62-487 र 0295-62-130,
2: मोबाइल नम्बर 9843-63-0755 र 97-61-15-62-70। कृषि ज्ञान केन्द्र खादबारी शङ्खुवा सभा।
0: होइन, छिटो निस्कन भनेको, ढिला भइसक्यो।
4: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनर गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हे तेरी, तिमी नै भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
4: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
4: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
5: साथै 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी बनाउनु परेमा तथा 12 राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
6: मनोकामना सुनचाँदी पसल,
7: चैनपुर 6 चोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली। मोबाइल 9862-13-67-44, 9815-38-77-75।

0: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: लाउरेहरू
2: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
3: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने
2: लाखे सल्लाह दिएर के पाक्क बोलेको? कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको कालिलो

बोल हरि बोल हरि बोल सबले हरि बोल वैकुण्ठमा जानलाई मनको झोकाको हरि बोल

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल तपाईं सँगै अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।
2: मार्फत व्यावसायिक रूपमा खुर्सानी खेती गरिएको फार्मका संचालक दयाराम पाठकले बताए। धान मकै लगायत खाद्यान्न बालीबाट भन्दा खुर्सानीबाट राम्रो आमदानी हुने र बाँदरले क्षति नगर्ने भएकाले खुर्सानी खेती विस्तार गरिएको उनले बताए। गत फागुनमा लगाएको अकबरे खुर्सानीले अहिले उत्पादन दिन थालेको छ। संचालक पाठकले भने उत्पादन भएको जति सबै बजार पठाउने गरेका छौं, माग अनुसार बजारमा पुर्याउन सकेका छैनौं। हाल 2-3 दिनमा करिब 300 किलो पाकेको खुर्सानी टिपेर बिक्री गर्ने गरिएको छ। यहाँ उत्पादित खुर्सानी यशोदा फूड्स प्राली बुटवल स्थित तरकारी मण्डी र स्थानीय बजारमा सहजै खपत हुने गरेको उनले बताए।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
6: त्यसैले त राजा च्याउ नै खानु भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने।
7: हो नि काका, राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
6: हामीले राजा च्याउ त्यसै भनेको हो र।
8: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
9: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
10: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। बंगालको खाड़ीमा विकसित भएको शक्तिशाली न्यूनचापीय प्रणालीका कारण नेपालमा आजदेखि 11 गतेसम्म भारी वर्षा र हिमपातको उच्च जोखिम देखिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सम्भावित विपदलाई ध्यानमा राख्दै देशभरका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेष गरी हिमाली क्षेत्रमा भारी हिमपात र पहाड़ी तथा तराई क्षेत्रमा भारी पहिरोको जोखिम बढ़ेपछि सरकारले देशभरका संयन्त्रलाई हाई अलर्टमा समेत राखेको छ। महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुका साथै पश्चिमी वायुको पनि प्रभाव रहेको छ। यसमै बंगालको खाड़ीको मध्य भूभागमा विकसित भएको न्यूनचापीय क्षेत्र थप शक्तिशाली बन्दै नेपालतर्फ सरेको छ। यसको प्रभावले बुधबारबाटै कोशी बागमती र गण्डकी प्रदेशमा मौसम बदली भई वर्षा शुरू भइसकेको छ। यो प्रणाली बिहिबारसम्ममा अझै शक्तिशाली रूपमा जमीनमा प्रवेश गर्ने र देशैभर यसको प्रभाव पर्ने महाशाखाले जनाएको छ। मौसमविद हरिप्रसाद ढकालका अनुसार आगामी शुक्रबारदेखि आइतबारसम्मका देशका सबैजसो भागमा पानी पर्नेछ। उनका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षा हुने समेत सम्भावना छ। यी प्रदेशका एक दुई स्थानमा अति भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ। त्यसै गरी मधेस, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि धेरै भारी वर्षा हुने र कडाली प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको छ। पानी त देशैभरि पर्छ र सबै प्रदेशमा भारी वर्षाको सम्भावना पनि छ। मौसमविद ढकालले भने अति भारी वर्षा र अति भारी हिमपातको सम्भावना विशेष गरी गण्डकी प्रदेशमा रहेको छ। त्यस्तै उनले टाढा र रातिको यात्रा नगर्न समेत अपील गरेका छन् भने घण्टा घण्टामा एसएमएस समेत अलर्ट राखिएको छ। सुरक्षित हुन प्रधानमन्त्रीले समेत आग्रह गरेका छन्। भीषण वर्षाको जोखिम, सतर्कता अपनाउन अपील शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
2: मूलधारको राजनीतिक एजेण्डा बन्न 17 वर्ष, शीर्षकमा अन्नपूर्ण पोस्ट खबर लेख्छ। 17 वर्ष अघि सन् 2009 काला पत्थरमा मन्त्री परिषद बैठक राख्दा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालमाथि सगरमाथा हेर्ने बहाना भनेर धेरैले सस्तो टिप्पणी गरेका थिए। त्यसबेला सरकारको प्रमुख एजेण्डा बनेको जलवायु परिवर्तनको मुद्दा अहिले न्याय खोज्ने कोषे ढुंगा बन्ला भनेर सायदै विश्वास थियो। त्यसै त लामो समय केही गैर सरकारी संस्था र केही विश्वस्तरीय सेमिनारमा जलवायु परिवर्तन, अनुकूलन र कार्बन उत्सर्जनको मुद्दा बने पनि नेपाली राजनीतिको मूलधारमा प्रवेश गरेको थिएन। जलवायु परिवर्तनको विश्वव्यापी असरतर्फ विश्व समुदायको ध्यान खिच्न तत्कालीन सरकारले ऐतिहासिक कदम चालेको प्रसंग पूर्व प्रधानमन्त्री नेपाल स्मरण गर्छन्। मालदिव्सले समुद्रमुनि मन्त्री परिषदको बैठक बसेर विश्वलाई सन्देश दिए झैं नेपालले पनि आफ्नै विशिष्ट भौगोलिक पहिचान अनुसार हिमाली क्षेत्रमै बैठक बस्ने मौलिक विचार अघि सारेको उनले बताए। नेपालले कालापत्थर बैठक स्मरण गर्दै भने समुद्र भएको देशले पानीमुनि बैठक बस्छ भने पहाड़ भएको देशले पहाड़को टाकुरामा किन नबस्ने त्यो विचार आयो हाम्रो दिमागमा। अन्तर्राष्ट्रिय स्तरमा टापु र तटीय राष्ट्रहरूले जस्तै विश्वभरका झण्डै 50 हिमाली र 44 अल्प विकसित देशहरूले पनि संगठित भई आफ्ना अधिकार र एजेण्डाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ। विश्वमा 46 टापु देशहरू छन्। नदी तटीय देशहरू 150 छन्। हिमाली देशहरू झण्डै 50 मात्रै छन्। यो 50 भएको हिमाली देशले पनि पहल किन नगर्ने? अल्प विकसित राष्ट्रहरू 44 संख्यामा छन् नेपालले प्रति प्रश्न गरे। यो खबरसँगै गुटेरेसले नै उठाइदिए नेपालको जलवायु मुद्दा शीर्षकमा अन्नपूर्ण पोस्टमै खबर छापिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभामा नेपालको धारणा राख्नु अघि नै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालय र जलवायु संकटलाई विश्व मंचको बहसको केन्द्रमा ल्याएका छन्। महासभाको उच्चस्तरीय सामान्य बहस उद्घाटन गर्दै गुटेरेसले 3 अघि नेपालको हिमाली क्षेत्रमा आफूले दिएको चेतावनी स्मरण गरे। उनले सन् 2023 नेपाल भ्रमणका क्रममा तीव्र गतिमा हिमनदी पग्लिरहेको विषय उठाउँदै विश्वको छानो भत्किँदैछ भनेर चेतावनी दिएको उल्लेख गरे। अहिले नेपालमा देखिएका विनाशकारी घटनाले जलवायु संकटका प्रभाव आफूले चेतावनी दिए भन्दा पनि छिटो र गम्भीर रूपमा देखिन थालेको उनको भनाई थियो।
10: गर्दै पानीको भण्डार शीर्षकमा खबर छ। विश्वका लागि स्वच्छ पानीको अभाव अब सामान्य विषय बनेको र जलचक्र अनियमित हुँदै गएकाले पूर्वानुमान गर्न कठिन बन्दै गएको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले देखाएको छ। संयुक्त राष्ट्रसंघीय मौसम सम्बन्धी निकाय विश्व मौसम संगठन डब्ल्यूएमओले सार्वजनिक गरेको जलस्रोतको विश्वव्यापी अवस्था 2025 यस्तो देखाएको हो। डब्ल्यूएमओले विश्वमा नदीको बहाव, भूमिगत पानी र हिमनदीमा दीर्घकालीन असन्तुलन देखिन थालेको भन्दै तत्काल यो चुनौतीको सम्बोधन गर्न सरकारवाला पक्षलाई समेत सुझाएको छ। यो एक वर्षको खराब अवस्थाका कारण नभई एक दशकदेखि देखिँदै आएको निरन्तर संकेत हो। डब्ल्यूएमओ की महासचिव सेलेस टे साउलाले हालै प्रतिवेदन सार्वजनिक क्रममा भनेकी छन्। पछिल्लो 35 विश्वभर नदीमा बहावका हिसाबले सबैभन्दा सुक्खा वर्षका रूपमा सन् 2025 रहेको प्रतिवेदनमा उल्लेख छ। 2025 विश्वका नदी बेसिन क्षेत्रको 36% भूभागमा बहाव औसतभन्दा कम थियो। ऐतिहासिक रूपमा सामान्य बहाव भएका नदीहरूमा समेत लगातार 7 वर्ष बहाव घटेको पाइएको छ। यसले विश्वको जलचक्र झन अनियमित र पूर्वानुमान गर्न कठिन बन्दै गएको समेत डब्ल्यूएमओले बताएको छ। पानीसँग सम्बन्धित चरम घटनाले समुदाय र अर्थतन्त्रलाई निरन्तर तहस नहस पारिरहेका छन् भनिएको छ। त्यस्तै भूमिगत पानी, हिमनदी, हिउँ, माटोको चिस्यान, ताल तथा जमीनमा संचित अन्य ताजा पानीले सुक्खा र सुक्खा मौसममा महत्वपूर्ण सुरक्षा कवचको काम गर्छन्। साउले यी तुलनात्मक रूपमा ढिलो परिवर्तन हुने पानी भण्डारलाई पृथ्वीको बचत खाताको संज्ञा दिएकी छन्। परम्परागत रूपमा यी भण्डारले खराब वर्षको असर केही समयसम्म थेग्ने गरेको र एक वर्ष वा एक मौसममा पानी कम पर्दैमा त्यसले तत्काल पानीको संकट निम्त्याउने अवस्था हुँदैनथ्यो, तर अहिले यो बचत खाता नै घट्दो क्रममा छ उनले भनेकी छन्। उनका अनुसार सन् 2014 2016 जमीनमा संचित पानीको मात्रा घटिरहेको छ। भूमिगत पानीको सतह पनि धेरै क्षेत्रमा घट्दै गएको छ। गर्दै पानीको भण्डार शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
2: रसुवा लाइफ लाइन बन्द, त्रिशुली वारिपारी छैन सम्पर्क शीर्षकमा अन्नपूर्ण पोस्टले खबर छापेको छ। भदौ 10 भोटेपछि हुँदै त्रिशुलीमा आएको बाढ़ीले बजारको पुल बगायो। रसुवासँगको सम्पर्क त टुट्यो नै, त्रिशुली बजारकै बासिन्दा पनि कोही वारी छुटे, कोही पारी नै रहे। सड़क सम्पर्क विच्छेद हुँदा नदी वारी र पारीकै सम्पर्क टुट्यो, स्थानीय राजकुमार नापितले भने। त्रिशुली बजारको पुलबाट दैनिक 2500 देखि 4000 सवारी साधन आवत जावत हुन्थे। त्यसमध्ये चीन नेपाल व्यापारमा प्रयोग हुने ठूला मालवाहक ट्रक तथा कन्टेनर मात्रै दैनिक करिब 150 देखि 300 ओहोर दोहोर हुने गरेको स्थानीय प्रशासनको भनाई छ। रसुवागढ़ी केरूङ नाकाबाट सामान ओसार पोसार गर्ने यस्ता मालवाहक सवारीका लागि त्यो सड़क प्रमुख मार्ग हो। नुवाकोटको त्रिशुली बजारको पुल दुई किनारा जोड्ने माध्यम मात्रै थिएन, त्रिदेशीय नाकाको लाइफ लाइन थियो। भदौ दशको भोटेकोशी बाढ़ीले पुल बगाइदिएपछि त्रिदेशीय नाका ठप्प छ, नुवाकोट त्रिशुली सम्पर्क विच्छेद छ। एक महिनासम्म पनि पुल नबन्दा बाढ़ी पीड़ित सर्वसाधारणले शास्तिमाथि शास्ति भोगिरहेका छन्।
10: बेपत्ताको पहिचान गर्न डीएनए परीक्षण शीर्षकमा खबर छ। भोटेकोशी र रसुवा क्षेत्रमा आएको बाढ़ीमा बेपत्ता तथा ज्यान गुमाएकाको पहिचानका लागि संकलित नमूना मध्ये करिब 1900 को डीएनए प्रोफाइलिङ गरिएको छ। 3345 नमूना संकलन भएकोमा 1410 शव फेला परेका छन्। तीमध्ये 112 जनाको मात्र पहिचान भएको छ। भोटेकोशी र रसुवा लगायत क्षेत्रमा बाढ़ीमा बेपत्ता तथा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि सरकारले डीएनए परीक्षण प्रक्रिया अगाडि बढ़ाएको, बाढ़ीका कारण शव छेद विच्छेद र पहिचान गर्न नसकिने अवस्थामा फेला परेकाले वैज्ञानिक माध्यमबाट आफन्त पहिचान गर्न संकलित डीएनए नमूनाको परीक्षण भइरहेको छ। नेपाल प्रहरीका अनुसार बाढ़ीमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको पहिचानका लागि संकलन गरिएका 3345 नमूना मध्ये करिब 1900 को डीएनए भइसकेको छ भने नेपाल प्रहरी, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले डीएनए परीक्षण गरिरहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन अधिकरणका अनुसार बाढ़ीबाट 6145 जना बेपत्ता भएका छन्। 1410 शव फेला परेका छन्। तीमध्ये 112 जनाको मात्रै पहिचान भएको छ। नास्टका वरिष्ठ वैज्ञानिक रामचन्द्र पौडेलका अनुसार सामान्य प्रोटोकलमा एउटा नमूनाको परीक्षणका लागि करिब 5 दिनसम्म लाग्ने गरेको थियो, तर दक्ष जनशक्ति, प्रविधि र विज्ञको सहकार्यका कारण नास्टको प्रयोगशालाले कतिपय नमूना 2-3 घण्टामै प्रशोधन गरिएको छ। त्यस्तै नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफलेका अनुसार प्राप्त प्रोफाइललाई परिवारबाट संकलन गरिएको नमूनासँग तुलना गरी प्रमाणित गर्नुपर्ने हुन्छ। डीएनए म्याचिङ भएपछि कानूनी प्रक्रिया पूरा गरेर आफन्तलाई शवको जिम्मा लगाइनेछ। बेपत्ताको पहिचान गर्न डीएनए परीक्षण शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
2: लघुवित्त वित्तीय संस्थाहरूको लगानी कर्जामा जोखिम बढ़दै गएको छ। नेपाल राष्ट्र ब्याङ्कका अनुसार कर्जाको गुणस्तर खस्किँदै गएपछि लघुवित्त निष्क्रिय कर्जा करिब 51 अर्ब रूपियाँ पुगेको छ। राष्ट्र ब्याङ्कले तयार पारेको लघुवित्त वित्तीय संस्थाहरूको गैर स्थलगत सुपरिवेक्षण प्रतिवेदन 2083 अनुसार एक वर्षमा निष्क्रिय कर्जाको वृद्धिदर 63.83% छ। निष्क्रिय कर्जाको वृद्धिदर गत वर्षको तुलनामा दोब्बर बढ़ीले बढ़ेको हो। कुल कर्जाको तुलनामा निष्क्रिय कर्जाको वृद्धिदर निकै उच्च छ। 2082 असार मसान्तमा 31.2 अर्ब रूपियाँ रहेको निष्क्रिय कर्जा 2083 असारसम्म आउँदा 63.63% बढ़ेर 50.82 अर्ब रूपियाँ पुगेको प्रतिवेदनमा उल्लेख छ। कर्जा विस्तारको तुलनामा कर्जाको गुणस्तरमा आएको गिरावटलाई लघुवित्त क्षेत्रको प्रमुख चुनौती मानिन्छ। दुई महिनामा थपियो 61 अर्ब ऋण। चालू आर्थिक वर्ष 2083-84 को भदौ मसान्तसम्म मुलुकको सार्वजनिक ऋण 29.73 अर्ब रूपियाँ बराबर पुगेको छ। यो कुल गृहस्थ उत्पादन जीडीपी को 45.05% हो। कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा 54.19% र आन्तरिक ऋणको हिस्सा 45.81% छ। मुलुकको कुल आन्तरिक ऋण 13.67 अर्ब र बाह्य